0: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बुबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउन। सबै सामान एउटै ठाउँमा पाइन्छ।
0: ए हो र, के पाइन्छ?
1: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घराइची तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
3: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोप्राइटर यज्ञराज सेढाई र रूपा सेढाई। सम्पर्क फोन नम्बर 0665204727, मोबाइल नम्बर 9845424264 र 9847609015।
4: नाति, ए नाति, यत्रो खर्च गरेर घर निर्माण त गर्न लाग्यो, अब घरका लागि आवश्यक फर्निचर सामानहरू कहाँबाट ल्याउने विचार गरेको छस्?
5: खै हजुर बुबा, 10 वर्ष विदेशमा पसिना बगाएपछि बल्ल बल्ल बनाएको घर हो। जस्तो पायो त्यसै ठाउँबाट फर्निचर र सिसाका सामान चाहिँ ल्याउनु हुन्न है? कुरो सुन्नु बुढाको, आगो ताप्नु मुढाको भन्छन्। बरु भन्नुहोस् न हजुर बुबा, बेसी सहरमा आकर्षक गुणस्तरीय र टिकाउ फर्निचरका सामानहरू कहाँ पाइन्छ होला?
4: ल यता सुन केटा, त्यसका लागि त हाम्रै बेसी सहरको दनै फाँटमा कर्पूरेश्वर फर्निचर छँदैछ नि।
5: कर्पूरेश्वर फर्निचर, के पाइन्छ त्यहाँ?
4: त्यहाँ त घरका लागि चाहिने सबै प्रकारका फर्निसिङ तथा फर्निचरका सामानहरू र झ्याल ढोकाका लागि चाहिने उच्च गुणस्तरीय सिसा पनि पाइन्छ।
6: हजुर, हामी कहाँ घर अफिसका लागि चाहिने उच्च गुणस्तरीय फर्निचरका सामानहरू, चौकस, पल्ला, वाटर प्रुफ प्लाई, फर्माइका रेडिमेड किचन ब्याग साथै जालडोकाका लागि अर्डर अनुसारका गुणस्तरीय र विभिन्न डिजाइनका सिसाका फ्रेम, फ्रेमिङ र हार्डवेयरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
2: कर्पूरेश्वर सिसा पसल, बेसी सहर नगरपालिका 8, सेरा चोक, लमजुङ। प्रोप्राइटर राजकुमार अधिकारी। सम्पर्क फोन नम्बर 0665205722, मोबाइल नम्बर 9865056719।
6: सम्झनुहोस् हाम्रै कर्पूरेश्वर फर्निचर, सर फर्निचर। तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
0: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
6: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
0: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
6: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानुपर्ने? म
0: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेसरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
6: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
0: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
7: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भरपर्दो प्रविधिको साथी।
3: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9856045783, स्थान लुम्बिनी कम्प्युटर बेसहर, लमजुङ।
8: बुबा, घरमा भाँडाकुँडाहरू धेरै पुराना छन्, अब के गर्ने होला?
4: किन चिन्ता गर्छे छोरी मायादेवी, भाँडा पसलमा जाने नि, त्यहाँ त पुराना भाँडाकुँडा साखेर तथा खरिद बिक्री पनि गरिन्छ।
8: ए त्यो भाँडा पसल चाहिँ कहाँनिर छ?
4: बेसी सहरको त्रिवेणी टोलमा रहेको मायादेवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल र माटाका भाँडाकुँडा सबै पाइन्छ।
8: अनि बुबा घरमा नयाँ भाँडाकुँडाहरू पनि चाहिएको छ नि।
4: डोको, थुन्से, नाङ्लो लगायत घरैसी सामग्री पनि पाइन्छ।
8: एक मायादेवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल तथा माटाका भाँडाकुँडाहरू पाइनुको साथै डोको, थुन्से, नाङ्लो आदि जस्ता घरायसी सामग्रीहरू पनि उपलब्ध रहेको छ। घरमा थन्किएर बसेका तामा, पित्तल, चरेस तथा सिल्भरका पुराना भाँडाकुँडाहरूसँग नयाँ भाँडाकुँडाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ।
4: नोट, दसैँका लागि 10,000 भन्दा माथिका सामानहरू खरिद बिक्री गर्दा बम्पर अफर प्राप्त गर्न सक्नुहुनेछ। मायादेवी भाँडा पसल विश्वा नगरपालिका साथ त्रिवेणी टोल सानीमा बैङ्क नजिकै। प्रोप्राइटर मायादेवी आचार्य। सम्पर्क नम्बर 9860744459 र 9704640765।
9: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वा, कफी मात्रै कि खाना खाजा पनि छ। थकाली खाना, खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
10: यस नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना, खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
11: प्रोप्राइटर टेकजङ गुरुङ। नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका साथ मनाङ्गे चौतारा। सम्पर्क फोन नम्बर 0665209003, मोबाइल नम्बर 9841800।

0: अहिले बिहानको 6 बज्यो।
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै नीलप्रकाश चन्दको तपाईलाई स्वागत छ। सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
1: आज 2083 साल असोज 8 गते बिहीबार, सेप्टेम्बर 24 तारीक सन् 2026, नेपाल सम्बत 1146, भदौ शुक्ल पक्षको त्रयोदशी तिथि।
0: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
1: आजदेखि तीन दिनसम्म जोखिमयुक्त क्षेत्रमा शैक्षिक संस्था बन्द गर्न शिक्षा मन्त्रालयको निर्देशन। मौसम पूर्वानुमानको समयावधि बढ़ाइयो। प्रतिकार योजना अनुसार तयारी अवस्थामा रहन गृह मन्त्रालयको परिपत्र।
0: आज संघीय संसदका दुवै सदन र पाँच संसदीय समितिको बैठक। प्रधानमन्त्री बालेलले आज राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने। मंगिर पहिलो साता भारत भ्रमणको तयारी।
1: मौसमको पूर्व सूचना अनुसार सार्वजनिक यातायात संचालनको निर्णय लिन यातायात व्यवसायी महासंघको निर्देशन। स्वास्थ्य कर्मीलाई हातपात गरे कैद र जरिवानाको प्रस्ताव। बाढ़ी प्रभावित क्षेत्रमा पानीजन्य रोगको संक्रमणको जोखिम।
0: सुडानमा खाद्य संकट गहिरिँदै एल निनोको प्रभावले विश्वभर करिब 4.5 लाख मानिसको मृत्यु हुन सक्ने अध्ययन सार्वजनिक। अमेरिका इरान वार्तापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो।
1: र विश्व एसियन खेलकुदमा महिला कबड्डीको तेस्रो खेल नेपाल आज श्रीलंकासँग खेल्दै। कराँतेमा नेपाललाई कास्य। विराटनगरमा सम्पन्न 23 वर्ष मुनिको T20 क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरको सबैभन्दा शुरूमा, भोलिदेखि देशभर भारी वर्षाको आकलन पछि शिक्षा मन्त्रालयले जोखिममुक्त क्षेत्रमा शैक्षिक संस्था बन्द गर्नको लागि निर्देशन दिएको प्रसंग।
0: शिक्षा तथा खेलकुद मन्त्रालयले अति ठूलो पानी पर्ने गरिएको पूर्वानुमान र सम्भावित क्षतिको जोखिम टार्न आज र भोलि स्थानीय तहसंघको समन्वयमा आवश्यकता अनुसार विद्यालय विदा दिन आग्रह गरेको छ। मन्त्रालयले शिक्षा विकास तथा समन्वय इकाईलाई पठाएको पत्रमा असोज 9 देखि 11 गतेसम्म विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा, उच्च पहाड़ी तथा हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङको सम्भावना रहेको जनाएको छ। विश्वविद्यालय तथा परीक्षा सञ्चालन गर्ने निकायलाई असोज 9 देखि 11 गतेसम्म तोकिएका परीक्षा आवश्यकता अनुसार स्थगित गर्न पनि मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयले सुरक्षित विद्यालय भवनलाई आवश्यक परेमा स्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न, स्थानीय तहलाई सहजीकरण गर्न तथा अभिभावकलाई बालबालिकालाई नदी, खोला, पोखरी र गहिरो जोखिम, पहिरोको जोखिम रहेको स्थानमा जान नदिन समेत आग्रह गरेको हो। मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार गृह मन्त्रालयले पनि मातहतका निकायमा आवश्यकता अनुसार निर्देशन र निर्णय गरेको प्रवक्ता आनन्द काफ्लेले बताउनुभयो।
3: अत्यावश्यक बाहेक यात्रा नगर्नुहुन र बाढ़ी पहिरो तथा डुबानको जोखिम रहेका स्थानहरूमा नबस्नुहुन पनि आग्रह गर्न चाहन्छु। सरकारले यसको पूर्व तयारीका लागि सबै संयन्त्रहरूलाई सक्रिय बनाएको अवस्था छ। हामीले मनसून पूर्व तयारी तथा प्रतिकार योजना तयार गरी सबै जिल्लाहरूमा यसअघि नै पठाइसकिएको छ। यो नेपाल जुन मौसम विज्ञान विभागले गरेको पूर्वानुमानको अवधिमा पनि सो प्रतिकार योजना अनुसार सबै जिल्ला स्थित संयन्त्रहरूलाई परिचालन गर्नका लागि गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई पनि परिपत्र गरेको र त्यो अनुसार उहाँहरू परिचालित भइसकेको अवस्था छ।
0: यसैबीच जल तथा मौसम सम्बन्धी पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाउन जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बाढ़ी तथा आकस्मिक बाढ़ीको अनुसन्धान अवधि पूर्वानुमानको अवधि बढ़ाएको छ। केन्द्रले अब प्रमुख नदीहरूमा बाढ़ीको पूर्वानुमान 3 दिनबाट बढ़ाएर 6 दिनसम्म र नेपालभरका ससाना नदी तथा खोलामा आउने आकस्मिक बाढ़ीको जोखिम पूर्वानुमान 24 घण्टाबाट बढ़ाएर 48 घण्टासम्म पूर्वानुमान गर्न सकिने जनाएको हो। अनुसन्धान केन्द्रले जारी गरेको प्रेस विज्ञप्ति अनुसार नयाँ प्रणाली हिजोदेखि कार्यान्वयनमा ल्याइएको छ। यसअघि प्रमुख नदीहरूमा बाढ़ीको जोखिमबारे 3 दिनसम्मको पूर्व सूचना उपलब्ध हुँदै आएकोमा अब त्यसलाई बढ़ाएर 6 दिनसम्म पुर्याइएको हो। यसरी पूर्वानुमानको अवधि बढ़ाउँदा सम्भावित बाढ़ी तथा आकस्मिक बाढ़ीको जोखिमबारे पनि पहिले नै जानकारी प्राप्त हुने र त्यसका आधारमा पूर्व तयारी, सतर्कता, जोखिम न्यूनीकरण तथा आवश्यक प्रतिकारका लागि थप समय उपलब्ध हुने केन्द्रका उप कार्यकारी निर्देश निर्देशक तथा प्रवक्ता डाक्टर राजन भण्डारीले बताउनु भएको छ।
1: यसैबीच प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार जल तथा मौसम विज्ञान विभाग र बाढ़ी पूर्वानुमान महाशाखासँग निरन्तर समन्वय गरेर नदीको पानीको सतह र जोखिमको अवस्था वास्तविक र तत्कालको समयमा निगरानी गरिनेछ। नदीको पानी खतराको तहमा कहिले पुग्न सक्छ र त्यसबाट कुन क्षेत्रमा कस्तो प्रभाव पर्न सक्छ भन्ने बारेमा प्राविधिक विश्लेषण गरिनेछ र त्यसैका आधारमा जोखिम क्षेत्रमा रहेका सर्वसाधारण नागरिकलाई हरेक घण्टा सूचना जानकारी दिइने पनि उप्रेतीले बताउनु भयो।
4: सबै सुरक्षा निकायलाई चाहिँ हामीले खबर गरेको अवस्था छ। सतर्क रहनको लागि नम्बर दुई 77 जिल्लामा चाहिँ हामीले यसको मेसेज यस्तो खालको फोरकास्ट आएको छ, पूर्वानुमान यस्तो आएको छ, सतर्क रहन भनेर चाहिँ सिडिओको ग्रुपमा पनि हामीले यो मेसेजलाई पठाइसकेको अवस्था छ। नम्बर तीन कमाण्ड पोस्टको बैठक बसेर चाहिँ यसलाई चाहिँ यो सिनारियोमा हामी सवारी साधन रोक्नुपर्ने अवस्था हुनसक्छ, यातायातको साधनको सन्दर्भमा यातायात व्यवसायसँग कुरा गर्नुपर्ने वार्ता गर्नुपर्ने अवस्था हुनसक्ला, सड़क खुलाउनु पर्ने अवस्था हुनसक्ला, अनि एम्बुलेन्सको चाहिँ मुभमेन्ट छ त्यसलाई चाहिँ नियमित गर्नुपर्ने अवस्था हुनसक्ला, भनेपछि यो पाटोमा चाहिँ हामी थप चाहिँ कम्युनिकेसन गरिसकेको अवस्था छ।
1: पछिल्लो 12 घण्टाको अवधिमा देशका अधिकांश स्थानमा पानी परेको छ भने एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि मापन गरिएको विपद व्यवस्थापन प्राधिकरणका उपसचिव प्रतिकार शाखा प्रमुख रामबहादुर केसीले जानकारी दिनुभएको छ। भोलिदेखि देशभर भारी वर्षाको आकलन गरिएको हो। पानी पर्न भने हिजोबाट नै शुरू भइसकेको छ। उत्तर अण्डमान सागरमा विकसित भई बंगालको खाड़ी हुँदै आएको न्यूनचापीय क्षेत्रका कारण आज बिहिबारदेखि वर्षा बढ़ने अनुमान गरिएको हो। नेपाल मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद वरूण पौडेलले पूर्वी नेपालबाट वर्षा बढ़ने र शुक्रबारबाट तीन दिन देशभर पानी पर्ने आकलन गरिएको बताउनुभयो। भारी वर्षापछि बाढ़ी पहिरो आउन सक्ने उच्च जोखिमयुक्त बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न गृह मन्त्रालयले 77 जिल्लालाई नै निर्देशन दिइसकेको छ। दुई वर्ष अघिको बाढ़ीले क्षतिग्रस्त बीपी राजमार्गको काभ्रे सिन्धुली खण्डमा बिहिबार आजदेखि 4 दिन राति सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेले बाढ़ी पहिरोको जोखिमलाई ध्यानमा राखी बीपी राजमार्गको काभ्रे खण्डमा बेलुकी 5 बजेदेखि बिहान 5 बजेसम्म सवारी आवागमनमा रोक लगाएको हो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पनि सड़क र मौसमको अवस्था बुझेर मात्रै सवारी साधन चलाउन सवारी चालक र व्यवसायीलाई अपील गरेको अध्यक्ष सरोज सिटौलाले सीआईएनसँग बताउनुभयो।
5: महासंघले विपद व्यवस्थापनको जो सूचना जो आएको छ 8 गतेदेखि 12 गतेसम्म त्यो ढंगबाट वर्षा हुने भन्ने जुन कुरा विपदको सूचना जारी गरेको छ त्यही सूचनाको आधारमा र मैले बैठकको आधारमा अत्यन्तै धेरै जोखिम वर्षा हुने जोखिम हुने परिस्थिति भएको हुनाले सार्वजनिक सवारी साधन हाम्रो स्थानीय प्रशासनसँग समन्वय गरेर मात्रै सवारी साधन चलाउनु होला अन्यथा जोखिम जोकिएका स्थानहरूमा चाहिँ राख्नुहोला भन्ने जो कुरा सूचना महासंघले पठाएको छ त्यही नै हो।
0: अब संघीय संसदका दुवै सदनको बैठक बस्ने प्रसंग। संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठक आज बोलाइएको छ। यसैगरी संघीय संसद अन्तर्गतका विभिन्न 5 विषयगत समितिको बैठक पनि आज बस्दैछ। सिंहदरबारमा बिहान 11 बजे बस्ने प्रतिनिधि सभाको बैठकमा 2 नयाँ विधेयक सम्बन्धी कार्यसूची तय गरिएको छ। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले निशुल्क कानूनी सहायता सम्बन्धी विधेयक 2083 प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। त्यस्तै बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले फोहोर मैला व्यवस्थापन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यता राष्ट्रिय सभाको बैठक पनि अपरान्ह 1:15 लागि 15 मिनटमा बोलाइएको छ। आजको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यवहार पढ़ेर सुनाउनु हुने कार्य तालिका रहेको छ। यस लगतै बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने पनि कार्यसूची तय गरिएको छ। राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा स्वर्णिम वागेले लोकसेवा आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूची छ। साथै विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले विकास आर्थिक मामिला तथा सुशासन समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गर्नुहुनेछ। यसैबीच आजै विभिन्न 5 संसदीय समितिका बैठकहरू पनि बस्दैछन्। निर्धारित कार्यतालिका अनुसार कृषि तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास आर्थिक मामिला र सुशासन समिति र संसदीय सुनवाई समितिको बैठक पनि बस्दैछन्।
1: प्रधानमन्त्री बालेन्द्र साहब हिजो राति अमेरिकाको न्यूयर्क पुग्नु भएको छ। संयुक्त राष्ट्र संघको 81 महासभामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्न उहाँ न्यूयर्क स्थित राष्ट्र संघको मुख्यालयमा पुग्नु भएको हो। प्रधानमन्त्री शाहलाई जोन एफ केनेडी विमानस्थलमा संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरद राज आरण तथा न्यूयर्क स्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्य दूत दधिराम भण्डारी लगायतले स्वागत गर्नुभएको त्यहाँ स्थित नेपालको स्थायी नियोगले जानकारी दिएको छ। अमेरिका पुगे लगतै उहाँले आम महासभामा नेपालले गर्नुपर्ने प्रस्तुतिका विषयमा परामर्श शुरू गर्नुभएको त्यहाँ स्थित नेपालको स्थायी नियोगले जानकारी दिएको हो। महासभाको उच्चस्तरीय सत्रमा स्थानीय समय अनुसार बिहिबार राति 8 बजेर नेपाली समय अनुसार शुक्रबार बिहान प्रधानमन्त्री शाहले सम्बोधन गर्ने कार्यक्रम छ। त्यसका लागि नेपाल सरकारका तर्फबाट एजेण्डा सहितको सम्बोधन भाषण तयार गरिएको छ। प्रधानमन्त्री शाहले सम्बोधनको केही घण्टा अघि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने जानकारी दिइएको छ। यसैबीच न्यूयर्कमा गत 4 असोजदेखि रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनालले भने विभिन्न देशका समकक्षी तथा संयुक्त राष्ट्रसंघका उच्च अधिकारीसँग भेटवार्तालाई तीव्रता दिनुभएको छ। उहाँले भारतीय समकक्षी डाक्टर एस जयशंकर सहित विभिन्न देशका समकक्षी र राष्ट्रसंघीय उच्च अधिकारीसँग भेट गर्नुभएको हो। खनाल र जयशंकर बीच प्रधानमन्त्री शाहको आगामी भारत भ्रमण, दुई देश बीचका द्विपक्षीय परियोजना तथा पछिल्ला आपसी सहमतिका विषयमा छलफल भएको जनाइएको छ। प्रधानमन्त्री शाहले मंगसिरको पहिलो साता भारत भ्रमण गर्ने तयारी भइरहेको बेला न्यूयर्कमा भएको यो भेटलाई दुई देश बीचको आगामी उच्चस्तरीय सम्वादको तयारीका रूपमा पनि विश्लेषण गरिएको छ। प्रधानमन्त्री शाहले 7 र 8 मंगसिरमा भारत भ्रमण गर्ने लगभग तय भइसकेको स्रोतहरूले बताएका छन्। जयशंकरको भेट अत्यन्तै उपलब्धिपूर्ण रहेको परराष्ट्र मन्त्री खनालले पनि सामाजिक सञ्जालबाट जानकारी गराउनु भएको छ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकुसी बाढीपछि प्रभावितको स्वास्थ्यमा देखिन सक्ने जोखिम,
1: स्थानीय तहहरूसँग मिलेर अथवा आफ्नो एउटा ग्रुपहरू बनाएर उहाँहरू एउटा नर्मल अवस्थामा आउने कोसिस आफैले नै पनि गर्नुपर्ने हुन्छ।
0: स्वास्थ्य कर्मीलाई हातपात गरे कैद र जरिवानाको प्रस्ताव, सेना र प्रहरीलाई जलविद्युत आईपीओमा 2% शेयर लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
0: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धित विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
4: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
3: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
0: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर। आजको गोर्खापत्रको पहिलो पृष्ठमा निजामती विधेयक बारे लोकसेवाको सुझाव, यसै साथ शीर्षकमा नरेन्द्र सापकोटाले लेख्नु भएको खबर प्रकाशित छ। लोकसेवा आयोगले संघीय निजामती सेवा विधेयकको मस्यौदा परामर्श सहित यसै साता सरकारलाई फिर्ता पठाउने अन्तिम तयारी गरेको छ। आयोगका पदाधिकारीको विभिन्न चरणमा बसेको बैठकले विधेयकको मस्यौदामाथि छलफल गरेर टुंगोमा पुर्याएको छ। त्यस्तै स्वास्थ्यकर्मीलाई हातपात गरे कैद र जरिवाना शीर्षकमा नारायण काफ्रेले खबर लेख्नु भएको छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था उपहरूको कसूरमा कसूरदारलाई हुने सजायमा कैद तथा सजायको दुवै व्यवस्था आकर्षित हुने गरी दण्डात्मक व्यवस्था बढ़ाउने प्रस्ताव सरकारले गरेको छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन संशोधन विधेयक मार्फत सरकारले यसअघिको कैद वा सजायको विकल्पलाई दुवै बाध्यात्मक बनाउन प्रस्ताव गरेको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले विधेयक प्रतिनिधि सभामा दर्ता समेत गर्नुभएको छ। त्यस्तै भित्रपिष्ठमा जलविद्युत आयोजनाबाट 56% उद्धार शीर्षकमा मित्र भण्डारीको खबर छ भने नेपाललाई थप सहयोग गर्दै अमेरिका शीर्षकमा अर्को खबर प्रकाशित छ। अमेरिकाले नेपाललाई थप 3 करोड़ 10 लाख रूपियाँ डलर बराबरको सहयोग उपलब्ध गराउने भएको छ। अमेरिकाको विदेश मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री सुशील खनालसँग राजनीतिक मामिला यानि अमेरिकी उप विदेश मन्त्री एलिसन हुकरले हिजो न्यूयोर्कमा भेटवार्ता गर्दै नेपाललाई हिमबारी पछिको पुनस्थापनामा थप सहयोग गर्ने घोषणा समेत गर्नुभएको हो। त्यस्तै भित्रपृष्ठमा ऊर्जा र सिंचाईको पुनरुत्थानका लागि 8 खर्ब लाग्ने अनुमान शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै एडीबीले घटायो नेपालको आर्थिक वृद्धिको प्रक्षेपण 4.1% रहने संशोधित अनुमान शीर्षकको अर्को खबर पनि प्रकाशित छ। एसियाली विकास बैंकले आर्थिक वर्ष 83-84 नेपालको आर्थिक वृद्धि दर 4.1% रहने प्रक्षेपण गरेको छ। यो प्रक्षेपण गत जुलाईमा प्रक्षेपण गरिएको भन्दा 0.4% कमी हो।
6: त्यस्तै लघु घरेलु तथा साना उद्योगलाई प्राथमिकतामा राख्न माग शीर्षकको खबर छ भने अन्तर्राष्ट्रिय गन्तव्यसँग जोडियो पोखरा शीर्षकमा फरिन्द अधिकारीले लेख्नु भएको खबर पनि प्रकाशित छ। आजका सबैजसो पत्र पत्रिकाले फ्लाइ दुबईले पोखरा दुबई व्यावसायिक उडान शुरू गरेको बारेमा खबर छापेका छन्। पहिलो उडानबाट 113 यात्रु नेपाल आए अनि 153 जना त्यसतर्फ गएका छन्। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फ्लाइ दुबईको उडान शुरू भएसँगै पोखरालाई राष्ट्रिय पहिचान, पर्यटन प्रवर्धन, आर्थिक गतिविधिको विस्तारसँगै काठमाडौँ केन्द्रित हवाई चापलाई विकेन्द्रीकरण गर्न ऐतिहासिक अवसर समेत रहेको टिप्पणी गर्नुभयो। उडान शुरू भएसँगै हवाई मार्गबाट दुबईसँगै मध्यपूर्व, यूरोप, अफ्रिका लगायतका 250 भन्दा धेरै शहरसँग पोखराको पहुँच पुगेको पनि उहाँले उल्लेख गर्नुभयो। 31.58% बढ़्यो आयात, निर्यातमा 61.86% वृद्धि शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको खबर छ। बटेकोशी बाढ़ीले रसुवा नाका बन्द भए पनि चीनतर्फको आयात निर्यात दुवैमा वृद्धि भएको तथ्याङ्कले देखाएको समाचारमा उल्लेख गरिएको छ। अर्को खबर, उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड, किरा परेको कच्चा पदार्थबाट गुदफाक शीर्षकमा अजित अधिकारीले लेख्नु भएको खबर छ। किरा परेको र म्याद गुज्रिएको कच्चा पदार्थ प्रयोग गरेर गुदफाक र पुष्टकारी बनाएको पाइएपछि ढुङ्गे अड्डा स्थित उद्योगलाई बन्द गरिएको छ अनि अनुज्ञान पत्र बिनै गुदफाक र पुष्टकारीको उत्पादन भएको पाइएको छ। मंगलबार राति सोही ठाउँमा रहेको गुदफाक उद्योग बज्रवाराही भण्डारमा पनि विभागले अनुगमन गरेको थियो। त्यस क्रममा अनुज्ञान पत्र बिनै गुदफाक र पुष्टकारी उत्पादन गरिरहेको फेला परेको थियो। उपभोक्ता थप सचेत बन्नुपर्ने भएको छ। कालीकोटका तत्कालीन भूमि आयोगका अध्यक्ष सहित 12 जना विरूद्ध भ्रष्टाचारको मुद्दा चलेको बारेमा रमेश रावलले सुर्खेतबाट लेख्नु भएको खबर पनि छापिएको छ। लम्बियो कांग्रेसको पालिका अधिवेशन अनि देउबा समूहका नेताको जिम्मेवारी खोसियो शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सबै पालिकामा बुधबार अधिवेशन सक्ने पूर्व कार्यतालिका भए पनि सम्भव नभएपछि शुक्रबारसम्मको लागि लम्ब्याइएको छ। बुधबार 56 जिल्लाका 512 पालिकामा अधिवेशन शुरू भएको छ भने बाँकी 241 पालिकामा आज र भोलि अधिवेशन हुने कांग्रेसले जानकारी दिएको छ। नेपाली कांग्रेसले सुदूरपश्चिममा पार्टीको जिल्ला र पालिकाको नेतृत्वमा रहेर महाधिवेशन प्रक्रियामा सहभागी नहुने निवर्तमान सभापति शेरबहादुर देउवा समूहका नेताहरूको जिम्मेवारी खोसेको पनि खबर छापिएको छ। भटेकोशी बाढीका विस्थापितलाई कहाँ र कसरी गरिँदैछ पुनस्थापना शीर्षकमा सुभाष भट्टले लेख्नु भएको छ। पुनस्थापनाका लागि भूमि व्यवस्था मन्त्रालयले नुवाकोटमा 2,665 रोपनी 6 आना अनि रसुवामा 591 रोपनी 2 आना र धादिङमा 22 रोपनी जग्गा पहिचान गरेको छ। विस्थापितलाई आवास व्यवस्थापनको तयारी गरिएको हो। नागरिक दैनिकमा लघु वित्तमा निष्क्रिय कर्जा 51 अर्ब शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको खबर छापिएको छ। घट्दैको पानी भण्डार शीर्षकमा श्रीराम सुविदीले लेख्नु भएको खबर छ भने द्रुत मार्ग तेस्रो पटक म्याथप शीर्षकमा भुवन शर्मा लेख्नुहुन्छ। सरकारले बहुचर्चित परियोजना फास्ट ट्र्याक द्रुत मार्ग निर्माणको अवधि फेरि थपेको हो। तेस्रो पटक म्याथ थपेर निर्माणको अवधि 2086 चैत मसान्तसम्म पुर्याइएको उल्लेख गरिएको छ। कान्तिपुर दैनिकमा राष्ट्रसंघ महासभामा नेपालले जलवायु न्यायको माग गर्ने शीर्षकमा अनिल गिरीले लेख्नु भएको खबर छ भने रहेनन् केयूका संस्थापक शर्मा शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर छापिएको छ। अदालतको आलोचनामा उत्रिए रासोपाका वकिल सांसद शीर्षकमा जयसिंह महराले लेख्नु भएको खबर छ भने पोखरेल र पौडेल लच्किएपछि ओलीको पल्ला भारी शीर्षकमा गंगा बिसीले लेख्नु भएको खबर पनि छापिएको छ।
7: साझा खबरमा अब विदेशका खबर। सुडानमा पछिल्लो समय हिंसा बढ़दै गएपछि सर्वसाधारणको विस्थापन तीव्र भएको र खाद्य संकट झन गहिरिँदै गएको भन्दै संयुक्त राष्ट्र संघका मानवाधिकार निकायहरूले गहिरो चिन्ता व्यक्त गरेका छन्। संयुक्त राष्ट्र संघीय मानव मामिला समन्वय कार्यालयका अनुसार पूर्वी र दक्षिण दारफुर राज्यमा भएका विभिन्न झडपमा कम्तीमा 13 जनाको मृत्यु भएको छ। हिंसाका कारण स्थानीय बजारहरू प्रभावित हुनुका साथै ठूलो संख्यामा मानिसहरू आफ्नो घर छोडेर विस्थापित भएका छन्। एलनिनोका कारण बढ़ेको अत्यधिक गर्मी, खडेरी, डढ़ेलो र पानीको अभावले आगामी फेब्रुअरीको अन्त्यसम्म विश्वभर थप करिब 4,81,000

0: त्यो यस्तो अनुमान गरेका हुन्। जलवायु परिवर्तन, खाद्य असुरक्षा र बढ़दो ऊर्जा लागतको सामना गरिरहेका गरीब तथा विकासोन्मुख देशहरूमा यसको प्रभाव बढ़ी हुने अध्ययनले देखाएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र संघमा अमेरिका र इरानका प्रतिनिधि बीच धेरै राम्रो वार्ता भएको बताएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ। एसियाली बजारमा प्रारम्भिक कारोबारका क्रममा मध्य पूर्वमा फेब्रुअरीमा युद्ध शुरू भएपछि पटक पटक $100 भन्दा माथि पुगेको तेलको मूल्य पछिल्लो समय भने उक्त स्तर भन्दा तल झरेको हो। साझा खबरमा अब खेल खबर। जापानमा जारी विश्व एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ। करातेका तेन्जिङ शेर्पाले पुरूष कुमुते 84 किलो भन्दा माथिको तौल समूहमा काँस्य पदक जित्न सफल हुनुभएको। सेमी फाइनलमा तेन्जिङ इरानका महमूद नेमातीसँग 5-0 पराजित हुनुभएको थियो। सेमी फाइनलमा पराजित भएपछि उहाँले काँस्य पदकका लागि प्रतिस्पर्धा गर्नुभएको थियो। यसैबीच विश्व एसियन खेलकुद अन्तर्गत महिला कबड्डीको आफ्नो दोस्रो खेलमा नेपाल चाइनिज ताइपेईसँग पराजित भएको छ। जापानको तोकाई सिटिजन जिम्नेसियममा हिजो भएको खेलमा नेपाल चाइनिज ताइपेईसँग 37-18 पराजित भएको हो। ड्रीम टू प्लेयर 23 वर्ष मुनिको T20 क्रिकेट प्रतियोगिताको बाधी उदयपुरले जितेको छ। नेपाल प्रिमियर लीग एनपीएल फ्रेन्चाइजीले विराटनगर किङ्स र कोशी प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न प्रतियोगिताको राउण्ड रोबिन लीग चरणमा उदयपुरले 4 खेल जित्दै अपराजित रूपमा उपाधि उचालेको हो। र कर्णाली प्रदेशमा आगामी मंगिर 16 देखि 29 गतेसम्म आयोजना हुने 10 राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि जिल्ला संयोजक तोकिएको छ। प्रदेश खेलकुद विकास परिषदले 10 जिल्लाका लागि 5 जनालाई संयोजक तोकेको हो।
1: बाढ़ी प्रभावितको स्वास्थ्य समस्या समाधानमा सरकारवाला सरकारी निकायको भूमिका सबैभन्दा धेरै महत्वपूर्ण। विशेष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
2: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
2: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
2: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउं, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
3: महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: साझा खबरमा अब बाढ़ी प्रभावित क्षेत्रमा हुन सक्ने स्वास्थ्य जोखिमको कुरा। भोटेकोशी बाढ़ीपछि प्रभावितमा देखिने तत्काल र दीर्घकालीन समस्या अनि समाधानका लागि चाल्नुपर्ने कदमका बारेमा हामीले जनस्वास्थ्यविद डाक्टर झलक गौतमसँग कुराकानी गरेका छौं।
5: केही ट्रमाहरू भएको छ भने उपचार, केही महामारी फैलिन सक्ने छ भने प्रिभेन्सन र उपचार, जस्तो खोप लगायतका कुराहरू अघि नै आइसक्यो, पोषणका कुराहरू र अनि अहिले पछिल्लो अवधिमा देखिन सक्ने चाहिँ यो मानसिक सामाजिक यो मानसिक समस्याहरू, स्वास्थ्यका कुराहरू, यी कुराहरूमा हामीले अलिकति योजना बनाएर योजनाबद्ध रूपमा हामी त्यसका एक्सपर्टहरूसँग बसेर स्वास्थ्य सेवा दिनुपर्ने हुन्छ।
3: विगतको विपद र अहिलेको विपदलाई हेर्ने हो भने हामीले अलि कुन कुन खालको महामारी फैलिन सक्छ त्यसमा हामीले सावधानी अप्नाउनु पर्यो।
5: पानीजन्य महामारीहरू जस्तो हैजा, जन्डिस भन्छ, हेपाटाइटिस भन्छ, मलेरिया, डेंगूहरू पनि हुन सक्छ। अनि त्यसपछि सरुवा रोगहरू, जस्तो एउटा ग्रुपमा मानिसहरू बसेका छन्, जस्तो रुगाखोकी, न्युमोनियाहरू हुन सक्छ, दादुराहरू फैलिन सक्छ, यस्ता

0: अनि छालाका रोगहरू हुन सक्छन्। सँगसँगै मानसिक समस्या, जस्तो छुट्टा छुट्टै बसेका मानिसहरू अहिले एउटा सेल्टरहरू एकै ठाउँमा बस्नु परेको छ, ती कुराहरूलाई हामीले अलि हेर्नुपर्ने हुन्छ।
1: सरुवा रोग अथवा कुनै महामारी नफैलियोस् भन्नको लागि यो व्यक्तिगत रूपमा जो होल्डिङ सेन्टरमा बस्नु भएको छ अथवा प्रभावित हुनुहुन्छ उहाँले के कुरा ख्याल गर्नु पर्यो र अरू सरकारवाला निकायको भूमिका के हुन्छ?
0: नेपाल सरकारले र सम्बन्धित निकायहरूले गर्न हुने के गर्न नहुने के भनेका जुन कुराहरू छन् त्यो कुरालाई उहाँहरूले पनि मानिदिनु पर्यो, स्वीकार दिनु पर्यो। स्थानीय स्वास्थ्य कर्मीहरूले दिएका अथवा सम्बन्धित निकायहरूले दिएका कुराहरूलाई मनन गर्नु पर्यो र आफूमा लागू गर्नु पर्यो। खानपानका कुराहरू हुन सक्छन्, सुरक्षाका कुराहरू हुन सक्छन्। यति बेला स्वास्थ्य सुरक्षा सँगसँगै बाल बालिकाहरू अपहरणमा पर्ने महिलाहरू अथवा किशोर किशोरीहरू माथि अरू शारीरिक आक्रमणहरू हुने त्यस्ता कुराहरू पनि हुन सक्छन्। ती कुराहरू पनि ध्यान दिनु पर्यो।
1: अभिभावकको भूमिका चाहिँ के हो जो अहिले होल्डिङ सेन्टरमा हुनुहोला अथवा नहुला हुनुहोला? अघि यहाँले भने जस्तै किशोरी बालबालिकाको विषय पनि त्यतिकै जोखिमपूर्ण छ, अभिभावकले के कुरामा ध्यान दिने?
0: अभिभावक पनि अहिले ट्रमामा हुनुहुन्छ, आघातमा हुनुहुन्छ। उहाँहरू पहिले त आफै एउटा आफूले आफैलाई सम्झाएर सामान्य अवस्थामा आउने कोसिस गर्नु पर्यो। अर्को उहाँहरूको अभिभावकीय भूमिका, जस्तो भोलि सेल्टरका कुराहरू होलान्, बाल बालिकाहरूको शिक्षा दीक्षाका कुराहरू होलान्, स्वास्थ्यका कुराहरू होलान्, अब रोजगारी आदिका कुराहरू होलान्, त्यसमा समुदायसँग मिलेर अथवा स्थानीय तहहरूसँग मिलेर अथवा आफ्नो एउटा ग्रुपहरू बनाएर उहाँहरू एउटा नर्मल अवस्थामा आउने कोसिस आफैले नै पनि गर्नुपर्ने हुन्छ।
1: जनस्वास्थ्यविद डाक्टर झलक गौतमसँगको कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: आजदेखि 3 दिनसम्म जोखिमयुक्त क्षेत्रमा शैक्षिक संस्था बन्द गर्न शिक्षा मन्त्रालयको निर्देशन। मौसम पूर्वानुमान समयावधि बढ़ाइयो, प्रतिकार योजना अनुसार तयारी अवस्थामा रहन गृह मन्त्रालयको परिपत्र।
1: आज संघीय संसदका दुवै सदन र 5 संसदीय समितिको बैठक। प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने मंगसिर पहिलो साता भारत भ्रमणको तयारी।
2: मौसमको पूर्व सूचना अनुसार सार्वजनिक यातायात सञ्चालन गर्न यातायात व्यवसायी महासंघको निर्देशन। स्वास्थ्य कर्मीलाई हातपात गरे कैद र जरिवानाको प्रस्ताव। बाढ़ी प्रभावित क्षेत्रमा पानीजन्य संक्रमणको जोखिम।
1: सुडानमा खाद्य संकट गहिँदै एलनिनोको प्रभावले विश्वभर करिब 4.5 लाख मानिसको मृत्यु हुन सक्ने अध्ययन प्रतिवेदन सार्वजनिक। अमेरिका इरान वार्तापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो।
2: र विश्व एसिया लीग खेलकुदमा महिला कबड्डीको तेस्रो खेलमा आज नेपालले श्रीलंकासँग खेल्ने
1: कार्टुन। हामीले दीपक गौतमले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ विश्लेषक भरत दाहाल पक्राउ परेको सन्दर्भमा। विभिन्न विषयमा समसामयिक राजनैतिक लगायत अरू कूटनीतिक क्षेत्रमा उहाँले विचार राख्दै आउनु भएको थियो, तर चिया खाँदै गर्दाखेरि पक्राउ गरिएको र अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रणमा लिन खोजेको भनेर सामाजिक सञ्जालमा विभिन्न टीका टिप्पणीहरू पनि भइरहेको छ। एउटा बन्द कोठा जस्तो कुनै चिया पकाउने ठाउँ अथवा चिया खाने चिया घर जस्तो देखिन्छ, जहाँ एकजना भरत दाहाल जस्ता देखिने व्यक्ति अगाडिपट्टि बसेर केही खाँदै गरेको र बिस्कुटका 2-4 टुक्रा र एउटा चियाको कप पनि त्यहाँ देखिन्छ। र त्यति नै खेर त्यहाँ एकजना प्रहरी पुगेका छन् जसको दाहिने हातमा हतकटी यसरी झुण्डाइएको छ र ती केही भन्दैछन्। माथि त्यहाँ यस्तो लेखिएको छ, भू राजनीतिक कारणले तपाईँलाई पक्राउ गर्ने आदेश छ, अरू विश्लेषण चाहिँ चौकीमै गरौंला।
2: हस्त प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। अहिलेलाई निर्प्रकाशन सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
4: आवश्यकता बेसीसर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा लम्जुङको मिति 2083 5 महिना 25 को प्राप्त पत्र बमोजिम। मिति 2083 5/25 बसेको विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार यस विद्यालयमा रिक्त प्राथमिक तह तृतीय श्रेणी पदमा नयाँ शिक्षक पदपूर्ति गर्नुपर्ने भएको हुँदा यो सूचना प्रकाशित भएको मितिबाट 15 दिनभित्र योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवश्यक कागजातहरू सहित विद्यालयमा रितपूर्वक दरखास्त पेश गर्न सूचित गरिन्छ।

0: विज्ञापन नंबर 2083 तह श्रेणी प्राथमिक तह तृतीय करार पद संख्या एक न्यूनतम शैक्षिक योग्यता 10+2 वा सो सराह उत्तीर्ण तलब नेपाल सरकारको प्रचलित स्केल अनुसार उमेर 18 वर्ष पूरा भई 40 वर्ष ननागेको दस्तखेत दस्तुर रु 1200 मात्र परीक्षाको किसिम लिखित तथा मौखिक आवश्यकता अनुसार कक्षा अवलोकन दरखास्त दिने अन्तिम मिति 2083/06/8 कार्यालय भित्र दरखास्त दिने मिति 2083/06/8 कार्यालय भित्र सम्पर्क मिति 2083/06/8 अपराह 5 बजे परीक्षा मिति सम्पर्क मितिमा तोकिने दरखास्तका साथ पेश गर्नुपर्ने कागजातहरू
1: नेपाली नागरिकताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपि 1 प्रति शैक्षिक योग्यताका प्रमाण पत्रहरूको प्रमाणित प्रतिलिपि 1-1 प्रति अध्यापन अनुमति प्रमाण पत्रको प्रमाणित प्रतिलिपि 1 प्रति नोट माथिल्लो शैक्षिक योग्यता भएका र अनुभवीलाई विशेष प्राथमिकता दिइनेछ परीक्षाको दिनमा आवश्यक सम्पूर्ण सकल कागजातहरू अनिवार्य ल्याउनु पर्नेछ थप जानकारीको लागि मोबाइल नम्बर 98565934 98452497 लेखा
0: प्रधानाध्यापक सूर्यबहादुर अधिकारी बेसी शहर नगरपालिका 1 श्री जनकल्याण मावि उदिपुर
2: दाई स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र
3: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह सुझाव र परामर्श पाइन्छ
2: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र
3: अवश्य मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ प्रोपाइटर लोक बहादुर रिमाल रिमाल मेडिकल हल बेसी शहर नगरपालिका 7 मनाङ्गे चौतारा लमजुङ सम्पर्क मोबाइल नम्बर 98460 98911
4: शान्ति र विकासका लागि हाम्रो आवाज Radio Chautari 91.4 MHz.

0: नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्रो एप र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको बिहानको चौतारी खबरमा स्वागत छ। शुरूमा खबरका मुख्य शीर्षकहरू। राष्ट्रकवि माधव प्रसाद घिमिरेको 107 जन्म जयन्तीको अवसरमा बेसी शहरमा रचना वाचन कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रम राष्ट्र कविमा समर्पित रचना तथा अन्य साहित्यिक सृजना प्रस्तुत गरी मनाइएको हो। पोखरा तथा कास्की आसपास बसोबास गर्ने कोलासोथर गाउँपालिकाका नागरिकहरूले अब पोखराबाटै गाउँपालिकाका विभिन्न सेवा लिन पाउने भएका छन्। भुलेटारमा रैथाने हाट बजारको औपचारिक शुरूआत भएको छ। यसले स्थानीय उत्पादनको प्रवर्धनसँगै परम्परागत तथा रैथाने कृषि उपजको संरक्षणमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ। मनाङमा मध्यमदेखि अति भारी वर्षा तथा हिमपातको सम्भावना औल्याएपछि जिल्ला प्रशासन कार्यालय मनाङले उच्च सतर्कता अपनाउन जिल्लावासी तथा पर्यटकहरूलाई आग्रह गरेको छ। र सुन्दर बजार नगरपालिका एक कुन्छामा कुन्छा कप 2083 फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
0: अब खबर विस्तारमा। राष्ट्रकवि माधव प्रसाद घिमिरेको 107 जन्म जयन्तीको अवसरमा बेसी शहरमा रचना वाचन कार्यक्रम आयोजना गरिएको छ। राष्ट्रकवि माधव प्रसाद घिमिरेमा समर्पित रचना तथा अन्य साहित्यिक सृजना प्रस्तुत गरी उक्त कार्यक्रम मनाइएको हो। असोज 7 गते रेडियो चौतारी 91.4 मेगाहर्जको कार्यालय बेसी शहर 8 नारायण स्थान चोकमा आयोजित कार्यक्रममा नेशनल साहित्यिक मञ्चकी अध्यक्ष कमला दनाई, वरिष्ठ उपाध्यक्ष देवीदास बराल, महिला उपाध्यक्ष चिजा कुमारी बराल, सदस्य माधव थापा, बाल प्रतिभा प्रास्न लुइटेल तथा साहित्यिक कमला केसीको सहभागिता रहेको थियो। कार्यक्रमको संचालन साहित्यकार एवं लिस्नर साहित्यिक मञ्चका संरक्षक वसन्त अधिकारीले गर्नुभएको थियो। कार्यक्रममा सहभागीहरूले राष्ट्रकवि घिमिरेको जीवन, व्यक्तित्व र नेपाली साहित्यमा पुर्याउनु भएको योगदानबारे चर्चा गर्दै उहाँलाई समर्पित रचना तथा अन्य साहित्यिक सृजना प्रस्तुत गर्नुभएको थियो। विक्रम सम्मत 1976 असोज 7 गते लमजुङको वीर पुस्तुनमा जन्मिनुभएका घिमिरे नेपाली साहित्यका विशिष्ट छन्दवादी कविका रूपमा परिचित हुनुहुन्छ। प्रकृति प्रेम, राष्ट्रप्रेम, संस्कृति र मानवीय संवेदनालाई आफ्नो सिर्जनामा सुन्दर ढंगले प्रस्तुत गर्नुभएका उहाँका गौरी, मालती मंगले, शकुन्तला लगायतका कृति चर्चित रहेका छन्। विशेष गरी गौरी शोक काव्यलाई उहाँको महत्वपूर्ण कृतिको रूपमा लिने गरिएको छ। नेपाली भाषा साहित्य र छन्द परम्पराको विकासमा महत्वपूर्ण योगदान पुर्याउनु भएका घिमिरेको साहित्यिक योगदानलाई नयाँ पुस्तासम्म पुर्याउनु पर्नेमा कार्यक्रममा जोड़ दिइएको थियो। राष्ट्रकवि घिमिरेको जन्मभूमि लमजुङमै उहाँको जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रमले जिल्लाको साहित्यिक गतिविधिलाई थप ऊर्जा दिएको सहभागीहरूले बताएका छन्। पोखरा तथा कास्की आसपास बसोबास गर्ने कोलासोथर गाउँपालिकाका नागरिकले अब पोखराबाटै गाउँपालिकाका विभिन्न सेवा लिन पाउने भएका छन्। गाउँपालिकाले नागरिकको सहजताका लागि पोखरा 12 स्थित पैंगा अर्थात पसगाउँ तमु समाज घर सेती नहरमा एकीकृत सेवा शिविर संचालन गर्न लागेको हो। सोमबारदेखि शुक्रबारसम्म चल्ने शिविर बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म हुनेछ। गाउँपालिकाले वडागत रूपमा सेवाग्राहीको समय समेत तोकेको छ। भदौ 12 गते सोमबार, वडा नम्बर 5 र 9, 13 गते मंगलबार, वडा नम्बर 6 र 7, 14 गते बुधबार, वडा नम्बर 2, 3 र 4 तथा 15 गते बिहीबार, वडा नम्बर 1 र 8 का नागरिकले सेवा लिन सक्नेछन्। भदौ 16 गते शुक्रबार भने सबै वडाका सेवाग्राहीका लागि शिविर खुल्ला रहनेछ। शिविरबाट सामाजिक सुरक्षा भत्ता दर्ता तथा नवीकरण, मालपोत तथा भूमिकर संकलन, जन्म, मृत्यु विवाह बसाई सराई र सम्बन्ध विच्छेद सम्बन्धी घटना दर्ता लगायतका सेवा उपलब्ध गराइनेछ। वडा कार्यालयबाट प्रदान हुने विभिन्न सिफारिशका सेवा समेत शिविरबाटै लिन सकिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद वाग्लेले जानकारी दिनुभएको छ। गाउँपालिकाका अध्यक्ष सूर्य प्रसाद गुरूङले पोखरा तथा कास्की क्षेत्रमा रहेका नागरिकलाई सामान्य प्रशासनिक कामका लागि गाउँपालिकासम्म धाउनुपर्ने अवस्थालाई कम गर्न शिविर आयोजना गरिएको बताउनु भएको छ। नागरिकलाई पाएक पर्ने स्थानमै सेवा उपलब्ध गराउने गाउँपालिकाको उद्देश्य रहेको उहाँको भनाइ छ। गाउँपालिकाले शिविरमा सेवा लिन आउँदा आवश्यक कागजात साथमा ल्याउन सेवाग्राहीलाई आग्रह गरेको छ। भूमिकर तथा सम्पत्ति कर सम्बन्धी सेवा लिने सेवाग्राहीले यसअघि अन्तिम पटक कर तिरेको रसिद समेत ल्याउनुपर्ने गाउँपालिकाले जनाएको छ। शिविर सम्बन्धी थप जानकारीका लागि सूचना प्रविधि अधिकृत अनिल पौडेल र एमआईएस अपरेटर कल्पना गुरूङसँग सम्पर्क गर्न सकिने बताइएको छ। स्थानीय उत्पादन लमजुङको मध्य नेपाल नगरपालिका छ भोलेटारमा अब स्थानीय किसानले आफ्ना उत्पादनको बजार खोज्दै टाढा जानुपर्ने अवस्था केही सहज हुने भएको छ। स्थानीय स्तरमै उत्पादित कृषि उपज तथा रैथाने वस्तुको बिक्री वितरणलाई प्रवर्धन गर्ने उद्देश्यले भोलेटारमा पहिलो पटक भोलेटार रैथाने बजार सञ्चालनमा ल्याइएको थियो। वडा कार्यालयको प्रांगणमा मंगलबार आयोजित कार्यक्रममा नगर प्रमुख रमेश कुमार पाण्डेले हाट बजारको औपचारिक शुभारम्भ गर्नुभएको हो। वडा अध्यक्ष विष्णु भक्त पौडेलको संयोजकत्वमा सञ्चालन गरिएको कार्यक्रममा स्थानीय किसान तथा उपभोक्ताको उल्लेख्य सहभागिता रहेको थियो। हाट बजारमा किसानले आफ्नो खेतबारीमा उत्पादन गरेका तरकारी फलफूल खाद्यान्न लगायत विभिन्न रैथाने कृषि उपज बिक्रीका लागि ल्याएका थिए। पहिलो दिनमै किसान उत्पादन बोकेर बजार पुगेका थिए भने स्थानीय उपभोक्ताले पनि ताजा तथा स्थानीय उत्पादन खरिद गरेका थिए। स्थानीय उत्पादनले सहज बजार नपाउने र बिचौलियाका कारण किसानले उत्पादनको उचित मूल्य पाउन नसक्ने समस्या समाधान गर्न हाट बजार प्रभावकारी हुने अपेक्षा गरिएको छ। किसानले आफ्नो उत्पादन प्रत्यक्ष रूपमा उपभोक्तासम्म पुर्याउन पाउने भएपछि उत्पादनको उचित मूल्य प्राप्त हुने र उपभोक्ताले पनि तुलनात्मक रूपमा सस्तो तथा ताजा कृषि उपज खरिद गर्न सक्ने अवस्था बन्ने बताइएको छ। हाट बजार उद्घाटन गर्दै नगर प्रमुख रमेश कुमार पाण्डेले स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै किसानका लागि बजारको सुनिश्चितता गर्ने उद्देश्यले हाट बजारलाई निरन्तरता दिइने बताउनु भएको छ। स्थानीय स्तरमै उत्पादन र उपभोगको वातावरण बनाउन सके किसानको आय आर्जन बढ़नुका साथै नगरको स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुग्ने उहाँको भनाई छ। कार्यक्रममा मध्य नेपाल नगरपालिकाकी उपप्रमुख सीता गुरूङ, प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला, जिल्ला कृषि प्रसार अधिकृत सरोज थापा, नगर प्रवक्ता रामचन्द्र भण्डारी लगायत जनप्रतिनिधि, कर्मचारी, किसान तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो। हाट बजारलाई आगामी दिनमा थप व्यवस्थित र नियमित बनाउने तयारी गरिएको छ। त्यसका लागि स्थानीय किसान, कृषि समूह तथा उत्पादनसँग सम्बन्धित अन्य पक्षलाई समेत हाट बजारमा जोड्ने योजना रहेको नगरपालिकाले जनाएको छ। बेसी शहर नगरपालिका 11 क्षेत्रमा राष्ट्रिय वाणिज्य ब्याङ्कको सेवा तथा कारोबार सञ्चालन हुने भएको छ। स्थानीय वासीलाई सहज र प्रभावकारी ब्याङ्किङ सेवा उपलब्ध गराउने उद्देश्य सहित क्षेत्रमा आज असोज 8 गतेबाट ब्याङ्कको कारोबार शुरू गर्न लागि चितीमा राष्ट्रिय वाणिज्य ब्याङ्कको सेवा सञ्चालनका लागि करिब 2 वर्षदेखि निरन्तर पहल तथा प्रयास हुँदै आएको थियो। लामो समयदेखि गरिएको प्रयासपछि आज 2083 असोज 8 गतेदेखि ब्याङ्कको कारोबार औपचारिक रूपमा शुरू हुने जानकारी सार्वजनिक गरिएको छ। चितीमा ब्याङ्क स्थापना तथा सेवा सञ्चालनका लागि स्थानीय जनप्रतिनिधि, सरकारवाला तथा विभिन्न व्यक्तिहरूले निरन्तर पहल गर्दै आएका थिए। ब्याङ्कको सेवा सञ्चालनमा आएपछि स्थानीय बासिन्दाले दैनिक ब्याङ्किङ कारोबार गर्न अन्यत्र जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ। बेसी शहर नगरपालिका वडा नम्बर 11 वडा अध्यक्ष शिवप्रसाद जोशीले सामाजिक सञ्जाल मार्फत चितीमा राष्ट्रिय वाणिज्य ब्याङ्कको कारोबार शुरू हुन लागेकोमा खुशी व्यक्त गर्नुभएको छ। उहाँले ब्याङ्कको सेवा सञ्चालन सँगै चिती र चितीवासीको आर्थिक तथा सामाजिक विकासमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्दै चितीको मुहार परिवर्तन गर्ने अभियानमा थप शक्ति मिलोस् भन्ने कामना समेत गर्नुभएको छ। वडा अध्यक्ष जोशीले चितीमा ब्याङ्कको सेवा सञ्चालनका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग समन्वय र पहल गरी सबैप्रति धन्यवाद समेत व्यक्त गर्नुभएको छ। उहाँले लामो समयदेखि गरिएको प्रयासले सार्थकता पाउन लागेको उल्लेख गर्दै आज असोज 8 गतेदेखि राष्ट्रिय वाणिज्य ब्याङ्कको कारोबार शुरू हुने जानकारी दिनुभएको छ। राष्ट्रिय वाणिज्य ब्याङ्कको सेवा चितीमै उपलब्ध भएपछि स्थानीय बासिन्दालाई रकम जम्मा गर्न तथा झिक्न ब्याङ्किङ विभिन्न बैंकी कारोबार गर्न सरकारी तथा अन्य वित्तीय भुक्तानी गर्ने लगायतका काममा सहजता हुने अपेक्षा गरिएको छ। यसबाट विशेष गरी बैंकिङ सेवाका लागि विशेष बजार या अन्य स्थानमा पुग्नुपर्ने स्थानीयको समय र खर्च बचत हुने विश्वास गरिएको छ। चितीमा बैंकिङ सेवा विस्तार हुनलाई स्थानीय स्तरमा आर्थिक गतिविधि बढ़ाउने महत्वपूर्ण कदमका रूपमा समेत हेरिएको छ। बैंकको उपस्थितिले स्थानीय व्यवसायिक कृषक कर्मचारी ज्येष्ठ नागरिक तथा सर्वसाधारणलाई बैंकिङ पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। करिब दुई वर्षदेखिको निरन्तर प्रयासपछि चितीमा राष्ट्रिय वाणिज्य बैंकको कारोबार शुरू हुन लागेकोले स्थानीयवासीमा समेत उत्साह थपिएको छ। रेडियो चौतारी 91.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्रो एप र रेडियो चौतारीको फेसबुक पेजमा सुन्दै हुनुहुन्छ बिहानको चौतारी खबर। अब पालो भएको छ छोटो व्यापारिक विश्रामको।
3: बुढी ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई? आज
4: चाडबाड पनि नजिकै आइसक्यो, घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
3: नरिसाउ न बुढी, घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
4: चिन्तै नगर्नुहोस् न बुढा, बिची सहरको नारायणस्थान चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो घर गहना पाइन्छ नि, त्यही जाउ न।
5: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
6: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चूरा, नौगेडी माला र अर्डर अनुसारका गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
4: सम्पर्क फोन नम्बर 98168-85520, 98066-66162 र 066-521-381। दिपा सुनचाँदी पसल, विश्वहर नगरपालिका 8, नारायण स्थान, लमजुङ।
7: हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा। हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युने समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी, श्रद्धालु, भक्तजन, जनप्रतिनिधि, बुद्धिजीवी, शुभचिन्तक तथा गाउँवासी बुवा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थित का लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति, समय र स्थानमा सञ्चालन हुने बेहोरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
8: मिति 2083, कार्तिक 7 गतेदेखि 9 गतेसम्म, समय बिहान 10 बजेदेखि, स्थान साम्ब छ्योलिङ बौद्ध गुम्बा, मर्सन्ती गाउँपालिका 1 र 2, पोचोको घन पोखरा, लम्जुङ। आयोजक घन पोखरा गुम्बा लामा परिवार, घन पोखरा, लम्जुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 98410-61454, घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 98466-56654।
9: नोट, मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
8: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
10: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको? बुढा थोकी ब्रदर सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
11: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
10: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
11: ल त म पनि त्यतै जाने भए।
12: बुढाथोकी ब्रदर्स सप्लायर्स टुडीबारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अण्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर्स सुन्दर बजार नगरपालिका 9 टुडीबार लम्सुङ, प्रोप्राइटर हरिकृष्ण बुढाथोकी।
13: सम्पर्क मोबाइल नम्बर 98560-45141 र 98630-52615। नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
14: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, भरपर्दो सेवा।
15: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
0: विश्रामपछि पुनः स्वागत छ। अब बाँकी खबरहरू। जल तथा मौसम विज्ञान विभागले असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म गण्डकी प्रदेश सहित मनाङमा मध्यमदेखि अति भारी वर्षा तथा हिमपातको सम्भावना औल्याएपछि जिल्ला प्रशासन कार्यालय मनाङले उच्च सतर्कता अपनाउन जिल्लावासी तथा पर्यटकहरूलाई आग्रह गरेको छ। बुधबार अत्यन्त जरूरी सूचना जारी गर्दै प्रशासनले सम्भावित वर्षाका कारण भूक्षय, बाढ़ी, पहिरो तथा सड़क यातायात प्रभावित हुन सक्ने भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेको हो। सम्भावित विपद व्यवस्थापनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालाई तयारी अवस्थामा राखिएको तथा आवश्यकता अनुसार तत्काल परिचालन गर्न सकिने गरी क्विक रेस्पोन्स टीम समेत तयारी अवस्थामा राखेको प्रशासनले जनाएको छ। मर्संगी, नारखोला, दूधखोला, डोना खोला लगायतका नदी तथा खोलामा पानीको सतह बढ़न सक्ने भएकाले आसपासका क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। आवश्यक अवस्था बाहेक यात्रा नगर्न तथा बेसी शहर चामेखाङसार सड़क सहित ग्रामीण सड़कमा सवारी चलाउँदा सुरक्षा निकायको निर्देशन पालना गर्न समेत प्रशासनले अनुरोध गरेको छ। यसै गरी उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकाले थोरङ्ला पास, लार्के पास, कांगला पास, तिलिचु लगायतका क्षेत्रमा पदयात्रा गर्दा विशेष सावधानी अपनाउन पर्यटकहरूलाई आग्रह गरिएको छ। विपद वा आपतकालीन अवस्था आएमा सम्बन्धित स्थानीय तह, प्रहरी, सुरक्षा निकाय तथा जिल्ला प्रशासन कार्यालयमा तत्काल जानकारी गराउन प्रशासनले अनुरोध गरेको छ। वर्षा तथा बाढ़ी सम्बन्धी जानकारीका लागि 11-15 विपदमा सहायता माग्न 1-2-3-4 तथा आवश्यकता अनुसार जिल्ला प्रशासन, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सम्बन्धित सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न सकिने मनाङ प्रशासनले जनाएको छ। सुन्दर बजार नगरपालिका 1 कुन्छामा कुन्छा कप 2083 फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। इतिहासको गौरव, खेलकुदको उत्सव, कुन्छा कप भन्ने नारासहित प्रतियोगिता आयोजना गर्न लागि हो। खम्बारी बोट युवा क्लब तथा कुन्छा कप खेल समितिको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन 9 गते पूर्णिमाको दिन गरिने आयोजकले जनाएको छ। प्रतियोगिता सुन्दर बजार नगरपालिका 1 कुन्छा स्थित आडा गाउँ खेल मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा खुला पुरूष र अण्डर 16 पुरूष विधामा खेल सञ्चालन गरिनेछ। खुला पुरूषतर्फ विजेता तथा उपविजेता टोलीसँगै उत्कृष्ट खेलाड़ी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई पुरस्कार समेत प्रदान गरिने आयोजकले जनाएको छ। यस्तै अण्डर 16 पुरूषतर्फ पनि प्रथम र द्वितीय हुने टोली तथा उत्कृष्ट खेलाड़ी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई समेत नगद पुरस्कार सहित सम्मान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन चाहने टोली तथा खेलाड़ीका लागि दर्ताको अन्तिम मिति 8 गते तोकिएको छ। इच्छुक टोली तथा खेलाड़ीले आयोजकसँग सम्पर्क गरी प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन्। आयोजकका अनुसार कुन्छाको ऐतिहासिक तथा खेलकुद पहिचानलाई थप उजागर गर्नुका साथै स्थानीय युवालाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागि हो। प्रतियोगिताले स्थानीय स्तरमा खेलाड़ीको प्रतिभा पहिचान र खेलकुद गतिविधिलाई समेत प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ। चौतारी खबर अहिलेलाई यति नै। खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। राष्ट्रकवि माधव प्रसाद घिमिरेको 107 जन्म जयन्तीको अवसरमा बेसी शर्मा रचना वाचन कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम राष्ट्रकविमा समर्पित रचना तथा अन्य साहित्यिक सृजना प्रस्तुत गरी मनाइएको हो। पोखरा तथा कास्की आसपास बसोबास गर्ने कोलासतर गाउँपालिकाका नागरिकले अब पोखराबाटै गाउँपालिकाका विभिन्न सेवा तथा सुविधाहरू लिन पाउने भएका छन्। बोलेटारमा रैथाने हाट बजारको औपचारिक शुरूआत भएको छ। यसले स्थानीय उत्पादनको प्रवर्धन सँगै परम्परागत तथा रैथाने कृषि उपजको संरक्षणमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ। मनाङमा मध्यमदेखि अति भारी वर्षा तथा हिमपातको सम्भावना औल्याएपछि जिल्ला प्रशासन कार्यालय मनाङले उच्च सतर्कता अपनाउन जिल्लावासी तथा पर्यटकहरूलाई आग्रह गरेको छ। सुन्दर बजार नगरपालिका एक कुन्छामा कुन्छा कप 2083 फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। हवस् त, बिहानको चौतारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी सीतारामलाई धन्यवाद दिँदै समाचार कक्षबाट म प्रमोद पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्रो एपमा रेडियो चौतारी सुन्दै रहनुहोला। नमस्कार।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
1: निशुल्क स्वास्थ्य शिविर, निशुल्क स्वास्थ्य शिविर
2: यही मिति 2083 असोज 24 गते विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा प्राज्ञ डाक्टर बसन्त ढुङ्गानाद्वारा एक दिने निशुल्क स्वास्थ्य शिविर हुने बारे अत्यन्त जरूरी सूचना। मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर स्थान मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर 0665 20004 यही मिति 2083 असोज महिनाको 24 गते शनिबार विश्व मानसिक स्वास्थ्य दिवसको दिन बिहान 11 बजेबाट चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा स्नायु मानसिक शारीरिक तथा लागौषध रोग विशेषज्ञ डाक्टर बसन्त ढुङ्गाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
3: निशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्रा नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने भएमा, काम्ने, छोप्ने, ढल्ने, बेला बेलामा बेहोश हुने, छारे रोग भएमा, डर लाग्ने, झसङ्ग हुने, अतालिने, मुटुको ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाई हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा, लागु पदार्थको दुर्व्यसनी वा अत्यधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा, उदास भइरहने, जिउमा फुर्ती नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा।
2: निशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665 20004 साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त MBBS डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि मोडल सिटी हस्पिटल प्राली पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665 20004।
4: अहिले बिहानको 7 बज्यो।
5: शान्ति र विकासका लागि हाम्रो आवाज
6: Radio Chautari, 91.4 MHz.
7: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39 647 र 98111 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
8: बुढी ए बुढी किन ल्याउ र मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई? आज
9: चाडबाड पनि नजिकै आइसक्यो, गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
8: नरिसाउ न बुढी, गरगहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
10: चिन्तै नगर्नुस् न बुढा, बिची शहरको नारायणस्थान चोकमा रहेको दिपा सुन चाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि, त्यही जाऊ न।
11: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी शहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
12: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारका गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
10: सम्पर्क फोन नम्बर 98165580520, 98066162 र 06651381। दिपा सुन चाँदी पसल विश्वह नगरपालिका 8 नारायण स्थान लमजुङ।
13: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
14: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
13: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुन चाँदी पसल जाने। सुन चाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुन चाँदी पसल हो त।
15: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुन चाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुन चाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
12: जयलक्ष्मी सुन चाँदी पसल बेसी शहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ। प्रोप्राइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 06652209 र मोबाइल नम्बर 98460558565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुन चाँदी पसललाई नै सम्झनुहोस्।
9: दाई, पैसा त तन्नै कमाएर ल्याउनु भयो क्या रे?
16: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
9: अब के गर्नुहुन्छ त दाई?
16: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
9: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो, म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथेँ, यस्तो कुरा यादै भएन।
17: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स बेसी शहर नगरपालिका 8 सेरा ओह्रालो लमजुङ। प्रोप्राइटर शरद बराल। सम्पर्क नम्बर 98560454401 र 98261737799।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाल्स पथरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कूल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा। हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युने समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवेशीय न्युने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी श्रद्धालु भक्तजन जनप्रतिनिधि बुद्धिजीवी शुभचिन्तक तथा गाउँवासी बुवा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थित का लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति समय र स्थानमा सञ्चालन हुने बेहोरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
2: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म, समय बिहान 10 बजेदेखि, स्थान साम्ब छ्योलिङ बौद्ध गुम्बा मर्चन्ती गाउँपालिका 1 र 2 पोचोको घन पोखरा लम्सुङ, आयोजक घन पोखरा गुम्बा लामा परिवार घन पोखरा लम्सुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 9841064454, घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 9846567654।
3: नोट, मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
2: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ: कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
5: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह सुझाव र परामर्श पाइन्छ।
4: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
5: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी शहर नगरपालिका 7 मनाङ्गे चौतारा लमजुङ। सम्पर्क मोबाइल नम्बर 9846098911।
6: जनै पूर्णिमाको लागि भाद्र 12 गते, साथै खुसी औँसीमा गया काशी श्राद्धको लागि भाद्र 26 गते र असोज 11 गते पितृपक्ष 16 श्राद्धको लागि जाने भएकोले समयमा सम्पर्क गराउँ।
7: बेसी सहरबाट चार धाम तीर्थयात्रा जाउँ, श्राद्ध तीर्थ दान गरी पुण्य कमाऊ।
0: हजुर, तपाईँकै सुन्दर सहर बेसी सहर फिल्म हल चोकबाट चार धाम तथा गया काशीका लागि पितृ मोक्ष प्राप्तिका लागि बस जाँदैछ।
7: इच्छुक श्रद्धालुगणले समयमा नै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला।
8: जाने स्थानहरू
7: बेसी सहरबाट पुनपुन, गया, काशी, बनारस, प्रयागराज, त्रिवेणी संगम, मनगढ़ धाम, श्री भगवान कृष्ण जन्मभूमि मथुरा, श्री वृंदावन धाम, हरिद्वार, ऋषिकेश, श्री बद्रीनाथ धाम, केदारनाथ धाम, यमुनोत्री देवी दर्शन, श्री माता गंगोत्री देवी दर्शन सहित श्रीराम जन्मभूमि अयोध्या दर्शन गरी सुनौली लुम्बिनी भ्रमण गरी देवधाममा होम पूजा गरी बेसी सहर तीर्थ हुनेछ। यात्रा अवधि 22 दिन मात्र, साथमा खानाको व्यवस्था पनि रहेको छ।
9: भाडा रकम नेपाली रुपियाँ 35,000 मात्र।
7: सम्पर्क मुन्ना गुप्ता, गुप्ता मिठाई पसल, बेसी सहर नगरपालिका 8-13 फिल्म हल चौक, लमजुङ।
9: सम्पर्क फोन नम्बर 98461-28317, 98461-93152 र 98146-62-73।
10: भोटेडारका लागि सम्पर्क चित्रबहादुर कुमार, मोबाइल नम्बर 98461-21175।

0: बाबू ए बाबू झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्से जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
1: हो त है आमा बरु कहाँ जाने भन्नु त
0: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनसादी पसल जाने सुनसादी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनसादी पसल हो त
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 9896-58-5565 राशि अनुसारको पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: तपाईको नाम नै नबिर्स काम नै नबिर्स मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
1: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो?
0: सुन्नुहोस् न, घर तथा कार्यालयमा सीसीटीभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो, त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
1: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
0: तपाईँ पनि ठट्टा गर्नुहुन्छ, त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
1: तिमी पनि साह्रै लाटी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
0: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
1: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सीसीटीभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
2: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भरपर्दो प्रविधिको साथी।
1: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9850 45 783, स्थान लुम्बिनी कम्प्युटर बेस्टहल लमजुङ।
3: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बात, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय, राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
4: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
5: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
4: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नुभएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 813 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नुभएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
6: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी, फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
4: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 813 लमजुङ। प्रोप्राइटर सृजना श्रेष्ठ।
6: सम्पर्क नम्बर 9842618202 र 9840319789।
4: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 813 लमजुङ।
6: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
0: बुबा, घरमा भाँडाकुँडाहरू धेरै पुराना छन्, अब के गर्ने होला?
7: किन चिन्ता गर्छ छोरी मायादेवी, भाँडा पसलमा जाने नि, त्यहाँ त पुराना भाँडाकुँडा साटफेर तथा खरिद बिक्री पनि गरिन्छ।
0: ए, त्यो भाँडा पसल चाहिँ कहाँनिर छ?
7: बेसी सहरको त्रिवेणी टोलमा रहेको मायादेवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल र माटाका भाँडाकुँडा सबै पाइन्छ।
0: अनि बुबा, घरमा नयाँ भाँडाकुँडाहरू पनि चाहिएको छ नि।
7: डोको, थुन्से, नाङ्लो लगाएर घरायसी सामग्री पनि पाइन्छ।
0: एक मायादेवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल तथा माटाका भाँडाकुँडाहरू पाइनुको साथै डोको, थुन्से, नाङ्लो आदि जस्ता घरायसी सामग्रीहरू पनि उपलब्ध रहेको छ। घरमा थन्किएर बसेका तामा, पित्तल, चरेस तथा सिल्भरका पुराना भाँडाकुँडाहरूसँग नयाँ भाँडाकुँडाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ।
7: नोट दसैँका लागि 10,000 भन्दा माथिका सामानहरू खरिद बिक्री गर्दा बम्पर अफर प्राप्त गर्न सक्नुहुनेछ। मायादेवी भाँडा पसल विश्वा नगरपालिका साथ त्रिवेणी टोल छानीमा बैंक नजिकै। प्रोप्राइटर मायादेवी आचार्य। सम्पर्क नम्बर 9860-74-48-59 र 97464-7065।
8: बुढी ए बुढी किन ल्याउ र मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
9: चाडबाड पनि नजिकै आइसक्यो गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
8: नरिसाउ न बुढी गरगहना जस्तो कुरो जा पाए त्यही किनेर पनि त भएन नि
9: चिन्तै नगर्नुहोस् न बुढा बिची सहरको नारायणस्थान चौकमा रहेको दिपा सुन चाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि त्यही जाउँ न
10: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
11: हजुर हामी कहाँ शिरफूल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चूरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार।
9: सम्पर्क फोन नम्बर 9816-85520 9806-66162 र 0665-21381 दीपा सुनचाँदी पसल विश्वहर नगरपालिका 8 नारायण स्थान लम्सुङ।
12: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: के तपाई निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेचे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
2: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
3: हो त है आमा, बरु कहाँ जानिस् भन्नु त।
2: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
4: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
5: जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ, प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98-460-58-565। राशि अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
6: ओहो हेड सर, टाढैको साइत हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
7: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो, यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
6: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
8: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
5: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक लमजुङ। सम्पर्क फोन नम्बर 066-520-227, मोबाइल नम्बर 98-462-49129 र 98-461-5091।
9: हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा। हामी सबैको चाहना, विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ शिवलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युने समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी, श्रद्धालु, भक्तजन, जनप्रतिनिधि, बुद्धिजीवी, शुभचिन्तक तथा गाउँवासी बुवा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थित लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति, समय र स्थानमा सञ्चालन हुने व्यवहार जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
10: मिति 2083 कार्तिक 7 गते देखि 9 गते सम्म समय बिहान 10 बजे देखि स्थान साम्ब छ्योलिङ बौद्ध गुम्बा मर्सङ्ती गाउँपालिका 1 र 2 पोचोको घनपोखरा लम्सुङ आयोजक घनपोखरा गुम्बा लामा परिवार घनपोखरा लम्सुङ थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 9841064 घनपोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 9846656604
11: नोट मनव्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी मनव्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ
10: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा सुरु भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
12: आवश्यकता आवश्यकता आवश्यकता बेसी सहर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा लमजुङको मिति 2083 5 महिना 25 को प्राप्त पत्र बमोजिम मिति 2083 5 25 मा बसेको विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार यस विद्यालयमा रिक्त प्राथमिक तह तृतीय श्रेणी पदमा नयाँ शिक्षक पद पूर्ति गर्नुपर्ने भएको हुँदा यो सूचना प्रकाशित भएको मितिबाट 15 दिन भित्र योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवश्यक कागजातहरू सहित विद्यालयमा रित पूर्वक दरखास्त पेश गर्न सूचित गरिन्छ
13: विज्ञापन नम्बर 2083 तह श्रेणी प्राथमिक तह तृतीय करार पद संख्या 1 न्यूनतम शैक्षिक योग्यता 10+2 वा सो सराह उत्तीर्ण तलब नेपाल सरकारको प्रचलित स्केल अनुसार उमेर 18 वर्ष पूरा भई 40 वर्ष नलागेको दस्तखे दस्तुर ₹1200 मात्र परीक्षाको लिखित तथा मौखिक आवश्यकता अनुसार कक्षा अवलोकन दरखास्त दिने अन्तिम मिति 2083/06/8 कार्यालय भित्र दरखास्त दिने मिति 2083/06/8 कार्यालय भित्र सम्पर्क मिति 2083/06/8 अपरान्ह 5 बजे परीक्षा मिति सम्पर्क मितिमा तोकिने दरखास्तका साथ पेश गर्नुपर्ने कागजातहरू
12: नेपाली नागरिकताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपि एक प्रति शैक्षिक योग्यताका प्रमाण पत्रहरूको प्रमाणित प्रतिलिपि एक एक प्रति अध्यापन अनुमति प्रमाण पत्रको प्रमाणित प्रतिलिपि एक प्रति नोट माथिल्लो शैक्षिक योग्यता भएका र अनुभवीलाई विशेष प्राथमिकता दिइनेछ परीक्षाको दिनमा आवश्यक सम्पूर्ण सकल कागजातहरू अनिवार्य ल्याउनु पर्नेछ थप जानकारीको लागि मोबाइल नम्बर 9855449934 प्र 9845149497 लेखा
13: प्रधानाध्यापक सूर्यबहादुर अधिकारी बेसीसह नगरपालिका 1 श्री जनकल्याण मावि उदिपुर
14: निशुल्क स्वास्थ्य शिविर निशुल्क स्वास्थ्य शिविर
10: यही मिति 2083 असोज 24 गते विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा प्राज्ञ डाक्टर वसन्त ढुङ्गालाद्वारा एक दिने निशुल्क स्वास्थ्य शिविर हुने बारे अत्यन्त जरूरी सूचना मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर स्थान मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर 0665020004 यही मिति 2083 असोज महिनाको 24 गते शनिबार विश्व मानसिक स्वास्थ्य दिवसको दिन बिहान 11 बजेबाट चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा स्नायु मानसिक शारीरिक तथा लागौषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुङ्गाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्
12: निशुल्क जाँच हुने रोगहरू: लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्रा नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने भएमा, काम्ने, छोप्ने, ढल्ने, बेला बेलामा बेहोस हुने, छारे रोग भएमा, डर लाग्ने, झसङ्ग हुने, हतालिने, मुटुको ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाई हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा, लागू पदार्थको दुर्व्यसनी वा अत्यधिक रौसीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा, उदास भइरहने, जिउमा फुर्ती नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा।
15: निशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमसुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 066-520-004 साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ। मोडल सिटी हस्पिटल प्राली पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 066-520-004।
16: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो, झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने, कहिल्यै बिरामी भएर केही मिलो मिसै भइदिनु।
17: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालम, यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
16: हुन्छ बुहारी, लौ गइहालम, साह्रै गाह्रो भयो।
17: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8 सेरा,
18: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ, सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 98465-64093।
17: अहिले बिहानको 8 बज्यो।
19: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ट्ज।

0: नमस्कार, देशैभरिका सामुदायिक रेडियोहरूको नेटवर्क सीआईएमले वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र विभिन्न संघ संस्था अनि परिवार कल्याण महाशाखासँगको सहकार्यमा आजको यो पोषण संवाद गर्न गइरहेको छ। पोषणका लागि सरकारले मात्र स्वास्थ्य क्षेत्रले मात्र गरेर हुँदैन, यसमा बहुसरोकारवालाहरूको ठूलो भूमिका हुन्छ। त्यसैले आज हामी बहुसरोकारवाला बीचको यो संवाद छलफल कार्यक्रम गर्न गइरहेका छौं। विशेष गरेर महाविनाशकारी बाढ़ी आइसकेपछि हाम्रो पोषणको एउटा सञ्जाल तोडिएको छ। रसुवा, नुवाकोट र धादिङको अहिलेको अवस्था हेर्दाखेरि हाम्रा जुन संयन्त्रले हामीले काम गरिरहेको थियो त्यो तोडिएको अवस्था छ, र यस्ता विपत्तिहरूमा सधैँ हामीले कसरी काम गर्न सक्छौ भन्ने बारेमा पनि आज छलफल होस् भन्ने किसिमले हामीले स्वास्थ्य, पोषण अनि यो विपदमा काम गर्ने र बालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्थाहरू र संचार माध्यमहरू बीच हामीले आजको यो छलफल गर्न गइरहेका छौं। आजको यो छलफलमा परिवार कल्याण महाशाखाको पोषण शाखाका प्रमुख लीला विक्रम थापाजी हुनुहुन्छ, उहाँलाई म हार्दिक स्वागत गर्न चाहन्छु। त्यस्तै गरी वरिष्ठ जनस्वास्थ्य प्रशासकज्यू पनि हुनुहुन्छ हामीसँग, पोषण शाखाबाट पनि सहभागी हुनुहुन्छ, र वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक कुमार झाज्यू हुनुहुन्छ, उहाँले पनि हाम्रो यो विषयमा केही कुराहरू शुरूमा राखिदिनुहुनेछ। त्यस्तै गरी हामीसँग वर्ल्ड भिजन इन्टरनेशनल नेपालको स्वास्थ्य तथा पोषणको टेक्निकल हेड हुनुहुन्छ गणेश पाण्डे सर, उहाँलाई पनि म हार्दिक स्वागत गर्न चाहन्छु। बालबालिका क्षेत्र शान्ति अभियान बालबालिकाको यो सवालमा त्यही दिनदेखि जुन दिन घटना भयो त्यो दिनदेखि नै फिल्डमै बसेर काम गरिरहेको सिजबका महासचिव भिओसीमा पनि आबद्ध हुनुहुन्छ राजु घिमिरे सर हुनुहुन्छ, अनि हाम्रो विभिन्न संघ संस्थाका प्रतिनिधिज्यूहरू हुनुहुन्छ। शुरूआतमा चाहिँ म वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक कुमार राज्यूलाई नै अहिले भइरहेका प्रयत्नहरूको बारेमा जानकारी गराइदिनको लागि अनुरोध गर्दछु।
1: अहिले आएको यो बाढीले 5 जिल्लाका 15 पालिकाहरूमा क्षति पुर्याएको र असर गरेको देखिन्छ। पोषणको दृष्टिकोणले रसुवा, नुवाकोट र धादिङमा 12 पालिकाहरूमा यसले विशेष गरी क्षति पुर्याएको देखिन्छ भने बाँकी 2 जिल्लाको 3 पालिकामा पोषणसँग प्रत्यक्ष असर गर्ने गरी अहिले चाहिँ देखिएको केही पनि छैन। यो 3 जिल्लाका 12 पालिकाहरूमा हामीले होल्डिङ सेन्टरमा भएका सम्पूर्ण 5 वर्षको मुनिको बालबालिका र आमाहरूको चाहिँ पोषणको स्क्रिनिङ पहिलो चरणमा चाहिँ इमर्जेन्सी रेस्पोन्समा चाहिँ हामीले सम्पन्न गरेका थियौँ, जस अनुसार कुपोषण एउटा पनि केस हाम्रो भेटिएको थिएन, र हुन पनि यो कुपोषणको चाहिँ यो विपदपछि तुरुन्तै देखिँदैन, केही दिन केही हप्तापछि चाहिँ जब अलि लङ टर्म खाद्यान्नको अभाव हुन थाल्छ त्यो अवस्थामा देखिने हो। अहिले होल्डिङ सेन्टरमा रहनुभएको व्यक्तिहरू जो हुनुहुन्छ गर्भवती, सुत्केरी र 5 वर्ष मुनिको बालबालिकाहरू होल्डिङ सेन्टरमा खाद्यान्न, खाना, खाजाहरू चाहिँ पर्याप्त मात्रामा अहिले पाइरहनु भएकोले कुपोषण यति चाँडै देखिसकेको छैन। यद्यपि नेक्स्ट स्टेपमा हामीले अहिले प्रत्येक पालिकामा अब समुदाय स्तरमै पनि कुपोषणको पहिचान चाहिँ गरिरहेका छौँ, जस अन्तर्गत 3 जिल्लामा शुरू भइसकेको छ, र नुवाकोट जिल्लाको मा अहिलेसम्म चाहिँ 11 कुपोषित बालबालिका भेटिएको चाहिँ रिपोर्ट आएको छ, त्यो निरन्तर चलिरहेको छ। भेटिएका कुपोषित बालबालिकाहरूलाई हाम्रो नेसनल प्रोटोकल जुन छ, आइएमएम प्रोटोकल भन्छौ, साम केस र माम केसलाई प्रोटोकल अनुसारको म्यानेजमेन्ट चाहिँ अहिले चलिरहेको छ। अहिले देखिएको विशेष त समस्या पहिलो हप्तामै देखिएको हामीलाई चाहिँ होल्डिङ सेन्टरहरूमा स्वास्थ्य कार्यालयको जानकारी दिन अथवा त्यहाँको स्थानीय सरकारको जानकारी, प्रशासन कार्यालयको जानकारी बिना चाहिँ यो ब्रेस्ट मिल्क सब्स्टिच्युटहरूको चाहिँ अलि वितरण भएको चाहिँ पाइयो सुरुका दिनहरूमा। त्यो जानकारीमा आउने बित्तिकै स्वास्थ्य कार्यालय, स्थानीय सरकार सबैसँग मिलेर चाहिँ त्यसको बारेमा प्रचार प्रसार पनि भयो र त्यसको रूपमा विज्ञप्ति पनि आयो, र त्यसलाई चाहिँ अहिले रोकिएको छ। आवश्यकता भएकोलाई स्वास्थ्यकर्मीको निगरानीमा अथवा स्वास्थ्यकर्मीको परामर्श अनुसार मात्र दिने, त्यो अरूलाई चाहिँ सबैलाई बोटल फिडिङमा नजाने, किनभने हाम्रो प्रमुख समस्या के रहेको छ भने एकचोटि बच्चा ब्रेस्ट फिडिङबाट बोटल फिडिङमा गयो भने त्यसलाई फेरि ब्याक ब्रेस्ट फिडिङमा ल्याउनलाई एकदमै गाह्रो पर्छ, त्यो एउटा रहेको छ। भने अर्को समस्या हामी फिल्ड जाँदाखेरि र यहाँहरू पनि धेरै साथीहरू गएर आउनु भएको छ, बालबालिकालाई पनि अस्ति हेर्दाखेरि बालबालिकालाई खेलौना, झोला अनि चौतौ चाहिँ बाँडिएको हामीले देख्यौं। अब लगभग 2 हप्ता पछिको सिनारियो थियो भने हामीले चाहिँ कमसेकम चौचौहरू बाँड्दाखेरि अथवा यस्ता कुराहरू अल्ट्रा प्रोसेस फुडहरू बाँड्दाखेरि बालबालिका र गर्भवती सुत्केरीहरूलाई चाहिँ नदिने बरु व्यस्तहरू अरूलाई चाहिँ दिन सकियो तर खाद्यान्न अभाव नदेखिएकोले होल्डिङ सेन्टरहरूमा पनि ती कुराहरू बाँडिरहनु पर्ने आवश्यकता छैन। अहिले चाहिँ व्यक्तिगत रूपमा अथवा संस्थागत रूपमा पनि नेपाल सरकारसँग समन्वय नगरिकन सिधै गएर चाहिँ पब्लिकलाई सिधै सामान बाँड्ने एउटा चाहिँ वान रोड पोलिसी हुँदाहुँदै पनि एउटा जुन देखिएको थियो सुरुवाती चरणमा एक दुई हप्तामा त्यो चाहिँ अहिले पूर्ण रूपमा चाहिँ रोकिएको छ। अहिले त्यसलाई चाहिँ रोक्न सफल भएको छ त्यहाँको स्थानीय सरकार र स्वास्थ्य कार्यालयहरू मार्फत। अब अहिले चाहिँ पोषणकै भन्ने कार्यक्रममा भन्ने हो भने अहिले न्युट्रिसन क्लस्टर एक्टिभेट भएको छ। न्युट्रिसन क्लस्टरको बैठक बस्छ तीनवटै जिल्लामा। उहाँहरूले निरन्तर बैठकहरू गरेर चाहिँ कार्यक्रमहरू गरिरहनु भएको छ। सुत्केरी गर्भवती र पाँच वर्ष मुनिको बालबालिकाको लागि छुट्टै फूड बास्केट किन उहाँहरूलाई चाहिँ थप न्युट्रिसियस खाना चाहिने भएकोले त्यसको व्यवस्थापनमा पनि काम हुँदैछ भने सँगसँगै हामीले अहिले बालबिटा पाँच वर्ष मुनिको बालबालिका सम्पूर्णलाई चाहिँ दुई महिनाको लागि बालबिटा वितरण गर्ने किशोरीहरूको लागि आइरन चक्की त्यसै गरी भिटामिन र अलमेन्डा जो पाँच वर्ष मुनिको बालबालिकालाई जुन नेसनल क्याम्पेन चल्ने नै थियो कार्तिकमा त्यसलाई अहिले चाहिँ हामीले ती बालिकाहरूमा चाहिँ अगाडि नै हामीले वितरण गरिरहेका छौँ र सँगसँगै चाहिँ अस्तनपानको प्रमोसन र खाद्यान्न लोकल फूडको चाहिँ प्रमोसन चाहिँ हामीले त्यहाँ चाहिँ भोलन्टियरहरूबाट स्वयंसेवीका विद्यालय नर्सहरूबाट चाहिँ हामीले सञ्चालन गरिरहेका छौँ। यद्यपि हाम्रो सर पनि हिजो मात्र पनि अहिले भर्खर फिल्डबाट आउनुभएको छ उहाँले धेरै कुराहरू प्रत्यक्ष फेरि सेयर गर्नुहुन्छ र हामीले अहिले तीनवटै जिल्लाबाट डेली रिपोर्टिङ लिइरहेछौँ। कुपोषणको समस्या अहिले भन्दा नि अबको 15 दिनपछि चाहिँ देखिन सक्ने चाहिँ हामीलाई लागेको छ। अब होल्डिङ सेन्टरबाट घरहरूमा जाँदै हुनुहुन्छ फर्किँदै हुनुहुन्छ जस्तो पालिकाहरूले केही रकम उपलब्ध गराएर भाडामा भए पनि बस्न भनिरहनु भएको छ। होल्डिङ सेन्टरबाट गइसकेपछि त्यसपछि खाद्यान्न अभाव अथवा रोजगारीको चिन्ता होला अरू कुराहरू होला पाँच वर्ष मुनिको बालबालिकालाई त्यो समय दिन सकिँदैन होला गर्भवती र सुत्केरीलाई त्यो थप खाना पुग्न सक्छ कि सक्दैन अहिले होल्डिङ सेन्टरमा त सबैले दिइरहनु भएको छ घरमा गइसकेपछि घर घरमा गएर त्यो सहयोग पुग्छ कि पुग्दैन क्यास दिँदाखेरि क्यासले एउटा फरक किसिमको त्यो आवश्यकतालाई पनि ध्यान दिनुपर्ने हुन्छ खाद्यान्नमै जान्छ भन्नेको सुनिश्चितता हुँदैन सो त्यो सब कारणले गर्दाखेरि तिनीहरूलाई व्यवस्थापन पनि गर्नु छ र चुनौती चाहिँ पोषणको अहिले त्यति देखा नपरे पनि आगामी दिनमा चाहिँ देखा पर्ने चाहिँ चुनौती चाहिँ हामीलाई रहेको छ।
0: हजुर यो बाढीले चाहिँ तयारीको रूपमा चाहिँ हामीले कतिको तयारी गर्नुपर्ने रहेछ होइन अब यो त सोचेको थिएन यति ठुलो हुन्छ भनेर हाम्रो तयारीको अवस्था कस्तो थियो र काम गर्ने तपाईँहरूलाई साधन स्रोतको हिसाबले चाहिँ कस्तो भयो?
1: नीतिगत रूपमा हामीले हेर्ने हो भने हाम्रो यस्तो विपद आउँदाखेरि क्लस्टरहरू छ क्लस्टरहरू एक्टिभेट हुन्छ पोषणको सन्दर्भमा भन्यो भने न्युट्रिसन क्लस्टर एक्टिभेट हुन्छ उसको अलरेडी सबै कुराहरू फिक्स छ के गर्ने कसरी गर्ने भन्ने कुरा र सामग्रीहरू पनि राहत पनि एकदम छिटो यो पालि चाहिँ सरकार नेपाल सरकारबाट पनि र दात्री निकायहरूबाट पनि एकदम छिटो राहतहरू खाद्य सामग्रीहरू पुगेकोले त्यति धेरै रसुवाको माथिल्लो भेग बाहेक अरू ठाउँमा खासै समस्या चाहिँ देखिएको छैन। यहाँसम्म कि रुवाकोटमा अब चाहिँ खाद्य सामग्री चाहिँ ल्याउनु पर्दैन अब धेरै भयो अब यो उपयोग गर्ने चाहिँ एकदमै धेरै भएको छ भन्नेसम्म पनि आइसकेको छ। सो त्यो सबको कारणले गर्दाखेरि स्वास्थ्य संस्थाहरूको सुचारू गर्नेदेखि लिएर औषधिको कुराहरू स्वास्थ्यको पोषणकोमा कुनै पनि अहिलेसम्म हामीले समस्या देखेका छैनौँ। रेस्पोन्सको तवरले ढिलाइ भएको अथवा यो गर्न पाए हुन्थ्यो भन्ने चाहिँ छैन। नीति निर्माण र हाम्रो कमिटीहरू विभिन्न कमिटीहरू भएकोले त्यसले एकदमै तयारीका साथ काम गरिरहेकोले अहिलेसम्म चाहिँ त्यस्तो समस्या चाहिँ हामीले देखेका छैनौँ।
0: अब चाहिँ अलिकति सिजपले अनुगमन गरिरहँदाखेरि त्यहाँ तपाईँहरूले फिल्डमा काम गरिरहँदाखेरि कस्तो अवस्था पाउनुभयो बालबालिका फेरि महिलाहरूको होइन पोषणको अवस्थाहरू राहत वितरणदेखि नै सुरुको समयदेखि नै हेरिरहेको भएर मैले चाहिँ हाम्रो सिजपका महासचिव राजु घिमिरे सरलाई
2: धन्यवाद सर। जब बाढी पश्चात सिजप बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान र यसका सदस्य संस्थाहरू नियमित रूपमा फिल्डमा खटिरहनु भएको छ र अब तत्कालको अवस्थामा हामीले हेर्दाखेरि बालबालिका महिला किशोर किशोरी र खास गरी जोखिम अवस्थामा रहेका पर्न सक्ने बालबालिकाको अवस्थालाई हामीले मध्यनजर गरेर पोषणका कुरा संरक्षणका कुरामा अलि ध्यान दिएर काम गरिरहेका छौँ र अब खास गरी भन्नुपर्दा पोषणका कुरामा पाँच वर्षभन्दा मुनिका बालबालिका गर्भवती सुत्केरी महिला र त्यसै गरी जोखिम अवस्थामा रहेका परिवारहरू र समग्र परिवारहरूमा नि पोषणको अवस्थामा प्रभाव परेको हामीले पाएका छौँ र दैनिक रूपमा हुने खानपानको कुरा बिचौलिएको छ जो परिवारहरू हुनुहुन्छ जो क्याम्पमा होल्डिङ सेन्टरमा बस्नुभएको छ नियमित खाना पकाउने खाने पोसिलो कुरा खाने दुध भयो खानेपानी शुद्ध खानेपानीका कुराहरू भए यी सबै कुराहरूमा बिथुलिएको अवस्थामा जो परिवार बालबालिकाहरू गर्भवती सुत्केरी महिलाहरू होल्डिङ सेन्टरमा हुनुहुन्छ उहाँहरूलाई पोसिलो खानेकुरा भन्दा पनि अब खाद्यान्नको चाहिँ अभाव हामीले पाएनौँ र त्यसै गरी जङ्क फुडहरू पनि धेरै मात्रामा प्रयोग भएको हामीले पायौँ तर पछि त्यसलाई कम गर्दै लगेको पनि अवस्था भयो र अब अर्को कुरा चाहिँ त्यसरी जब विपद आइलाग्यो विपद आइलागेपछि कतिपय अवस्थामा कति दिनसम्म नखाइकन बस्ने बालबालिकाले नै खान मन नलाग्ने र यो मनोसामाजिक अवस्थाका कारणले पनि पोषणमा चाहिँ प्रभाव परेको हामीले पाएका छौँ अब भोकै लाग्दैन भन्ने कुरा पनि कतिपय महिला बालबालिकाहरूले भन्नुभएको हाम्रा फिल्डमा हुनुभएको साथीहरूले र हामीले पनि प्रत्यक्ष सुनेको देखेको छौँ त्यो कुरा चाहिँ मनोसामाजिक अवस्था डर त्रास अब फेरि केही भइहाल्छ कि भन्ने कुराले पनि उहाँहरूलाई खान मन नलाग्ने जसले पोषणमा चाहिँ प्रत्यक्ष प्रभाव पारेको हामीले पाएका छौँ र विशेष गरी सुत्केरी र स्तनपान गराइरहनु भएको महिलाहरू उहाँहरूले आफूले पनि पोसिलो खाना नपाउने र जब आफू पोसिलो खाना पाउनुहुन्न आफ्ना बालबालिका छोराछोरीलाई पनि पर्याप्त मात्रामा स्तनपानको अभाव भएको कुरा पनि हामीले भेट्यौँ र त्यो सँगसँगै डर त्रास यो संरक्षणको अभावको कारणले पनि पोषणमा प्रभाव पारेको हाम्रो समग्र बुझाइ छ र स्थानीय सरकार केन्द्रीय सरकार र विभिन्न निकायहरू हाम्रो न्युट्रिसन क्लस्टर प्रोटेक्सन क्लस्टरहरूको समन्वयमा हामीले जो बालबालिका गर्भवती महिला सुत्केरी महिलाहरू किशोर किशोरीहरूलाई अभाव नहोस् कुनै पनि पोषणका कुरा भनेर समन्वय गरेर काम गरिरहेको अवस्था छ।
0: हस् धन्यवाद। अलिकति यसैमा जोड्न फिल्डमै गएर आएको भएर सुहान भिओसीबाट नि हुनुहुन्छ।
3: सबैलाई नमस्ते, मेरो नाम चाहिँ सुहान भुजेल अनि हामी चाहिँ बाढी गएको देवीघाट नुवाकोटको देवीघाटमा चाहिँ हामी हाम्रो 50 जना चाहिँ टिम चाहिँ त्यहाँ डिप्लोय गरेका थियो अनि मेरो त्यहाँको एक्सपिरियन्स अनि मैले त्यहाँ फिल्डमा भोगेको हेर्नु पर्दाखेरि चाहिँ बाढी गएपछि त्यहाँनिर जुन रिलिफ मेटेरियल्स जुन उयोहरू आइरहेको थियो त्यहाँनिर सबैभन्दा बढी आएको चाहिँ चाउचाउ र बिस्कुटै थियो। लाइक हाम्रो हामी बस्ने ठाउँमा पनि त्यहाँ हामी सुत्ने ठाउँमा नि पुरा चाउचाउ बिस्कुटको कार्टुन राखेर त्यस्तो गरिरहेको थियो जुन चाहिँ अलिकति त्यस्तो चाहिँ नगर्नुपर्ने किनकि यस्तो भइरहेको बेला चाहिँ बालबालिकाहरूलाई चाहिँ अलिकति हेल्दी खानाहरू दिनुपर्ने ठाउँमा चाहिँ जङ्क फुड चाहिँ एकदमै बढी मात्रामा आइरहेको थियो अनि अर्को चाहिँ त्यहाँ वरिपरिको उयो हेर्नु पर्दाखेरि हाम्रो वासरूम पनि राम्रो थिएन, त्यहाँनिर वासरूम पनि त्यस्तो थिएन अनि बालबालिकाहरू चाहिँ त्यही ठाउँमै गएर त्यहाँनिर पिसाब फेर्ने त्यहाँनिर दिसा गर्ने चाहिँ गरिरहेको छ जसले चाहिँ त्यहाँनिर अरू पनि हाम्रो अरू रोगहरू पनि चाहिँ ल्याउन सक्थ्यो। त्यहाँनिर वासरूमको नि एकदमै कमी थियो अनि अरू चाहिँ हाम्रो जब त्यहाँ पानी परिरहेको थियो पानी पर्दाखेरि चाहिँ लाइक त्यहाँनिर एकदमै हिलो हुने अनि त्यहाँनिर हिँड्नै नसक्ने खालको पनि त्यहाँनिर कति ऊ देखिरहेको थियो अनि त्यहाँ पछि आएर आर्मीहरूले पनि औषधि छर्किनु भयो अनि अर्को चाहिँ त्यहाँनिर रिलिफ मेटेरियल्सहरू ल्याउने मान्छेहरूले पनि त्यहाँबाट ल्याएको सामानहरूको फोहोरहरू चाहिँ सही ठाउँमा चाहिँ डिस्पोज नगरिदिने जताततै फालिदिने त्यसको कारणले चाहिँ जुन हाम्रो होल्डिङ सेन्टर थियो त्यहाँ चाहिँ एकदमै फोहोर चाहिँ एकदमै बढी भएको थियो अनि हाम्रो सबभन्दा बढी चाहिँ त्यहाँनिर प्लास्टिकको बोतलहरू किनकि त्यहाँ हाम्रो पिउने पानीहरू अनि इभन त्यहाँ वासरूम जानको लागि पनि त्यहाँ बस्नु भएको मान्छेहरूले चाहिँ सबै मिनरल वाटरै युज गरिराख्नु भएको थियो अनि त्यसको कारणले पनि त्यहाँनिर हाम्रो फोहोर चाहिँ एकदमै बढी भएर अनि त्यहाँनिर वेस्ट म्यानेजमेन्ट चाहिँ प्रपरली नभएको कारणले चाहिँ बालबालिकाहरू त्यसलाई यताउति फाल्ने त्यही पछि त्यो खानामा नि पर्न सक्थ्यो बट हामीले चाहिँ त्यहाँनिर हाम्रो टिमले फुल्ली हेरेर त्यहाँनिर फोहोरहरू उठाउने फोहोरहरूलाई व्यवस्थापन गर्ने अनि अर्को चाहिँ हाम्रो बालबालिकाको कुरा गर्नु पर्दाखेरि दे वर ट्रोमाटाइज किनकि कतिपय बालबालिकाहरू चाहिँ खाने खान नमान्ने उहाँहरूलाई चाहिँ हामीले नै आफैले उ गरेर खेलाएर खाना खुवाइदिइरहनु भन्ने अनि कतिपय बालबालिकाहरू एकरो भएर बसिरहने उनीहरू घुलमिल हुन नखोज्ने हो त्यस्तो चाहिँ ऊ एकदमै उ भएको थियो
0: हुन्छ अब अलिकति भिओसीबाट नै समीक्षा दाल हुनुहुन्छ उहाँले केही थप्नुहुन्छ उहाँले देखेको आफ्नो नजर
4: हुन्छ धन्यवाद सर जस्तो हामी विपद पछिको समयमा छौँ नि त अहिले त्यसैले गर्दाखेरि चाहिँ हामीले बालबालिकालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने अति नै आवश्यक भइसकेको समय छ अनि बालबालिकालाई चाहिँ विपदको बेलामा संरक्षणको अति नै आवश्यकता पनि परेको हुन्छ बालबालिकाको बाँच्न पाउने अधिकार त्यस्तै गरी विकासको संरक्षणको र सहभागिताको अधिकार एकदमै सुनिश्चित गरिदिनुपर्ने हामी सबैको दायित्व पनि हो र त्यही बीचमा चाहिँ बालबालिका भनेर त बालबालिका किशोर किशोरी अवस्थामा पनि पुग्ने अवस्थामा अहिले पनि धेरै किशोर किशोरीहरू त्यो क्षेत्रमा प्रभावित रहिरहनु भएको छ र किशोर किशोर उमेरमा आइरहँदा महिनावारीका कुरा पनि आउँछन् महिनावारीका लागि उचित आहार र पोषणको कुरा भएन भने भोलिको दिनमा जति ल्याक अफ आइडेन्टिफिसियन्सीले गर्दा पछि आउने चुनौतीहरू चाहिँ त्यो हामीले त्यही ठाउँमा भएका र समग्र क्षेत्रमा भएका किशोर किशोरीमा देख्न सक्छौँ शारीरिक मानसिक र सामाजिक सम्पूर्ण विकासको क्रममा चाहिँ एउटा बालबालिकालाई उमेर र युवा उमेरमा हुनेलाई चाहिँ हामीले यो जङ्क फुड भन्दा पनि अलिकति केही कुराहरूमा चाहिँ अलि आहार पोषणको कुराहरूमा चाहिँ जोड दिएर अगाडि लानुपर्छ र क्राइसिसको बेलामा चाहिँ क्राइसिसले कहिले पनि एज जेन्डर र आइडेन्टिटी अनि एबिलिटीको कुरा नभन्ने भएकोले गर्दाखेरि चाहिँ हामीले अलिकति एड र सेफ्टीमा चाहिँ इक्वल एसेस र ह्युमन डिग्निटीको कुरालाई जोड्नुपर्छ र यसमा चाहिँ अलिकति लोकल गभर्मेन्ट अनि त्यसपछि सम्पूर्ण तहका निकायहरूले चाहिँ अलिकति विशेष ध्यान पुर्याउनुपर्छ र भोइलेन्स नहुनलाई हेरेसमेन्ट नहुनलाई चाहिँ अलिकति इफेक्टिभ मेकानिजमहरू एक्टिभ हुनुपर्छ
0: विशेष गरेर उहाँले भन्नुभएको कुरा र सुहनजी अनि यता राजु सरले भन्नुभएको कुरा फिल्डमा देखिएको कुरा को बारेमा र अलिकति सञ्चार माध्यमको हिसाबले हामीले रिपोर्टिङ गरिरहँदाखेरि पनि एक दुई दिन त अब पारीको अवस्था एकदमै दयनीय नै भयो होइन त्रिशुली पारीको र त्योभन्दा पछाडि बिस्तारै ती क्षेत्रहरूमा कामहरू हुन थाल्यो र यस्तो विपदमा पक्कै पनि हामीले सोचेको जस्तो हामीले प्लान गरेको योजना गरेको जस्तो कतिपय कुराहरू नहुने रहेछ भन्ने कुराहरू र यसको सिकाइबाट अब आगामी दिनमा चाहिँ हाम्रो तयारी अझ मजबुत हुनुपर्ने रहेछ भन्ने कुराहरू चाहिँ प्रष्ट देखिन्छ अलिकति म वर्ल्ड भिजन इन्टरनेसनलको स्वास्थ्य तथा पोषणको टेक्निकल हेडको रूपमा गणेश पाण्डे सरलाई चाहिँ म अनुरोध गर्न चाहन्छु
5: धन्यवाद डाक्टर सर अब अहिलेको यो यसबाट सिकाइ भन्दा नै हामीले विगतबाट पनि सिक्यौँ केही कुरा विगतबाट सिकेको हुनाले नै अहिलेको यो अकल्पनीय त्रासदीपूर्ण अवस्थामा पनि दोस्रो दिनदेखि पक्कै पनि यहाँले भन्नुभयो जस्तै सुरुको चरण चाहिँ के भयो भन्ने नै अनुरोध थियो किनभने त्यो रूपको कल्पना कसैले गरिएको अवस्था पनि होइन र त्यो अनुसारको तयारी हामीले विगतका चाहिँ विभिन्न परिस्थितिहरूबाट सिकेका ज्ञानले पनि पर्याप्त हुने अवस्था पनि थिएन तथापि यो जुन खालको ऱ्यापिड रेस्पोन्स गर्ने मेकानिजम बन्यो त्यसमा देखिएका समस्याहरूलाई छिर्दै हिम्मतका साथ फिल्डमा खटिनु भइकन सबैले काम गर्यौं र त्यसलाई हातमालो गर्न अब विभिन्न संघ संस्थाहरूले पनि नेपाल सरकारको एउटा यो जुन रेस्पेक्ट गर्दै वान डोर प्रणालीलाई रेस्पेक्ट गर्दै सेवालाई अगाडि बढाउने प्रयत्नहरू भए त्यसको परिणामस्वरूप अहिले पनि चुनौतीका चाङ छन् तर तथापि ती चाङहरूलाई पन्छाउँदै तत्कालका लागि गर्नुपर्ने र दीर्घकालीन रूपमा गर्न सकिने आधारहरू छुट्याउनको लागि चाहिँ एसेसमेन्टहरूदेखि लिएर त्यहाँ देखिएका समस्या चुनौतीहरूलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नको निमित्त कोअर्डिनेटेड इफोर्ट भइरहेको चाहिँ देखिन्छ त्यो विगतको सिकाइहरूकै प्रतिफल थियो होइन भने चाहिँ हामीले विगतबाट नसिकेको हुन्थ्यौँ भने हामी यति बेलासम्म त बल्ल कोअर्डिनेसन कसरी इस्टाब्लिस गर्ने भन्नेमै केन्द्रित हुन सक्थ्यौँ तर विगतका हाम्रा विभिन्न अनुभवहरू भूकम्पको अनुभव भयो फ्लडहरू बेला बेलामा गइरहे ल्यान्डस्लाइडहरू भइ नै रहे हामी जोखिमपूर्ण अवस्थामा भएको देश भएको नाताले पनि हामीले केही सिकाइहरू चाहिँ विगतबाट लिएर वर्तमानको अवस्थामा चाहिँ एक्सनहरू चाहिँ कम्युनिटीमा पुर्याउन सकिएको जस्तो छ तथापि कतिपय यस्ता क्षेत्रहरू पनि रहे जहाँ सञ्चारको अभाव जहाँ कुनै माध्यम पनि नभएको पहुँच हुन गाह्रो भएको अवस्थामा अरू मिन्सहरू हेलिकप्टरको प्रयोग गरेर पनि त्यो ठाउँको सूचनाहरू संकलन गर्ने कार्यहरू भए। यसमा चाहिँ यति बेलाको एउटा राम्रो पक्ष सुन्दर पक्ष भनेको चाहिँ सबैले मनकारी मनहरू चाहिँ एकदमै राम्रैसँग अगाडि आएको देखिन्छ र त्यसलाई अझ बढी अबको अहिलेको यो वर्तमान यो रेस्पोन्सलाई हेर्दा अथवा तत्काल प्रतिकार्यलाई हेर्दाखेरि चाहिँ हामीले राम्रो कोर्डिनेसन गर्यौं, एकद्वार प्रणालीलाई सम्मान त्यसलाई चाहिँ अगाडि बढाउने प्रयत्नहरू पनि गर्यौं, तथापि स्टिल अझ बढी विकास गर अझ बढी त्यसलाई सिकाइ हुने रहेछ भन्ने कुरा चाहिँ हरेक पटक सिकिने नै रहेछ। अघिल्लो पटक सिक्यौं भन्दै गर्दा फेरि पनि सिक्ने ठाउँहरू चाहिँ प्रशस्त हुने नै रहेछन् र अहिलेको सिकाइले पनि जस्तो सुलभजीले पनि उठाउनु भयो, सुहानजीले राजजीले पनि उठाउनु भयो, सुरुमा पुग्ने भनेको चाहिँ चाउचाउ नै हुँदो रहेछ बालबालिकाहरूलाई त्यो दिँदाखेरि त्यसले हामीले के सिकौं त विगतबाट भन्ने कुरालाई चाहिँ फेरि एक चरण खस्केको छ। यसलाई चाहिँ हामीले आगामी दिनमा परिश्रम गर्दै जानु नै पर्नेछ। अबको समस्या अबको चुनौतीहरू चाहिँ ती त्यस्ता खालका अवस्थाबाट विशेष गरी अभिभावक विहीन भएका बालबालिकाहरू छन्, हिजोको दिनमा जुन उहाँहरूको घरमा संरक्षण थियो, खाद्य प्रणाली थियो, अनुशासन थियो वा उहाँहरूलाई माया रेखदेखको सम्पूर्ण भाव थियो, ती अभिभावक गुमाएका थुप्रा बालबालिकाहरू हुनुहुन्छ। उहाँहरूको पोषणको सुनिश्चितता, उहाँहरूको पढाइको सुनिश्चितता, उहाँहरूको संरक्षणको सुनिश्चितता नै अब हाम्रो केन्द्रमा रहन्छ र हामीले विशेष गरी पोषण उहाँहरूलाई कसरी प्रदान गर्न सकिन्छ, सही सूचना कसरी दिन सकिन्छ भन्ने हो। र पोषण आफैमा एउटा एक्लो पनबाट अगाडि बढ्दैन, यहाँले सुरुमै सुरुवात गर्दा पनि भन्नुभएको छ पोषणसँगै जोडिन्छ वासको कुरा होइन, अब त्यहाँ इपिडेमिक्सहरू हुन सक्ने त्यो जोखिमहरूलाई न्यूनीकरण अहिलेसम्म हेर्नुभयो भने एउटा त्यति धेरै स्थिति आएको छैन, किन भन्दा यो चनाको भएर काम गरिएको प्रतिफल हो होइन। अहिलेसम्म थुप्रो डायरियल केसेस, फिभर केसेसहरू हुनुपर्ने थियो विगतका अनुभवले हेर्दा, तर त्यो विगतको सिकाइबाट गरिएको एक्सनको कारणले अहिले त्यस्तो स्थिति छैन। यसमा सबै क्षेत्र एकताबद्ध भएर गोलबद्ध भएर काम गरेको अवस्था देख्छु म। त्यहाँ जो पनि जानुभएको छ उहाँहरूले इन्टिग्रेटेड रूपमा समन्वय गरिकन जानुभएको छ। कतिपय चिजहरू चाहिँ जो मनकारी मनहरूले लिएर जाँदाखेरि नचाहिने आइटमहरू पनि बढी भयो कि थुप्रिए कि भन्ने जस्तो देखिन्छ त्यहाँको रिपोर्ट हेर्दाखेरि चाहिँ, त्यसलाई पनि बिस्तारै गर्छ। यो बेलामा त कसैले मन गर्नुभएको छ सेवा गर्नलाई भने त्यो मन किन गरिस् भन्नुपर्ने अवस्था त होइन, त्यसलाई समन्वय गरेर चाहिँदो चाहिँ के छ अब

0: धर्म हो र सबैले बहु सरोकार अघि हामीले भनेको शब्द नै त्यही हो, हामी सबै एकजना एउटा पक्षले मात्र गरेर यस्तो महाविपत्तिमा काम गर्न सकिँदैन र पोषण जस्तो कुरा फेरि सबैसँग सरोकार राख्ने विषय हो र अलिकति हामीले त्यहाँ देख्छौ मान्छेलाई एउटा पीड़ाबाट कसरी उठ्ने प्रक्रियाहरू हेर्छौं, त्यो सबै कुराहरू हेर्दाखेरि हाम्रो धर्म संस्कृति रहन सहनले कति असर पार्दो रहेछ होइन, कुशको शब बनाएर त्यसको प्रतीकको रूपमा आफ्नो संस्कार अगाडि बढाउनु परेको छ होइन, त्यस्ता सबै पीड़ाहरू छन् र त्यसलाई गाइड गर्नको लागि एउटा आफ्नो धर्मका धर्मगुरूहरूको पनि भूमिका हुन्छ। यहाँ निरन नेपालको उपाध्यक्ष हुनुहुन्छ डाक्टर नम्रता पाण्डे, उहाँको पनि केही कुराहरू सुनौं र यस्तो बेलामा चाहिँ अलिकति मनलाई बहकाउनको लागि मनलाई एउटा स्थिर अवस्थामा लगेर यो बाट अब उठ्नुपर्छ, जे जे गुमाइयो अब जे बाँकी छ त्यसमा त्यसबाट उठ्नुपर्छ भन्ने कुराहरू लिएर मान्छे अगाडि बढ्नको लागि चाहिँ निरनले कसरी काम गरेको छ र धर्मगुरूहरूको त्यहाँ कस्तो भूमिका छ?
1: अरे यो चाहिँ एकदमै ठूलो भयानक हामीले नसोचेको र अकल्पनीय चाहिँ यो विपद हामीले भोगिराख्दाखेरि यसले एकदमै बहु तरिकाले चाहिँ मानवीय जीवनमा प्रत्यक्ष प्रभावित हुनेहरू र हामी परोक्ष रूपमा हेर्नेहरूलाई पनि धेरै ठूलो एउटा पीड़ाको महसुस हुँदो रहेछ र हजुरले भने जस्तै त्यो गएर आखिरमा सुरुमा एउटा ज्यान शरीर जोगाउने र प्राण जोगाउने चीजमा आउँदो रहेछ, त्यसपछि गइसकेपछि अब अलिकति एक दुई दिन भएर बितिसकेपछि दैनिकी सामान्य जीवनमा कसरी फर्किने भन्ने हुँदो रहेछ न, अनि हामी त्यसमा प्रत्यक्ष लागिरहेका छौं र रिपोर्टिङदेखि लिएर अवस्थाहरू बुझ्ने त्यहाँ जाने। हजुरले भने जस्तै मलाई एकजना आमा हुनुहुन्थ्यो अनि उहाँले केही चिज खोजिराख्नु भएको जस्तो मलाई महसुस भइरहेको थियो अनि म चाहिँ एउटा सामाजिक मनोपरामर्शको एउटा ट्रेनर पनि भएको हुँदाखेरि पनि मैले हजुरलाई अहिले के चिज भइदियो हुन्थ्यो जस्तो लागेको भनेको बिहान उठेर सूर्यलाई अर्घ चढाउने र तुलसी मठमा पानी दिने, त्यो चिज चाहिँ मलाई यति धेरै भयो कि म एकदम आफू भावुक पनि भएँ। अब हामी के खोज्छौँ भन्ने कुरा र यो शरीर र जीवन भइन्जेल हामीले हाम्रो संस्कारलाई हाम्रा चिजहरूलाई हाम्रो दैनिकीलाई एउटा वृद्ध वृद्धहरूमा त्यो चिज छ भने नानी बाबुहरू उहाँले भने जस्तै टोलाइराख्ने नबोल्ने खान मन नलाग्ने कुराहरू छ, उहाँहरूले आफ्नो स्कूल कापी किताबहरू सम्झिराख्नु भएको छ, त्यहाँ गर्भवती महिला किशोरीहरू हाम्रो चाहिँ शौचालयका कुराहरू खानेकुराहरू लाई अब यो मनोसामाजिक परामर्श पनि सँगसँगै चाहिएको छ, यसलाई चाहिँ मिडियाले धेरै ठूलो भूमिका निर्वाह गर्दो रहेछ र यो कुरा पनि हाम्रो चाहिँ आधारभूत आवश्यकतामै पर्छ है, पोषण र मनोसामाजिक परामर्श सँगसँगै पर्छ भन्ने कुरालाई चाहिँ मिडिया मार्फत नै हामीले धेरै नै यसलाई अलिकति अगाडि ल्याउने कोसिस चाहिँ गर्यौं र त्यसपछिको भयानक दृश्य भनेको 13-14 दिनसम्म भइसक्दाखेरि पनि एउटा परिवारजनलाई आशा छ जसको 3 पुस्ता नै छैन गाउँै छैन उहाँहरूसँग प्रत्यक्ष हामी सँगसँगै हिँड्दाखेरि कस्तो महसुस हुँदो रहेछ भने अब त्यो जुन आफ्नो कर्मकाण्डहरू गरिहाल्ने हो कि फर्किने हो कि आशा भन्ने चिज कस्तो हुने अनि अब धेरै अनि पशुपतिनाथ त्यहाँ उहाँहरूले त्यो अब कुशको शब बनाएर भए पनि गर्नु पर्यो, अब त 15 दिन भइसक्यो 14 दिन भइसक्यो भन्दाखेरि त्यो हृदय विदारक दृश्यहरूले पनि साह्रै नै हामीलाई गाह्रो हुँदो रहेछ र अब यो हिजो अघि सरले सेयर गरिदिनुहुन्थ्यो हिजो भूकम्पमा पनि हामीले यो कुरा बेहोरेको हो, कोरोनाको संकटमा पनि हामीले यो कुराहरूलाई बहुआयामिक तरिकाले जीवनलाई सहज बनाउनको लागि र हामीले दिने परामर्श र हाम्रो सहयोग भन्ने कुरा कहाँ कहाँ कसरी आवश्यक पर्छ भन्ने कुरा केही लर्निङ त हामीलाई भएको हो र अहिले गाह्रो चाहिँ एउटा के भयो भने अघि उहाँले नै राजन सबै कुरा निकाल्नु भएको थियो, हामी प्रत्यक्ष गएर यो कुरा गरिहाल्नु भन्ने चाहिँ नसकिने रहेछ, यो त विपद हो होइन, जस्तै अब यहाँ भुइँचालो आयो भने यो ढोकाबाट मात्रै भाग्नुपर्छ भन्ने त नहुनुपर्ने, भाग्नलाई त जहाँबाट पनि फुटाएर भए पनि योबाट भए पनि विभिन्न द्वारबाट हामी भाग्नुपर्ने र यो एकद्वार प्रणालीले चाहिँ असाध्यै नै जुन ठाउँमा हामी तत्कालै कसलाई जसलाई भए पनि एकजनाको भए पनि ज्यान जोगाउन सकिन्छ कि एकजना भए पनि पोसिलो खाना दिन सकिन्छ कि भन्ने एकजना भयो भने चाहिँ आत्मीयता दिन सकिन्छ कि भन्ने स्थितिमा चाहिँ गाह्रो रहेछ यो कुरा। अब हुन त यसलाई सरकारी लेभलबाट चाहिँ यो सबै पक्षहरूलाई बहु सरोकारवालाहरूसँग समन्वय गरेर उहाँहरूले खटाइदिए पनि हुने हो भने चाहिँ हामी चाहिँ कस्तो भइरहेको छ भने गर्न धेरै गर्न चाहिरहेका छौँ तर त्यहाँसम्म पहुँच हाम्रो पनि नपुग्ने खालको अवस्था चाहिँ एकदमै प्रत्यक्ष रूपमा भोगिरहेको हो र यो कुराहरू चाहिँ मैले धेरै मिडियाहरूबाट आवाज उठाउँदै पनि आइरहेको छु किनभने यो विपद भनेको हामीले प्लान गरेर आउँदैन र अबको प्लान भनेको अब त हामीलाई पोषणको

0: कुरा भयो, मनोभावनात्मक स्वास्थ्यका कुराहरू भयो, अब दीर्घकालीन रूपमा सोच्नुपर्ने अब छ धेरै धेरै काम, अब झन् धेरै काम छ भन्ने कुरा मलाई महसुस भइरहेको छ। र यो हाम्रो धार्मिक आस्था, दैनिकी जीवनशैली, मनोभावना होइन, मनोसामाजिक आफ्नो स्वास्थ्य, शारीरिक स्वास्थ्य सबै कुराहरूलाई लिएर हामीले धेरै ठूलो प्रोजेक्ट गर्नुपर्ने होला जस्तो चाहिँ मलाई अब चाहिँ महसुस भइरहेको छ। र यो कुरालाई हामी मिडिया मार्फत जानकारी धेरै गराउन सक्छौँ कि हामी कुन तरिकाले हामी एकदम गभर्मेन्टसँग नजिक भएर चाहिँ हाम्रो सेवा दिन सक्छौँ, एकदमै सेवा दिने अवसर छ। र मैले त मलाई मेरो आफ्नो नियमित काम भन्दा पनि मलाई कहीँ मनोसामाजिक परामर्शको रूपमा अथवा हरेक कुराहरूलाई कसरी गर्न सक्नुहुन्छ भनेर चाहिँ मैले आफूलाई त्यसरी पनि अगाडि बढाइरहेको छु। र निरन नेपाल हामी त्यसरी नै सबैसँग सहकार्य गर्दै अगाडि बढिरहेका छौँ। र होलिस्टिक रूपमा चाहिँ अबको प्रभावित प्रत्यक्ष रूपमा र परोक्ष रूपमा प्रभावितहरू हामी सबैहरूलाई नै एउटा अबको दीर्घकालीन समस्या अब पोस्ट ट्रमा चाहिँ अब देखिँदैछ क्या, अब त्यसपछि बिरामी हुने, पोषण गर्ने, अब अहिले त सुरुमा त खाने त बचाउने त चाउचौले नै हो, पानी नै हो, त्यो भर्खरै एक दुई दिनलाई प्राण जोगाउनको लागि, शरीर जोगाउनको लागि। र जुन होल्डिङ सेन्टरका सरसफाका कुराहरू छन् र विशेष गरी एकदमै त्यसलाई प्रत्यक्ष असर पार्ने भनेको बालबालिका, महिला, गर्भवती उहाँहरूलाई नै धेरै कुराहरू, किशोरीहरूको महिनावारीको कुराहरू छ, शौचालयका कुराहरू छन्, जुन देख्दाखेरि हामीले एकदमै त्यो प्याकेजमा राहतको प्याकेज चाहिँ सँगसँगै त्यससँग जानुपर्छ क्या।
1: हस्, यहाँलाई धेरै धेरै धन्यवाद छ। र हाम्रो सम्पूर्ण अतिथिहरू, तपाईँहरूको केही जिज्ञासा छैन भने हामी कार्यक्रमलाई टुङ्ग्याउँछौँ। र तपाईँहरूको अमूल्य समयको बावजुद पनि यो कार्यक्रममा समय दिएर उपस्थित भइदिनु भयो, आफ्ना महत्वपूर्ण कुराहरू तपाईँहरूले राखिदिनु भयो, त्यसको लागि हामी धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ। र आज तपाईँहरूले उठाएको सवालहरूलाई हामी हाम्रो सञ्चार माध्यम मार्फत र धेरैभन्दा धेरै मानिसहरूले यो ज्ञान आर्जन गरून् भन्ने किसिमले प्रचार प्रसार गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दै पोषण संवादबाट म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: जनै पूर्णिमाको लागि भाद्र 12 गते साथै खुसी औँसीमा गया काशी श्राद्धको लागि भाद्र 26 गते र असोज 11 गते पितृपक्ष 16 श्राद्धको लागि जाने भएकोले समयमै सम्पर्क गरौँ।
2: बेसी सहरबाट चार धाम तीर्थयात्रा जाउँ, श्राद्ध तीर्थ दान गरी पुण्य कमाऊ।
3: हजुर, तपाईँकै सुन्दर सहर बेसी सहर फिल्म हल चोकबाट चार धाम तथा गया काशीका लागि पितृ मोक्ष प्राप्तिका लागि बस जाँदैछ।
2: इच्छुक श्रद्धालुगणले समय भने सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला।
4: जाने स्थानहरू बेसी सहरबाट पुनपुन, गया काशी, बनारस, प्रयागराज, त्रिवेणी संगम, मनगढ़ धाम, श्री भगवान कृष्ण जन्मभूमि मथुरा, श्री वृन्दावन धाम, हरिद्वार, ऋषिकेश, श्री बद्रीनाथ धाम, केदारनाथ धाम, यमुनोत्री देवी दर्शन, श्री माता गंगोत्री देवी दर्शन सहित श्री राम जन्मभूमि अयोध्या दर्शन गरी सुनौनी लुम्बिनी भ्रमण गरी देवधाममा होम पूजा गरी बेसी सहर फिर्ता हुनेछ। यात्रा अवधि 22 दिन मात्र, साथमा खाना व्यवस्था पनि रहेको छ।
3: भाडा रकम नेपाली रुपियाँ 35,000 मात्र।
2: सम्पर्क मुन्ना गुप्ता, गुप्ता मिठाई पसल, बेसी सहर नगरपालिका 8, सेरा फिल्म हल चोक, लमजुङ।
3: सम्पर्क फोन नम्बर 98461-28317, 98461-93152 र 98146-62073।
4: भोटेउडानका लागि सम्पर्क चित्रबहादुर कुवार, मोबाइल नम्बर 98461-21175।

0: तपाईको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
1: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
0: सुन्नुहोस् न, घर तथा कार्यालयमा सीसीटीभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आईटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
1: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
0: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
1: तिमी पनि साह्रै लाटी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तारमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
0: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
1: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सीसीटीभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
2: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र प्रभाव पर्दो प्रविधिको साथी।
1: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98 5 60 45 783, स्थान लुम्बिनी कम्प्युटर बेसहर लमजुङ।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
4: मेरो देश नेपाल।

0: यी दाढी ढुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ। प्रोप्राइटर मिलन कुमार, बेसीसह नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड। सम्पर्क मोबाइल नम्बर 9827117782 र 9847447245।
1: दोस्ती हेयर कटिङ, तपाईँको स्टाइल हाम्रो दोस्ती, हाम्रो दोस्ती।
2: हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा। हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युने समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी, श्रद्धालु, भक्तजन, जनप्रतिनिधि, बुद्धिजीवी, शुभचिन्तक तथा गाउँवासी बुवा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थित का लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति, समय र स्थानमा सञ्चालन हुने बेहोरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
3: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म, समय बिहान 10 बजेदेखि। स्थान साम्ब छ्योलिङ बौद्ध गुम्बा, मर्चन्ती गाउँपालिका 1 र 2, पोचोङको घन पोखरा लम्सुङ। आयोजक घन पोखरा गुम्बा लामा परिवार, घन पोखरा लम्सुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 9841064454, घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 9846556604।
4: नोट, मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
3: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
6: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
7: अब जापान ट्राई होइन स्योर गरौ।
6: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
7: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
6: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
7: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
6: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9956602900।
8: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
9: बुबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न। सबै सामान एउटै ठाउँमा पाइन्छ।
8: ए हो र, के पाइन्छ?
9: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
3: बेची सहर सेरा बजार में रहेको कामच्य फर्नीचर एंड फर्निशिंग सेंटर में घराइची तथा किचियल फर्नीचर का सामान बक्स पलंग सोफा लो बेड दराज किचन रैक आदि पाइन फर्निशिंग का सामान कारपेट पर्दा सिरक डसना सिरानी आदि पाइन का साथ ही किचन आवश्यक पर्ने संपूर्ण इलेक्ट्रोनिक किचन सामग्री राइस कुकर पंखा हीटर मिक्सर आदि पाइन

0: साथै नफुट्ने प्लास्टिक का सामानहरू बाटा बाल्टी कुर्सी टेबल आदि ग्यारेन्टी का साथ पाइन्छ।
1: नोट, कामाक्षा फर्निचरमा दसैं तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
0: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर बेसी सहर नगरपालिका 8 सेरा बजार कारागार अगाडि राधाकृष्ण चोक लमजुङ प्रोप्राइटर यज्ञराज सिधाई र रूपा सिधाई सम्पर्क फोन नम्बर 0665207727 मोबाइल नम्बर 98465424 र 98467915
2: नाति ए नाति यत्रो खर्च गरेर घर निर्माण त गर्न लाग्यो अब घरका लागि आवश्यक फर्निचर सामानहरू कहाँबाट ल्याउने विचार गरेको छस्
3: खै हजुरबुबा 10 वर्ष विदेशमा पसिना बगाएपछि बल्ल बल्ल बनाएको घर हो जस्तो पायो त्यस्तै ठाउँबाट फर्निचर र सिसाका सामान चाहिँ ल्याउनु हुन्न है कुरो सुन्नु बुढाको आगो ताप्नु मुढाको भन्छन् बरु भन्नुहोस् न हजुरबुबा बेसी शहरमा आकर्षक गुणस्तरीय र टिकाउ फर्निचरका सामानहरू कहाँ पाइन्छ होला
2: ल यता सुन केटा त्यसका लागि त हाम्रै बेसी शहरको दनै फाँटमा कर्पुरेश्वर फर्निचर छँदैछ नि
3: कर्पुरेश्वर फर्निचर के पाइन्छ त्यहाँ
2: त्यहाँ त घरका लागि चाहिने सबै प्रकारका फर्निसिङ तथा फर्निचरका सामानहरू र झ्याल ढोकाका लागि चाहिने उच्च गुणस्तरीय सिसा पनि पाइन्छ
4: हजुर हामी कहाँ घर अफिसका लागि चाहिने उच्च गुणस्तरीय फर्निचरका सामानहरू चौकस पल्ला वाटर प्रुफ प्लाई फर्माइका रेडिमेड किचन ब्याग साथै जालडोकाका लागि अर्डर अनुसारका गुणस्तरीय र विभिन्न डिजाइनका सिसाका फ्रेम फ्रेमिङ र हार्डवेयरका सामानहरू सुपथ मूल्यमा पाइन्छ
0: कर्पुरेश्वर सिसा पसल बेसी सहर नगरपालिका 8 सेरा चोक लमजुङ प्रोप्राइटर राजकुमार अधिकारी सम्पर्क फोन नम्बर 0665205022 मोबाइल नम्बर 98650567719
4: सम्झनुहोस् हाम्रै कर्पुरेश्वर फर्निचर दाई पैसा त तन्नै कमाएर ल्याउनु भयो क्या रे
5: विदेशमा पैसा रुखमा फल्ने हो र अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी
4: अब के गर्नुहुन्छ त दाई
5: काम त कति कति नि जाँगर हुनु पर्यो नि बहिनी जाँगर हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु पाल्छु दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु
4: आहा दाई कस्तो कायदाको कुरा गर्नुभयो म त त्यही बाटोको कुराको मासु दिनदिनै ल्याउँथे यस्तो कुरा यादै भएन
1: यस सुजल सप्लायर्समा कुखुराको चल्ला दाना गाई भैँसीको दाना चोकर बुङ्गुरको दाना बुङ्गुरका पाठापाठी ढुटो आदि पाइन्छ यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ नोट यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ सुजल सप्लायर्स बेसी सहर नगरपालिका 8 सेरा ओह्रालो लमजुङ प्रोप्राइटर शरद बराल सम्पर्क नम्बर 98560454401 र 98261737799
6: किन हाँस्या हो नि बुढा तुलाई फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले देखाउनलाई होला नि तुलै फर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि ताल बाराईमै राख्नु भएको के अरे दाँत अहिलेसम्म भोलि है छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
7: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष गिजाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ
6: ताल बराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका 7 भीमसेन स्थान लमजुङ प्रोप्राइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 98461 32004 र 98191 20981
8: शांति र विकास को लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौ।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आज सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेचे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
2: माया, हाम्रो साथी सपना त कति भाग्यमानी रहेछ है। कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
3: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
2: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
3: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ लाग्ने भएको छ।
2: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
3: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
2: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 0665204535, 0665204575, मोबाइल नम्बर 9856045735।

0: शिविर
1: यही मिति 2083 असो 24 गते विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा प्राज्ञ डाक्टर बसन्त ढुंगालाद्वारा एक दिने निशुल्क स्वास्थ्य शिविर हुने बारे अत्यन्त जरूरी सूचना। मोडल सिटी हस्पिटल प्राली बेसी शहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर स्थान मोडल सिटी हस्पिटल प्राली बेसी शहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर 0665020004 यही मिति 2083 असोज महिनाको 24 गते शनिबार विश्व मानसिक स्वास्थ्य दिवसको दिन बिहान 11 बजेबाट चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा स्नायु मानसिक शारीरिक तथा लागौषध रोग विशेषज्ञ डाक्टर बसन्त ढुंगाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
2: निशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने निन्द्रा नलाग्ने हात खुट्टा लाटो हुने झमझम गर्ने भएमा काम्ने छोप्ने ढल्ने बेला बेलामा बेहोस हुने छारे रोग भएमा डर लाग्ने झसङ्ग हुने हतालिने मुटुको ढुटुक हुने मुटु हल्लेको महसुस हुने धेरै पसिना आउने मनमा छटपटाई हुने तर्सने मानसिक असन्तुलन घर छाडेर हिँड्ने एक्लै बस्न मन पराउने भएमा लागु पदार्थको दुर्व्यसनी वा अत्यधिक रक्सीको सेवन गर्ने भएमा यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा उदास भइरहने जिउमा फुर्ती नहुने आलस्य भइरहने जिउ दुख्ने बढी रिसाउने दुब्लाउँदै जाने निन्द्रा र भोक नलाग्ने भएमा बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा
1: निशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी शहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665020004 साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ। मोडल सिटी हस्पिटल प्राली पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665020004
3: जनै पूर्णिमाको लागि भाद्र 12 गते साथै खुसी औँसीमा गया काशी श्राद्धको लागि भाद्र 26 गते र असोज 11 गते पितृपक्ष 16 श्राद्धको लागि जाने भएकोले समयमै सम्पर्क गरौं।
4: बेसी शहरबाट चार धाम तीर्थयात्रा जाउँ, श्राद्ध तीर्थ दान गरी पुण्य कमाऊ।
5: हजुर, तपाईँकै सुन्दर शहर बेसी शहर फिल्म हल चोकबाट चार धाम तथा गया काशीका लागि पितृ मोक्ष प्राप्तिका लागि बस जाँदैछ।
4: इच्छुक श्रद्धालुगणले समयमा नै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला।
6: जाने स्थानहरू बेसी शहरबाट पुनपुन, गया काशी, बनारस, प्रयागराज, त्रिवेणी संगम, मनगढ धाम, श्री भगवान कृष्ण जन्मभूमि मथुरा, श्री वृन्दावन धाम, हरिद्वार, ऋषिकेश, श्री बद्रीनाथ धाम, केदारनाथ धाम, यमुनोत्री देवी दर्शन, श्री माता गंगोत्री देवी दर्शन सहित श्री राम जन्मभूमि अयोध्या दर्शन गरी सुनौनी लुम्बिनी भ्रमण गरी देवधाममा होम पूजा गरी बेसी शहर फिर्ता हुनेछ। यात्रा अवधि 22 दिन मात्र, साथमा खाना व्यवस्था पनि रहेको छ।
5: भाडा रकम नेपाली रुपियाँ 35,000 मात्र।
6: सम्पर्क मुन्ना गुप्ता, गुप्ता मिठाई पसल, बेसी शहर नगरपालिका 8, सेरा फिल्म हल चोक, लमजुङ।
5: सम्पर्क फोन नम्बर 98461-28317, 98461-93152 र 98146-62073।
7: भोटेडारका लागि सम्पर्क चित्रबहादुर कुवर, मोबाइल नम्बर 98461-21175।
8: जो चाहे तुम चाहे वो भूमि को पाए।
9: के तपाई भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईहरुकै सेवामा समर्पित छ।
5: यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9845139647 र 9811906010। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कूल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालकोट कस्तुरी टोल चितवन।
0: तपाईँको नाम नै नबिर्स काम नै नबिर्स मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
10: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो।
0: सुन्नुहोस् न घर तथा कार्यालयमा सीसीटीभी जडान गर्नुपर्ने साथै अफिसको लागि प्रिन्टर स्मार्ट बोर्ड नेटवर्किङ आईटी समाधान चाहिएको थियो त्यसैको लागि कहाँ जाने होला केही मेलोमेसै पाइन।
10: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
0: तपाईँ पनि ठट्टा गर्नुहुन्छ त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने म।
10: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
0: ए हो र अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ।
10: ल सुन त्यहाँ त कम्प्युटर ल्यापटप प्रिन्टर सीसीटीभी स्मार्ट बोर्ड कम्प्युटर एसेसरिज बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
11: हजुर प्रविधि तपाईँको हातमा भरोसा हाम्रो साथमा लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र प्रभर पर्दो प्रविधिको साथी।
10: प्रोप्राइटर कृष्ण भूषाल सम्पर्क नम्बर 9856045783 स्थान लुम्बिनी कम्प्युटर सहर लमजुङ।
12: अर्जुन यार मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि। बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वा कफी मात्रै कि खाना खाजा पनि छ। थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
13: यस नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी विभिन्न प्रकारका कफी थकाली खाना खाजा सेट पाइन्छ। साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
14: प्रोप्राइटर टेकजङ गुरुङ नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो बेसी सहर नगरपालिका 7 मनाङे चौतारा सम्पर्क फोन नम्बर 0665209003 मोबाइल नम्बर 9841680025।
15: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाइल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जागरक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कूल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।

0: 49 646 र 98 11 90 610 नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कूल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: ओहो हेड सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
2: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
1: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लङ्चुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
4: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायणस्थान चोक, लङजुङ। सम्पर्क फोन नम्बर 066-520-227, मोबाइल नम्बर 98-462-49129 र 98-461-5091।
5: हार्दिक निमन्त्रणा। हामी सबैको चाहना, विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युने समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी, श्रद्धालु, भक्तजन, जनप्रतिनिधि, बुद्धिजीवी, शुभचिन्तक तथा गाउँवासी बुवा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थित का लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति, समय र स्थानमा सञ्चालन हुने बेहोरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
6: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म, समय बिहान 10 बजेदेखि, स्थान साम्ब छ्योलिङ बौद्ध गुम्बा, मर्चन्ती गाउँपालिका 1 र 2, पोचोङको घन पोखरा, लम्सुङ। आयोजक घन पोखरा गुम्बा लामा परिवार, घन पोखरा, लम्सुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 98-410-61-454, घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 98-4-67-56-604।
7: नोट, मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
6: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ: कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं।

0: बुढा ए बुढा, यस पालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 813 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 813 लमजुङ प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9804039789।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 813 लमजुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: कार्यक्रम स्वास्थ्य सरोकार
1: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
0: एसजीसीएस नमूना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सङ्गी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
1: प्रत्येक शुक्रबार बिहान 7:30 बजे

0: बुढी ए बुढी किन ल्याउ रुम्बुक लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिकै आइसक्यो गरगहना किनी दिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनी दिएको होइन
0: नरिसाउ न बुढी गरगहना जस्तो कुरो जा पाए त्यही किनेर बन्द भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा विश्व सहरको नारायण चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि त्यही जाउँ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ सिरफुल सिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोप्राइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98168-85520-0066-66162 र 0066-521-381 दिपा सुन्चादी पसल विश्वहर नगरपालिका 8 नारायण स्थान लम्जुङ
4: हार्दिक निमन्त्रणा हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ चोलुङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युन्ने समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युन्ने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी श्रद्धालु भक्तजन जनप्रतिनिधि बुद्धिजीवी शुभचिन्तक तथा गाउँवासी बुवा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थित का लागि हार्दिक अनुरोध गर्दछौ मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति समय र स्थानमा सञ्चालन हुने बेवरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ
5: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म समय बिहान 10 बजेदेखि स्थान साम्ब छ्योलिङ बौद्ध गुम्बा मर्सङ्ती गाउँपालिका 1 र 2 पोचोको घनपोखरा लम्जुङ आयोजक घनपोखरा गुम्बा लामा परिवार घनपोखरा लम्जुङ थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 98410-61454 घनपोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 98467-56604
6: नोट मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ
5: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं
7: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
8: यदि चाहनुहुन्छ भने लम्जुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
9: अब जापान ट्राई होइन स्योर गरौं
8: लम्जुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
9: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
8: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
9: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लम्जुङ एजुकेशन सेन्टर बेसी सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक
8: सम्पर्क नम्बर 066-590-299 मोबाइल नम्बर 98560-60299
10: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्स्यो जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
11: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
10: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
12: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ, प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565। राज्य अनुसारको पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
13: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए दिदी, बजार तिर हतार हतार कहाँ जान लाग्नु भएको?
1: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
0: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
1: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
0: ल त म पनि त्यतै जाने भए।
2: बुढाथोकी ब्रदर्स सप्लायर सिउडी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अण्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडी बार लम्सुङ, प्रोप्राइटर हरिकृष्ण बुढाथोकी।
3: सम्पर्क मोबाइल नम्बर 9855451 र 9863-52615। नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
4: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, भरपर्दो सेवा।
5: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
6: यदि चाहनुहुन्छ भने लम्जुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
5: अब जापान ट्राई होइन स्योर गरौं।
6: लम्जुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
5: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
6: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
5: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लम्जुङ एजुकेशन सेन्टर, बेचे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
6: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
7: माया, हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है। कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
8: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
7: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
8: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
7: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
8: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
7: जय बुद्ध ज्वेलरी, बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै। प्रोप्राइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 0665204535, 0665204575, मोबाइल नम्बर 9855445।

0: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्मेसी सेन्टर जाउन। सबै सामान एउटै ठाउँमा पाइन्छ।
0: ए हो र,
1: के पाइन्छ? घरायसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
3: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोप्राइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 98465424 र 98467915।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ओहो
1: हेर सर,
2: टाढैको साइत हो कि कसो हो? बेसी सहर जाने भए सँगै जाउँ है।
3: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
2: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
4: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
5: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका, हात नारायण स्थान चौक, लमजुङ। सम्पर्क फोन नम्बर 066-520-227, मोबाइल नम्बर 98-462-49-129 र 98-461-5091।
6: हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा। हामी सबैको चाहना, विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युने समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी, श्रद्धालु, भक्तजन, जनप्रतिनिधि, बुद्धिजीवी, शुभचिन्तक तथा गाउँवासी बुवा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थित का लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति, समय र स्थानमा सञ्चालन हुने ब्यौरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
4: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म, समय बिहान 10 बजेदेखि, स्थान साम्ब छ्योलिङ बौद्ध गुम्बा, मर्चङ्ती गाउँपालिका 1 र 2 पोचोङको घन पोखरा लम्सुङ, आयोजक घन पोखरा गुम्बा लामा परिवार, घन पोखरा लम्सुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 98-410-61-454, घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 98-4-67-56-604।
7: नोट, मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
4: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ: कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं।
8: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
9: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
8: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
9: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98-460-98-911।
10: दाई, पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे?
11: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
10: अब के गर्नुहुन्छ त दाई?
11: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायसबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यहीँ लगेर बिक्री गर्छु।
10: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यही बाटोको कुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
9: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, मुङ्गुरको दाना, मुङ्गुरका पाठा पाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले मुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स बेसी सहर नगरपालिका 8 सेरा ओरालो लम्जुङ प्रोपाइटर सरद बराल। सम्पर्क नम्बर 98560454401 र 98261737799।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: तपाईको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
1: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
0: सुन्नुहोस् न, घर तथा कार्यालयमा सीसीटीभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आईटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलो मेसै पाइन।
1: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
0: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
1: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
0: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
1: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सीसीटीभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
2: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भर पर्दो प्रविधिको साथी।
1: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9856045783, स्थान लुम्बिनी कम्प्युटर टेस्टहल, लमजुङ।
3: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो, झन् यही बेला पखाला लागेर हैरान। होइन कहाँ जाने होला, के गर्ने के नगर्ने, कहिल्यै बिरामी भएर केही मिलो मिसै खाइ।
4: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालम। यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
3: हुन्छ बुहारी, लौ गइहालम, साह्रै गाह्रो भयो।
4: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका 8 सेरा।
5: यहाँ अनुभवी स्वास्थ्य कर्मीद्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोप्राइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 9845664093।
6: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते फकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वा, कफी मात्रै कि खाना खाजा पनि छ, फकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
7: नमस्ते थकाली किचन एन्ड वर्क बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ, साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
8: प्रोप्राइटर टेकचङ गुरु, नमस्ते थकाली किचन एन्ड बब्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0663520903, मोबाइल नम्बर 9841680025।
9: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाथ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाइल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाग्रक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9845139647 र 9811906010। नमुना आयुर्वेद औषधालय, राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपुत कस्तुरी टोल चितवन।
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: किन हाँसे हो नि बुढा तुलाई फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले देखाउनलाई होला नि तुलाई फर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भयो के अरे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
1: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष घिसाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ
2: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891920981
3: ए मास्टर साहब कतै हिँड्नु भएको एउटा सल्लाह गर्नु थियो यता आइदिनुहोस् त
4: ल ल आए बहिनी किन होला
3: सुन्नु न एउटा फलामको ट्रस हालेर घर बनाउनु भनेको कहाँ जाने होला
4: चिन्तै नगरेन बहिनी भर्खर मात्रै तिम्रो हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले विश्वको झिम खोलामा अन्न सप्लाइज खोल्नु भएको छ ल बहिनी आजै जाउँ म पनि जस्ता बाटो ल्याउनु छ
3: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू स्टिलको पाइप रङ्गिन जस्ता पाता ट्याक्टर गाडीलाई आवश्यक पर्ने च्यानल पाता कम्पाउन्ड जाली मेसिनबाट तयार पारिएको ग्राभिङ जाली कुखुराको जाली ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ
2: प्रोपाइटर अमृत श्रेष्ठ बेसी सहर नगरपालिका 8 झेङ्गे खोला पुन्चोक पुरानो माइक्रो पार्किङ भएको ठाउँ मोबाइल नम्बर 9856046257 र 9840067787
5: ए दिदी बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको
6: बुढा थोकी ब्रदर सप्लायर्स जाँदैछु नि कुखुराको दाना सकियो
5: त्यहाँ त ब्रोइलर कुखुरा चल्ला अन्डा र ताजा मासु पनि पाइन्छ रे
6: हो नि होलसेल र खुद्रा मूल्यमा पाइन्छ होम डेलिभरी सेवा पनि छ
5: ल त म पनि त्यतै जाने भए
7: बुढाथोकी ब्रदर्स सप्लायर सिउडीबारमा ब्रोइलर कुखुरा दाना चल्ला अन्डा ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ बुढाथोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडीबार लमजुङ प्रोपाइटर हरिकृष्ण बुढाथोकी
8: सम्पर्क मोबाइल नम्बर 9855451 र 9863252615 नोट हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ
9: गुणस्तरीय उत्पादन भरपर्दो सेवा
10: के तपाई निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
11: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
10: अब जापान ट्राई होइन स्योर गरौं
11: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
10: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
11: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श शिक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
10: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर बेचे सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक
11: सम्पर्क नम्बर 0665902900 मोबाइल नम्बर 9856602900
12: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: अहिले बिहानको 11 बज्यो।
1: कान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: हजुर, यो मिठो संगीतको आवाज तपाईँ माझ राखिसकेका छ। अब पालो रहेको छ तपाईँको 0365 KCC राशि डायल गर्न सक्नुहुनेछ। यति बेला भने कोही साथी कल आइसक्नु, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो नमस्ते। हेलो नमस्ते। हेलो नमस्ते।
1: हजुर नमस्ते दिदी, सुन्नु भएन?
0: हेलो
1: हजुर दिदी,
0: को हुनुहुन्छ? उहाँले फोन लाइन काटेर गइसक्नु भयो। यदि तपाईँले फोन गर्न चाहनुहुन्छ भने अलि स्थान ठाउँमा गएर फोन गर्नुहोला, हामीसँग जोडिनुहोला भन्न चाहन्छु। तपाईँहरूको आवाजलाई मैले राम्रोसँग सुन्न सकिरहेको छैन, के कस्तो ठाउँमा हुनुहुन्छ? यदि हल्लाको ठाउँमा हुनुहुन्छ भने हजुरहरूले मेरो आवाजले पनि राम्रोसँग सुन्न सक्नुहुन्न। यदि फोन गर्न चाहनुहुन्छ भने शान्त ठाउँमा गएर फोन गर्नुहोला, हामीसँग जोडिनुहोला, तपाईँहरूको आवाजलाई रेडियो मार्फत राम्रोसँग सुनाउनुहोला। यदि तपाईँले आफ्नो साथीहरूलाई सम्झन सन्देश दिन चाहनुहुन्छ भने त्यो सन्देशलाई पनि तपाईँको साथीहरूले राम्रोसँग सुन्न सक्नुहुने। तपाईँहरू चाहिँ अलि शान्त ठाउँमा गएर फोन गर्नुहोला, हामीसँग जोडिनुहोला। हामी सदा दिन झैं आइसकेका छौ, आज पनि तपाईँहरूको लागि खुल्ला गरिसकेका छौ। 0365 KCC राशि डायल गर्न सक्नुहुनेछ र मिठो मिठो कुराकानीको साथमा जुट्न सक्नुहुनेछ। अहिले भने बजारमा हाम्रो यस ठाउँमा एकदमै पानी परिरहेको छ। पानी परेको बेला तपाईँहरू सबैजना सतर्क भएर बस्नुहोला। यति बेला भने साथी कल आइसक्नु, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो नमस्ते।
1: हजुर नमस्ते।
0: हेलो नमस्ते।
1: हजुर नमस्ते दिदी, सुन्नु भएन?
0: हेलो नमस्कार। नमस्कार
1: दिदी। हेलो
0: नमस्ते हजुर, आवाज सुन्नु भएको छैन मेरो? हजुर नमस्कार, सन्चो हुनुहुन्छ?
1: हजुर दिदी सन्चो छु। हजुर सन्चो हुनुहुन्छ?
0: हजुर म पनि एकदमै ठिक ठाक छु। के गर्दै हुनुहुन्छ यति बेला?
1: एकदम बसी बस्दा दिदी, पानी परेछ, के गर्नु र?
0: पानी परेको छ, टाढा नजानु होला, टाढाको यात्रा नगर्नु होला, जहाँ रहनु भएको छ सुरक्षित ठाउँमा बस्नु होला। अबको 4-5 दिन चाहिँ एकदमै भारी वर्षा पानी हुने जानकारी छ। तपाईँहरू जहाँ बस्नु भएको छ एकदम सुरक्षित भएर बस्नु होला है पूजाजी।
1: हस् दिदी हस्।
0: अरू खबर सुनाउनुहोस्, के छ कस्तो छ?
1: अरू सब ठिकठाक छ दिदी, म त हजुरको कार्यक्रम कति बेला आउँछ होला भनेर सुनिरहेको
0: नि। मेरो कार्यक्रम कति बेला आउँछ भनेर सुन्दै हुनुहुन्थ्यो है?
1: हुन्छ
0: हजुरलाई धेरै धेरै धन्यवाद। हुन्छ ठिकै छ, विषयवस्तुतिर लागौ है। हुन्छ, आज भने लोकगीत गाउने दिन हो, हाम्रो पूजाजीको मिठो आवाज सुन्नेछौ है त आज हामी।
1: मलाई खास गीत त गाउन आउँदैन दिदी।
0: हजुर हजुर मलाई थाहा छ। हुन्छ सुरु गर्नुहोस्।
1: म एउटा गीत गाउँछु, राम्रो भने दिदी।
0: सुन्छ सुरु गर्नुहोस् है त।
1: त्यो न्याउली बनायो भनेको टुक्का है।

0: यति
1: नै ज्ञान हुन्छ कस्तो छ पनि होला है त्यस्तो भन्न मिल्छ भने भन्नु होला है
0: हजुर
1: ए मेरै लागि हो ल हुन्छ हजुरलाई धेरै धेरै धन्यवाद कार्यक्रममा सहभागी भइदिनु भयो मेरो लागि यस्तो मिठो गीत गाइदिनु भयो एकदमै मिठो आवाजमा गाइदिनु भयो हजुरलाई धेरै धेरै धन्यवाद एकैछिन पछि हामी गीत बजाउँछौ को कसलाई सम्झन चाहनुहुन्छ
0: सर्वप्रथम भन्नुपर्दा हजुर र दिदी फोनुठानी बहिनी र दाइको लागि
1: हजुर धन्यवाद
0: अनि मेरो नन्द पनि छ सुनिरहेको छ नन्दको लागि
1: हजुर
0: हामी सम्पूर्णलाई रेडियो चौतारी सुनेर बस्नु सम्पूर्ण जान्दछ
1: हुन्छ अहिलेलाई भन्ने छुटौँ है त हुन्छ नमस्ते बाबाई हजुर उहाँ हुनुहुन्थ्यो बेसी सहरबाट पूजा हुनुहुन्थ्यो श्रोता मित्र अब भने तपाईँको पालो आइसकेको छ 0665 81 83 डायल गर्नु हो र हामीसँग जोडिन सक्नुहुनेछ आज भने हामी बिहिबारे बसाएमा छौ बिहिबारे बसाएमा भने श्रोता मित्र तपाईँहरूले आफ्नै आवाजमा गीत गाउन सक्नुहुनेछ यति बेला पनि कोही साथी कलन आइसक्नु उहाँलाई स्वागत गर्न चाहन्छु हेलो नमस्ते
2: नमस्ते हजुर
1: हजुर नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ
2: म केशव पौडेल राइनास्टिन टिमुरेबाट बोल्दैछु
1: केशव भन्नुभयो
2: हजुर
1: के छ केशवजी खबर
2: ठिक छ हजुर ठिक छ म्याडम ठिक छ हजुरहरू पनि ठिकठाक नै हुनु होला
1: हजुर हामी पनि एकदमै ठिकठाक छौ अहिले राइनास्टिन हुनुहुन्छ
2: हजुर झरी परिरहेको छ त्यो त बेसी सहरतिर कस्तो छ
1: हजुर हाम्रो पनि पानी परिरहेको छ अब चार पाँच दिन एकदमै पानी पर्ने सूचना आएको छ जानकारी छ जहाँ बस्नु भएको छ एकदमै सुरक्षित भएर बस्नु होला है त
2: हस् धन्यवाद छ हजुरहरू पनि सुरक्षित रहनु होला यता पानी परिरहेको छ चेपे नदीको आसपास छौँ हामी त अब त्यस्तो सुरक्षा जोखिम त छैन सँग त अब के हुने हो कसो हुने हो त्यो थाहा हुन्छ र
1: हुन्छ विषयवस्तुतिर लाग्यो है हस् हुन्छ आज भने हामी हाम्रो केशवजीको एकदमै मिठो आवाज सुन्नेछौँ है लोकगीतमा
2: ओहो लोकगीत केशव सरलाई लोकगीत त आउँदैन ठिकै छ गाउनलाई मौका पर्दाखेरि र अरू के आधुनिक गीत चाहिँ गाउने कहिले पर्छ त्यो
1: हुन्छ होइन हजुरलाई आधुनिक गीतै गाउने इच्छा छ भने हजुरको लागि आज मैले आधुनिक गीतै सुन्ने
2: एकदम एकदम म उसमा छु अर्को दिनमा गाउँला अब यस्तो सहभागिता जनाउने भन्ने कुराले मात्रै हो
1: हुन्छ ठिकै छ कार्यक्रममा सहभागी भइदिनु भयो हजुरलाई धेरै धेरै धन्यवाद एकैछिन पछि हामी गीत बजाउँछौ को कसलाई सम्झन चाहनुहुन्छ
2: हाम्रो राइनासमा बसेर जो जसले रेडियो फेसबुक लाइभमा रेडियो चौतारी सुन्दै हुनुहुन्छ उहाँहरूलाई रेडियो चौतारी सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूलाई म मिठो माया मिठो सम्झना भन्न चाहन्छु
1: हुन्छ अहिलेलाई भनी छुटौँ है हुन्छ नमस्ते बाबाई हजुर उहाँ हुनुहुन्थ्यो राइनसबाट केशव हुनुहुन्थ्यो श्रोता मित्र अब भने तपाईँहरूको पालो आइसकेको छ 0665 81 83 डायल गर्न सक्नुहुनेछ यति बेला भने कोही साथी कल आइसक्नुभयो उहाँलाई स्वागत गर्न चाहन्छु हेलो नमस्ते
3: नमस्ते भगवती बहिनी नमस्ते
1: हजुर नमस्ते सुषमा दिदी के छ खबर
3: ठिकै छ बहिनी पानी परिरहेको छ
1: गाउँ सबतिर पनि पानी परिरहेको छ है अब चार पाँच दिन एकदमै भारी वर्षा हुने जानकारी आएको छ एकदमै सतर्क भएर बस्नु होला सुरक्षित ठाउँमा बस्नु होला दिदी है के गर्दै हुनुहुन्छ यति बेला कार्यक्रम सुन्दै हुनुहुन्छ कि नाइ
3: सुन्दैछु बहिनी पानी परेको छ घरै बस्दै सुन्दै आज चाहिँ एकदम खुसी लाग्यो मेरो
1: ल हुन्छ मलाई पनि एकदमै धेरै खुसी लाग्यो हजुरको कुरा सुनेर
3: एकदम खुसी लाग्यो मलाई हिजो बेलुकाबाट
1: हजुर सुन्छ अहिले रेडियो मजाले चलिरहेको छ हाम्रो कार्यक्रमलाई पनि सुनिरहनु भएको छ हजुरले मेघाजबाट सुन्दै हुनुहुन्छ ठिकै छ कार्यक्रममा सहभागी भइदिनु भयो विषयवस्तुतिर लागौँ है
3: हुन्छ
1: आज त हाम्रो दिदीको गीत सुन्ने हो नि हामी त
3: पानी परिरहेको छ अनि घरमा सबै बाबु नानी सबै छन् भयो नि वनपाखामा डाले दिन्थ्यो हातै बर्खे ढेल तार दिन्थ्यो दादैमा चिल बसेको छ गाउँघरे माया छ बेपारी दिन बसेको छ डाले घाँस गरिदिन्थ्यो,

0: बेपारी दिन बसे को छ। थ्याङ्क्यु बहिनी, मलाई रुवा लागेको छ आज।
1: यति नै गाउनुहुन्छ?
0: हजुर।
1: सुन्छ, निकै मिठो गीत गाइदिनु भयो। गाउँ घरे मायासँग दिल बसेको छ, सहरेसँग त होइन है?
0: होइन होइन, एकदमै गाउँ घरकै मन पर्छ आफूलाई, गाउँ घरकै भाषेस मन पर्छ है।
1: हजुर हजुर, सुन्छ, ठिकै छ। कार्यक्रममा सहभागी भइदिनु भयो, यति मिठो आवाजमा गीत गाइदिनु भयो, हजुरलाई धेरै धेरै धन्यवाद। एकैछिनपछि हामी गीत बजाउँछौ, को कोलाई सम्झन चाहनुहुन्छ?
0: सर्वप्रथम त हजुरलाई नै सम्झिन चाहे।
1: हजुर, धन्यवाद।
0: अनि मेरो फोन एकैचोटि भित्र आयो, बस्ने भाइ बहिनी को हुनुहुन्छ उहाँलाई,
1: हजुर,
0: अनि प्रमोद भाइलाई पनि, अनि सुधराम भाइलाई, अनि केडिया बहिनी, आशा बहिनी, अनि रेडियो होल टिमलाई, र अनि मेरो साथीहरू हुनुपर्दा भर्खरै आएर जाने लक्ष्मी प्रसाद मिश्रलाई, अनि अगाडि आउने पूजा बहिनीलाई, अनि अर्को भाइ पनि आउनु भएको थियो कि उहाँलाई, अनि मुना बहिनीलाई, अनि सलिना बहिनीलाई, कृष्ण गुरुङलाई, आइतेश्री बहिनीलाई, अनि सुनिता बहिनीलाई, सरस्वती बहिनीलाई, शुभ परिवार बहिनीलाई, शङ्कर भाइलाई, अनि श्याम प्रसाद भाइलाई, राम पाण्डे भाइलाई, एम सारू भाइलाई, केकु छेत्री भाइलाई, कृष्ण लामा, कृष्ण गुरुङ, जीवन कार्की, जीवन मगर, शनि सरा, अनि मेरो घर परिवार सबै सबैलाई भन्दै बिदान्छु बहिनी। नमस्ते, बुबाई।
1: हुन्छ, नमस्ते बुबाई। हजुर, उहाँ हुनुहुन्थ्यो गाउँ सरबाट, सुषमा हुनुहुन्थ्यो श्रोता मित्र। अब भने तपाईँको पालो आइसकेको छ, 0765 1183 डायल गर्न सक्नुहुनेछ र हामीसँग मिठा मिठा कुराकानीको साथमा जुट्न सक्नुहुनेछ। आज भने हामी बिहिबार व्यवसायमा छौ, बिहिबार व्यवसायमा भने श्रोता मित्रहरू तपाईँको आवाज सुन्नेछौ र गीत मार्फत तपाईँहरूले सम्झना समर्पण पनि गर्न सक्नुहुनेछ। यदि फुर्सदको समयमा हुनुहुन्छ भने पक्कै पनि हामीसँग जोडिन सक्नुहुनेछ। यति बेला भने कोही साथी कलन आइसक्नुभयो, उहाँलाई स्वागत गर्न चाहन्छु। र नमस्ते। हजुर, नमस्ते। हेलो, हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म लामजुङदेखि आइतेश्री तामाङ बोल्दैछु है।
1: आइतेश्री हुनुहुन्छ, के छ आइतेश्रीजी, खबर सुनाउनुहोस्।
2: ए, खबर के भन्नु, अब यस्तो झरी बादल भइराखेको छ है।
1: हजुर, पानी परिरहेको छ, झरी भइरहेको छ। ठ्याक्कै हजुर, लामजुङ कहाँदेखि हुनुहुन्छ?
2: लामजुङ मर्स्याङदी गाउँपालिका 3 खुदीदेखि है।
1: खुदीबाट हुनुहुन्छ? खुदीतिर पनि पानी परिरहेको छ, धुम्मा भइरहेको छ। यता बेसी सहरतिर पनि पानी परेको छ, धुम्मा भइरहेको छ। अबको 4-5 दिन एकदमै पानी पर्ने वर्षा हुने जानकारी छ। एकदम सुरक्षित ठाउँमा बस्नु होला, आफू र आफ्नो परिवारको ख्याल गर्नु होला है त।
2: हजुर, हुन्छ, धन्यवाद।
1: सुन्छ, विषय वस्तुतिर लागौ है।
2: हजुर, जस्तो सबै गीत गाउनु पाइन्छ नि
1: होइन? हजुर, आज भने गीत गाउने दिन हो। सुन्छ, सुरु गर्नुहोस्, कुन चाहिँ गीत गाउनुहुन्छ?
2: गीत गाउन त खासै आउँदैन, तर रहर एकदमै
1: आउँछ।
2: यही बाढी पहिरोले अब के अरे घटना घटिराखेको छ नि, त्यसैको विषयमा 2 शब्द जानी नजानी गाउन चाहन्छु।

0: यति नै जान्नुहुन्छ
1: हजुर
0: हुन्छ हजुरलाई धेरै धेरै धन्यवाद. अहिले एकदमै बाढी पहिरोको जोखिम छ, हाम्रो देशै रोएको छ. अस्ति भर्खरै तिज आयो, तिज आए जस्तो भएन हामीलाई. दसैँ आउँदैछ, चाडपर्व आउँदैछ, तर हामीलाई चाडपर्व आएको जस्तो भएको छैन. हजुरले एकदमै मार्मिक गीत गाइदिनु भयो, हजुरलाई धेरै धेरै धन्यवाद. एकैछिनपछि हामी हजुर
1: एकदमै मन भक्कनी नै आउने कि
0: हजुर हजुर सुन्छ. अब के गर्नु, यस्तै छ देशको हालत है. अब हामीले सम्झिने हो, अब मनले सोच्ने हो, के गर्ने, हामीले पनि गर्न केही सकिन्न. ठिकै छ, हुन्छ. कार्यक्रममा सहभागी भइदिनु भयो हजुरलाई धेरै धेरै धन्यवाद. एकैछिनपछि हामी गीत बजाउँछौ, को कसलाई सम्झन चाहनुहुन्छ?
1: हजुरको लागि, टेक्निसियनमा रहनुहुने मित्रको लागि, अनि इच्छा मनकामना हो तिनको लागि, अनि च्याङजाली तिलक दाईको लागि, अनि टेकु छिद्री दाईको लागि, अनि थुप्रै थुप्रै हुनुहुन्छ साथीहरू. अब गोर्खातिर हुनुहुन्छ, हाल अहिले विदेश हुनुहुन्छ, कृष्ण गुरुङ भाइको लागि, सारू भाइको लागि, राम भाइको लागि, सुषमा दिदीको लागि, अनि यदि बगैँचामा हुनुहुन्छ कृष्ण लामा दिदी भेनाको लागि, सरस्वती बहिनी, श्याम प्रसाद भाइ, राम भाइ, अनि सबै साथीहरूको नाम छुटेको साथीहरूले कसैलाई बिर्सिएको छैन भन्न चाहन्छु है. त
0: सुन्छ अहिलेलाई भनी छुटौँ है. सुन्छ, नमस्ते बाबा. है हजुर, उहाँ हुनुहुन्थ्यो खुदीबाट, आई तसरी हुनुहुन्थ्यो श्रोता मित्र. अब भने तपाईँको पालो आइसकेको छ, 0665 81 83 डायल गर्न सक्नुहुनेछ र हामी सबै मिठा कि मिठा कुराकानीको साथमा जुट्न सक्नुहुनेछ. आज भने हामी बिहिबार व्यवसायमा छौँ. बिहिबार व्यवसायमा भने तपाईँले आफ्नै आवाजमा गीत गाएर सुनाउन सक्नुहुनेछ. गीत मार्फत आफ्नो साथीहरूलाई सम्झन समर्पण पनि गर्न सक्नुहुनेछ. यति बेला भने एउटा साङ्गीतिकको सिली

0: तपाई निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेचे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
2: दाईको बिहे आउन लागिसक्यो तर कपालको हालत हेरिसक्दो छैन। बेहुलाको कपाल पनि यस्तो हुन्छ त दाई?
3: ए बहिनी, त्यसैले त म सोच्दै थिएँ नि कपाल काट्न कहाँ जाने होला भनेर।
2: कहाँ जाने नि, तपाईँको कपाल र दारीलाई स्टाइलिस र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानुपर्छ दाई।
3: कहाँ छ यो दोस्ती हेयर कटिङ, खुबै तारिफ गर्छिन् त मेरी बहिनी।
2: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है, तपाईँको बहिनीले आफ्नो अनुहार सुहाउँदो, नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाई। त्यहाँ हाम्रै बेसी सहरको प्रशासन चोकबाट क्याम्पस रोडमा जाँदै गर्दा पायापट्टि छ नि दोस्ती हेयर कटिङ।
4: हाम्रा सेवाहरू यस दोस्ती हेयर कटिङ सेन्टरमा कपाल काट्ने, मिलाउने, धुने, स्टाइलिङ गर्ने, कपाल कलर गर्ने, कपाल हाइलाइट गर्ने, स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ। साथै पुरुषका लागि दाढी जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ। प्रोप्राइटर मिलन कुमार, बेसीसहर नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड। सम्पर्क मोबाइल नम्बर 98-27-11-77-82 र 98-4-67-47-245।
5: दोस्ती हेयर कटिङ, तपाईँको स्टाइल हाम्रो दोस्ती, हाम्रो दोस्ती।
6: तपाईँ मादलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै लमजुङ बेसी सहर 8-13 ओह्रालोमा रहेको अनुष्का मादल पसलमा आउनुहोस्।
7: स्वरको साथ नएको मान, यहाँ बिहे, पर्व, भजन कीर्तन, स्कुलका लागि आवश्यक सबै प्रकारका मादल, बाँसुरी, डमरू, खैजुरी, गिटार लगायत परम्परागत तथा आधुनिक वाद्य वादनका सामग्री पाइनुका साथै मर्मत पनि गरिन्छ। सस्तो र सुपथ मूल्यमा एकदमै राम्रो आवाज भएको टिकाउ र गुणस्तरीय वाद्य वादनको सामग्रीका लागि सम्झनुहोस् अनुष्का मादल पसल, राम्रो मादलको भर पर्दो ठाउँ।
8: सम्पर्क फोन नम्बर 98-40-22-30-51। पुनश अनुष्का मादल पसलको राइनस नगरपालिका 8 हरा बोर्डमा पनि शाखा रहेको जानकारी गराइन्छ।
2: भोलि पार्टी छ, कपाल भने यस्तो बिग्रेको।
9: ल टेन्सन किन, हाम्रै बेसी सहरमा बार्बर सप छँदैछ नि।
2: बार्बर सप लेडिजको लागि पनि
9: हो? बार्बर सप स्मार्ट लुक चाहिँदा होस् या लेटेस्ट स्टाइलमा हेयर कटिङ, हाइलाइटिङ, स्ट्रेटनिङ सबै सेवा एक्सपर्ट बार्बरको हातबाट।
7: हजुर, हामी कहाँ लेडिज तथा जेन्ट्सको लेटेस्ट स्टाइलमा हेयर कटिङ, हेयर कलरिङ, स्ट्रेटनिङ लगायत सम्पूर्ण सेवाहरू उपलब्ध छ। बार्बर सप, बेसी सहर नगरपालिका 8 प्रशासन चोक। प्रोप्राइटर विनय ठाकुर। सम्पर्क 97-627-48-848 र 98-131-65-915।

0: हजुर, यो सुमधुर सांगीतिक प्रस्तुतिपछि पुनः स्वागत छ श्रोता। हामी छ कहाँ के गर्दै हुनुहुन्छ, यदि फुर्सदको समयमा हुनुहुन्छ, हाम्रो कार्यक्रमलाई सुनिरहनु भएको छ भने कल गरेर हामीसँग जोडिन सक्नुहुनेछ। आज भने हामी बिहिबार व्यवसायमा छौ, बिहिबार व्यवसायमा भने तपाईँले आफ्नै आवाजमा गीत गाएर सुनाउन सक्नुहुनेछ। यति बेला भने कोही साथी कल लिएर आइसक्नुभयो, उहाँलाई स्वागत गर्न चाहन्छु। नमस्ते।
1: नमस्ते।
0: हजुर नमस्ते, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: कहाँबाट होला? गेस गर्नु त
0: गेसै गर्न पर्ने हो। म त गेस गरे भने ठ्याक्कै मिलाउँछु नि फेरि।
1: अनि पुरस्कार दिउँला नि त।
0: पुरस्कार पनि छ?
1: ओके
0: ओके, हुन्छ उसो भए ठिक छ। होला भन्नुहोस्, नयाँ गाउँतिरको खबर चाहिँ के छ?
1: पानी परेछ,
0: पानी परिरहेछ है। हाम्रो यता पनि पानी परिरहेछ।
1: के गर्नु,
0: आफ्नो
1: ड्युटी त गर्नु पर्यो नि।
0: पानी परे पनि ड्युटी त गर्नु पर्ने हो।
1: हजुर,
0: अनि घाँस काटेर हाल्दा पनि हुन्थ्यो होला नि त।
1: अनि सीता काट्नु भन्दा त बरु चराउँदै रोटै चराउँदा ठिक हुन्छ नि।
0: छाताबाट रोटै हिँड्यो बस्यो होइन?
1: होइन, छाताबाट होइन, स्याखु ओढ्या छु।
0: ए, स्याखु ओढ्नु भएको छ?
1: हजुर।
0: सुन्छ, आज के अरे एउटा गीत छ नि, गोठाल जाँदा भन्ने, त्यही गीत सुन्छौ के जस्तो लाग्यो है मलाई चाहिँ।
1: हजुर हजुर।
0: सुन्छ, आज भने गीत गाउने दिन हो, कुन चाहिँ गीत गाउनुहुन्छ? सुरु गर्नु होला।
1: के गीत गर्ने होला र, मेरो स्वरै छैन।
0: स्वर त छ नि, हो, स्वरै नभए कसरी बोल्न मिल्छ र?
1: अनि स्वर भएर के गर्नु त नि, गीत गाउने स्वर छैन भन्ने खोजे।
0: गीत गाउने स्वर पनि छ कि मलाई थाहा छ, ल सुरु
1: गर्नुहोस्। कहिले कहिले त तपाईँहरूले नि गीत गाए नि हामी सुन्नु पाइन्थ्यो नि।
0: नाच्नुहुन्छ हजुर? फेरि सबै मान्छे हजुरलाई हेर्न आउनु होला नि।
1: अनि के भयो त नि, टिकट काटेर हिँड्ने?
0: ए अझै सुन्छ, सुरु गर्नु होला है त।
1: खै अब के गाउने होला र? घाँसै काटौँ खोलीको दोबाना, पानी पर्दा पनि वस्तुको गोठालो, यति नै हजुर,
0: यति नै गाउनुहुन्छ?
1: हुन्छ।
0: सुन्छ हजुरलाई धेरै धेरै धन्यवाद कार्यक्रममा सहभागी भइदिनु भयो। एकैछिनपछि हामी गीत बजाउँछौ, कुकुरलाई सम्झाउन चाहनुहुन्छ?
1: पहिले प्रथम त हजुरलाई
0: हजुर धन्यवाद,
1: अनि यसै गरी भित्र टिमुसमा हुने बहिनीलाई, अनि हाम्रो प्रमोद अधिकारी, अनि सीताराम भाइलाई
0: हजुर,
1: र चौतारी होल टिमलाई, र साथीहरू भन्नुभयो त रिनु बहिनी, लिनु बहिनी, मुनु बहिनी, आइतेश्वरी दिदी, सरस्वती, सुषमा दिदी, अनि त्यसै गरी हाम्रो राम पाण्डे भाइ, शङ्कर भाइ, तामाना भन्दै, एमसहरु, केपी छेत्री, मुलोकान्छ भन्दै बिदा हुन्छु।
0: हुन्छ, नमस्ते बाबाई। हजुर, उहाँ हुनुहुन्थ्यो नयाँ गाउँबाट श्याम प्रसाद हुनुहुन्थ्यो श्रोता मित्र। अब भने तपाईँको पारा आइसकेको छ, 0665 1183 डायल गर्न सक्नुहुनेछ र मिठो मिठो कुराकानीमा जुट्न सक्नुहुनेछ। यति बेला भने कोही साथी कल गर्न आइसक्नु, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो नमस्ते।
2: नमस्ते।
0: हजुर नमस्ते, पाउँदीबाट लक्ष्मी प्रसाद मिश्र हुनुहुन्छ है?
2: हजुर नानी। हजुर,
0: के छ खबर पाउँदीतिरको सुनाउनुहोस्। पानी परिरहेको छ होइन?
2: अब पानी, यो मौसम विज्ञानी नेपाल राज्यभरि नै पानी पर्ने सम्भावना भनिसक्नुको छ, र विशेष गरेर लमजुङ लगायत गण्डकी प्रदेशतिर पनि अलिकति खतरा हुन सक्ने संकेत पनि आइसकेको छ। पानी चाहिँ परिरहेकै थियो नानी।
0: हजुर, हाम्रो पनि यतातिर पानी परिरहेको छ। एकदम सुरक्षित ठाउँमा बस्नु होला, सतर्कता अप्नाउनु होला, आफ्नो घर परिवार छिमेकी सबैजनालाई सूचना गरिदिनु होला है। हुन्छ, ठिकै छ, विषयवस्तुतिर लागौँ है।
2: विषयवस्तु भन्न पनि तपाईँले पानी मौसमको भुइँ कुरा गरिहाल्नु हो नि। जब उता हाम्रो भोटेको यस्तो हाम्रो लमजुङ गण्डकी प्रदेशमा पनि तुलसी तालबाट मसिनरी आएको हुनाले माथि हिँड्दै खोला बढेर आयो, बाढी आयो भने हामीले विभिन्न सामाजिक सञ्जालमा पनि खबर पाउन सक्नेछौँ, र रेडियो चौतारीले पनि त्यस्तो इमर्जेन्सी खबर
0: आउँछ।
2: अनुरोध गरेँ है त।
0: हुन्छ हजुरलाई धेरै धेरै धन्यवाद।
2: ल, मैले अस्ति दुई टुक्रा गएको थिएँ, लामै छ, लगभग तीन चार पाँच महिना लाग्छ फेरि म दुई तीन टुक्रा आज गाउँछु अहिले हाम्रो केटाकेटीको वार्तालाप छ पहिला अब केटाको पालो रहेको छ आ गई के

0: बाकी अर्को दिन सक्दैछु मैले है त।
1: हुन्छ, कार्यक्रममा सहभागी भइदिनु भयो तिमी, मिठो गीत गाइदिनु भयो हजुरलाई धेरै धेरै धन्यवाद। एकैछिनपछि हामी गीत बजाउँछौ, को कसलाई सम्झन चाहनुहुन्छ?
0: सर्वप्रथम त कुशल कार्यक्रम सञ्चालक बहिनी अनि प्राविधिकमा रहनुहुने महानुभाव र जे जसले रेडियो चौतारी सुन्दै हुनुहुन्छ सबैलाई यो गीत बन्न म अनुरोध गर्छु र हाम्रो मिठो वाचन र बोली चाहिँ कार्यक्रम सञ्चालन मिठो छ नानीको सायद गीतको स्वर पनि मिठो होला भन्ने ठान्छु मैले। अर्को दिन कुनै दिन तपाईँलाई यो पठाउँछु र तपाईँहरू म यही गीतलाई दोहोरी गाउने पनि मैले अनुरोध गरेँ, अन्यथा नलिनु होला। धन्यवाद, नमस्ते।
1: हुन्छ, धेरै धेरै धन्यवाद हजुरलाई पनि। अहिलेलाई भन्ने छुटो है त। हुन्छ, नमस्ते, बाबाई। हजुर, उहाँ हुनुहुन्थ्यो पाउँदीबाट लक्ष्मी प्रसाद मिश्र हुनुहुन्थ्यो। श्रोता मित्र, अब भने तपाईँको पालो है चुकीको छ 0 6 5 1 1 3 डायल गरेर हामीसँग मिठो मिठो कुराकानीमा जुट्न सक्नुहुनेछ। श्रोता मित्रहरू कहाँ के गर्दै हुनुहुन्छ, फुर्सदमा हुनुहुन्छ भने कल गर्न सक्नुहुनेछ र मिठा मिठा कुराकानीमा जुट्न सक्नुहुनेछ। यति बेला भने एउटा साङ्गीतिक कसरी तपाईँलाई

0: हजुर, यस मधुर सांगीतिक कुशलीपछि पुनः स्वागत छ श्रोता मित्र। कहाँ के गर्दै हुनुहुन्छ, यदि फुर्सदको समयमा हुनुहुन्छ, हाम्रो कार्यक्रमलाई सुनिरहनु भएको छ भने कल गर्न सक्नुहुनेछ र हामीसँग जोडिन सक्नुहुनेछ। आज भने हामी बिहिबारे बसाईमा छौ। बिहिबारे बसाईमा भने तपाईँले आफ्नै आवाजमा गीत गाएर सुनाउन सक्नुहुनेछ, गीत मार्फत आफ्नो साथीहरूलाई सम्झना समर्पण पनि गर्न सक्नुहुनेछ। यदि फुर्सदको समयमा हुनुहुन्छ भने पक्कै पनि हामीसँग जोडिन सक्नुहुनेछ। यति बेला पनि कोही साथी कल गर्न आइसक्नुभयो, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो, नमस्ते। हजुर नमस्कार।
1: नमस्कार नमस्कार
0: नमस्कार, कहाँदेखि बोल्दै हुनुहुन्छ?
1: भातुकबाट सरस्वती हो।
0: तपाईँको मुखबाट नाम सुन्दा मन लागेर मात्रै सोधेको है मैले, चिनेको थिएँ।
1: मलाई पनि थाहा
0: छ,
1: नभनिदिएको भए हुँदो रहेछ।
0: अनि नभन्नुपर्छ नि, म आफै भन्थे नि पछि।
1: म त सोझो मान्छे, सोझै कुरो हुन्छ नि त।
0: ए, सोझो हुनुहुन्छ है हजुर।
1: सबै सोच्छ क्या मान्छे नि,
0: म त बिर्सिछु कि फेरि। के गर्दै हुनुहुन्छ यति बेला?
1: सोचिरहेको बहिनी,
0: सोचिरहनु भएको छ? झरी झरी मनाउनु भयो होइन?
1: झरी पनि हो, रुगो
0: तातो पानी तताएर खानु होला। मलाई पनि त्यस्तै भएको छ, अब जे भए पनि तपाईँहरूसँग नबोलिकन बस्नै सकिनँ म चाहिँ।
1: होइन, तपाईँले रुगो लगाएको जस्तो त भएन
0: है,
1: स्वर पनि अलिक सारो सानो भयो है, त राम्रो स्वर सुन्ने
0: है। ल, धेरै धेरै धन्यवाद हजुरलाई। सुन्छ, आज रुगो लगाए पनि छोटो भयो, छोटो मिठो गीत सुन्छौँ है त।
1: अनि नियमको पालन त गर्नै पर्यो है, नियम त
0: गर्नु
1: भयो, के गरौँ। सुरु गर्ने?
0: सुन्छ, सुरु गर्नुहोस्।
1: कसरी गर्ने होला? दसैँ आयो, दसैँ नै भयो,

0: అరకు వాళ్ళు అని అయితే విరుసులు నాకైతే విరుసు
1: ठिकै छ हजुरलाई ढुङ्गा लाग्छ हजुर बिहामा हुनुहुन्छ कार्यक्रममा सहभागी भइदिनु भयो हजुरलाई धेरै धेरै धन्यवाद. एकैछिन पछि हामी एकदम मिठो गीत बजाउनेछौ. कुकुरले सम्झन चाहनुहुन्छ
0: सम्झिनुपर्दा त यति मिठो स्वरले मन नै लगाउने जस्तो स्वरले प्रोग्राम चलाउने बहिनीलाई
1: होइन त्यस्तो त
0: अनि भित्र भित्र भाइलाई अनि हिजो तिर चलाउने बहिनीको नाम नि अलि आएन क्या वहाँ बहिनीलाई पनि
1: टिमलाई
0: अनि साथीहरू भन्नुपर्छ त अनि आई त्यसरी दिदी आउनु भएको थियो उहाँ अलिकति राम्रो गीत गाउनु भएको थियो अनि सुषमा दिदीको गीतले नै एकदम मन छुवायो उहाँलाई पनि श्याम प्रसाद भाइलाई अनि पूजा परिवारलाई अनि के अरे याम सर भाइ टेको छेत्री श्याम प्रसाद दाई स्वर कस्तो धोधुदो गर्ने अनि मलाई चिन्ने नचिन्ने सबैजनाले भन्न चाहन्छु इति हस्त नमस्कार
1: हुन्छ नमस्ते बाबा है हजुर उहाँ हुनुहुन्थ्यो भाषुकबाट सरस्वती हुनुहुन्थ्यो श्रोता मित्र आजलाई भने हामीलाई समयले नेटवर्क काटिसकेको छ. हामी कुनै पनि साथीहरूको कललाई लिन सक्दैनौ. आज हामीलाई फोन गर्ने साथीहरू हुनुहुन्थ्यो विश्व शहरबाट पूजा हुनुहुन्थ्यो रायनसबाट केशव हुनुहुन्थ्यो गाउँसरबाट सुषमा हुनुहुन्थ्यो खुदीबाट आइथोरी हुनुहुन्थ्यो नयाँ गाउँबाट श्याम प्रसाद हुनुहुन्थ्यो पाउँदीबाट लक्ष्मी प्रसाद मिश्र हुनुहुन्थ्यो र भाषुकबाट सरस्वती हुनुहुन्थ्यो. त्यसै गरी हामीलाई फेसबुकमा लाइभमा कमेन्ट गर्नुभएको छ लक्ष्मी प्रसाद मिश्रजीले जय रेडियो चौतारी म पाउँदीबाट सुन्दैछु है भन्नुभएको छ हजुरलाई धेरै धेरै धन्यवाद. र एम सारूले कमेन्ट गर्नुभएको छ नमस्ते नमस्कार झोलले है म पनि सुन्दैछु फेसबुक लाइभबाट भन्नुभएको छ हजुर नमस्कार नमस्कार के छ सन्चय हुनुहुन्छ होला है आहा मिठो गीत भन्नुभएको छ आहा झोलले गीत राम्ररी बज्यो अझै बज्न बाँकी थियो गीत नै लामो छ मेरो नाति गीतमै विशाल सभाको नाचेको थियो अरे ए हुन्छ गीतमै नाच्नु भएको रहेछ हजुरहरूलाई धेरै धेरै धन्यवाद. कार्यक्रममा जसले फोन गर्नुभयो उहाँहरूलाई धेरै धेरै धन्यवाद. फोन नगर्ने साथीहरूलाई पनि सुनेर साथ दिनु साथीहरूलाई पनि सबैजनालाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दै प्राविधिक कक्षबाट साथ दिनुहुने लिडियालाई हृदयदेखि नै धन्यवाद व्यक्त गर्दै कार्यक्रम प्रस्तुतमा भगवती पनि बिदा हुन चाहन्छु. रेडियो चौतारी 91.4 मेगाहर्ज सुन्दै गर्नुहोला. नमस्कार.

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: अहिले मध्याह्नको 12 बज्यो।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
2: दाईको बिहे आउन लागिसक्यो तर कपालको हालत हेरिसक्दै छैन। बेहुलाको कपाल पनि यस्तो हुन्छ त दाई?
3: ए बहिनी, त्यसैले त म सोच्दै थिएँ नि कपाल काट्न कहाँ जाने होला भनेर।
2: कहाँ जाने नि, तपाईँको कपाल र दाढीलाई स्टाइलिस्ट र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानुपर्छ दाई।
3: कहाँ छ यो दोस्ती हेयर कटिङ, खुबै तारिफ गर्छिन् त मेरी बहिनी।
2: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है, तपाईँको बहिनीले आफ्नो अनुहार सुहाउँदो, नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाई। त्यहाँ हाम्रै बेसी सहरको प्रशासन चोकबाट क्याम्पस रोडमा जाँदै गर्दा पायापट्टि छ नि दोस्ती हेयर कटिङ।
4: हाम्रा सेवाहरू यस दोस्ती हेयर कटिङ सेन्टरमा कपाल काट्ने, मिलाउने, धुने, स्टाइलिङ गर्ने, कपाल कलर गर्ने, कपाल हाइलाइट गर्ने, स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ। साथै पुरुषका लागि दाढी जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ। प्रोप्राइटर मिलन कुमार, बेसी शहर नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड। सम्पर्क मोबाइल नम्बर 9827117782 र 9847447245।
5: दोस्ती हेयर कटिङ, तपाईँको स्टाइल हाम्रो दोस्ती, हाम्रो दोस्ती।
6: पर्यटन व्यवसाय उत्साहित समग्र आर्थिक गतिविधिका लागि महत्वपूर्ण हुने राष्ट्रसंघ महासभामा अमेरिकी धम्की
3: छ नि।
2: म त अलि लामो समयसम्म बस्नु पर्ने हुन सक्छ, त्यसको लागि केही छुटको व्यवस्था त होला नि है?
3: हो नि, लामो समय बस्नेहरूको लागि विशेष छुटको व्यवस्था छ, साथै दैनिक खाना खानेहरूको लागि पनि विशेष सहुलियतको व्यवस्था रहेको छ।
4: हजुर, हामी कहाँ शान्त वातावरणमा पर्याप्त सवारी पार्किङको साथ अर्ग्यानिक खाना र आरामदायी बासको व्यवस्था रहेको छ। लामो समय बस्नुपर्ने पाहुनाहरूको लागि विशेष सहुलियत रहेको पनि जानकारी गराइन्छ।
2: स्वादिष्ट स्वस्थकर खाना, हाई स्पिडको इन्टरनेट, वाईफाई तथा शान्त वातावरणमा बास बस्नका लागि उत्कृष्ट गन्तव्य भरिगाउँ होटल, विशेषहर 8 लक्ष्मीनारायण पुस्तकालयबाट भित्रपट्टि। प्रोप्राइटर ओम प्रकाश गुरुङ, सम्पर्क फोन नम्बर 9849939347।
4: के तपाईँ मादलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै लमजुङ बेसी सहर 8 ओह्रालोमा रहेको अनुष्का मादल पसलमा आउनुहोस्।
7: Wherever you are, stay connected with the wider world. Wherever you are, stay connected. Now streaming on Zeno. And voices from around the globe.
8: भएको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि पानी पर्ने क्रम अझै बढ्नेछ। केही ठाउँमा मुसलधारे र आधीघोप्टे वर्षाको सम्भावना छ। मौसम एकछिन खुले जस्तो भए पनि फेरि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी

एक अन्ठानब्बे पाँच अठहत्तर पैतिस नौ नब्बे अन्ठानब्बे पाँच अठहत्तर एकतिस छ चौरासी। तीन वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र अठार महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज तिन्जेल। हामीले गण्डकी र लुम्बिनी प्रदेशमा बाढ़ीको उच्च जोखिम, आजदेखि पानी पर्ने क्रम अझै बढ़ने, 13 देशका प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई प्रक्रिया शुरू, पोखरा दुवै नियमित उडानबाट पर्यटन व्यवसाय उत्साहित लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। प्रधानमन्त्री बालेन्द्र शाहले आज संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्दै हुनुहुन्छ। उहाँले भोलि नेपाली समयअनुसार बिहान राष्ट्रसंघीय महासभाको 81औं सत्रलाई सम्बोधन गर्नुहुनेछ। महासभामा प्रधानमन्त्री शाहले नेपालले जलवायु परिवर्तनको गम्भीर असर भोगिरहेको विषय उठाउने तयारी गर्नुभएको छ। विकसित तथा बढ़ी कार्बन उत्सर्जन गर्ने देशले जलवायु संकटको असर भोगिरहेका नेपाल जस्ता देशलाई न्यायपूर्ण सहयोग गर्नुपर्ने विषयमा नेपालले जोड़ दिएको छ। अमेरिकाले बाढ़ीपछिको पुनर्निर्माण तथा प्रभावित समुदायको राहत र पुनरुत्थानका लागि नेपाललाई 3 करोड़ 10 लाख अमेरिकी डलर अर्थात 4 अर्ब 60 करोड़ रूपियाँ सहयोग गर्ने भएको छ। राष्ट्र संघको 81औं महासभामा सहभागी हुने क्रममा न्यूयर्कमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनालसँग हिजो भएको भेटमा राजनैतिक मामिला सम्बन्धी अमेरिकी उपविदेश मन्त्री एलिसन होकरले यो सहयोगबारे जानकारी गराउनु भएको हो। आज सुन चाँदीको भाव घटेको छ। सुन आज तोलामा 3,200 रूपियाँले घटेर 2,59,100 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 3,02,300 रूपियाँ थियो। यस्तै आज चाँदी तोलामा 165 रूपियाँले घटेको छ। हिजो तोलाको 4,815 रूपियाँमा कारोबार भएको चाँदी आज 4,650 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। नेकपा एमालेको सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा शुरू भएको छ। केन्द्रीय कमिटिको बैठक चलिरहेको अवस्थामा बोलाइएको यो बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनैतिक प्रतिवेदनमा सदस्यहरूले राखेका सुझावहरूलाई एकीकृत गर्ने र सांगठनिक विषयमा निर्णय लिने तयारी छ। पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी सदस्यहरूबाट प्राप्त रचनात्मक सुझावलाई अध्यक्ष ओलीले राजनैतिक प्रतिवेदनमा समेटेर त्यसलाई अन्तिम रूप दिने कार्यलाई बैठकले प्राथमिकतामा राखेको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने चेतावनी दिएपछि इरानले अमेरिकी दबाव सामु नझोक्ने र थप आक्रमण भए कड़ा प्रतिकार गर्ने जनाएको छ। राष्ट्रसंघको 81औं महासभालाई सम्बोधन गर्दै ट्रम्पले इरानसँग सम्झौता गर्ने वा इरान विरूद्ध थप कठोर कदम चाल्ने विषयमा आफूले महत्वपूर्ण निर्णय गर्नुपर्ने बताउनु भएको थियो। इरानले अमेरिकी प्रस्ताव स्वीकार नगरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिनुभएको छ। त्यसको भोलिपल्ट हिजो महासभालाई सम्बोधन गर्दै इरानी राष्ट्रपति मसूद पेजेस्कियनले अमेरिकी राष्ट्रपतिको अभिव्यक्तिलाई दबाव र बल प्रयोगको मानसिकताको संज्ञा दिँदै इरानी नागरिक कुनै पनि दबाव सामु नझुक्ने बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यसैबीच संयुक्त राष्ट्रसंघको महासभाको साइड लाइनमा अमेरिका र इरानबीच मध्यस्थता मार्फत अप्रत्यक्ष वार्ता पनि भइरहेका छन्। अमेरिकी विशेष दूत स्टिभ विटकफका अनुसार दुवै पक्षबीच लामो छलफल भएको छ र मध्यस्थकर्ताहरूले वार्तालाई निरन्तरता दिने बताइएको छ। अब खेल खबर। जापानको आइची नागायोमा चलिरहेको विश्व एसियाली खेलकुदमा नेपालले आज महिला कबड्डीमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र श्रीलंका बीचको समूह चरणको अन्तिम खेल नेपाली समयअनुसार दिउँसो 2 बजे हुनेछ। 4 टोली रहेको समूह बीबाट शीर्ष 2 टोली सेमी फाइनलमा पुग्ने भएकाले आजको खेल नेपालको पदक यात्राका लागि महत्वपूर्ण छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्चबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। गण्डकी र लुम्बिनी प्रदेशमा बाढ़ीको उच्च जोखिम, आजदेखि पानी पर्ने क्रम अझै बढ़ने, 13 देशका प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई प्रक्रिया शुरू, दशैं अघि नै सुनवाई प्रक्रिया सम्पन्न गर्ने, पोखरा दुवै नियमित उडानबाट पर्यटन व्यवसाय उत्साहित, समग्र आर्थिक गतिविधिका लागि महत्वपूर्ण,

महासभामा अमेरिकी धम्की प्रति ईरानको कड़ा प्रतिक्रिया, दुई देशबीच युद्ध अन्त्यका लागि साइड लाइन वार्ता र एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालले आज श्रीलंकासँग खेल्दै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। ठूलो पानी परेको बेला सकेसम्म लामो दूरीको यात्रा नगरौं।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षकको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भेटे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98560-60-299।

0: दुख कहिले टाउको दुख्ने कहिले पेट दुख्ने के दुख्या हो दुख्या हो झन् यही बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने तैलै बिरामी भएर केही मिलो मिसै भइदिन
1: बुवा चिर नगर्नुहोस् झट्टै सुभाष मेडिको फर्मामा गइहालम यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि त्यही जाम बरु
0: हुन्छ बुहारी लौ गइहालम साह्रै गाह्रो भयो
1: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका आठ सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 9845664093
3: ए मास्टर साहब कतै हिँड्नु भएको एउटा सल्लाह गर्नु थियो यता आइदिनुहोस् त
4: ल ल आए बहिनी किन होला
3: सुन्नु न एउटा फलामको ट्रस हालेर घर बनाउनु भनेको कहाँ जाने होला
4: चिन्तै नगर न बहिनी भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिम खोलामा नन्दस ब्लाइस खोल्नु भएको छ ल हिँड आजै जाउँ म पनि जस्ता बाटो ल्याउनु छ
3: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू स्टिलको पाइप रङ्गिन जस्ता पाता ट्याक्टर गाडीलाई आवश्यक पर्ने च्यानल पाता कम्पाउन्ड जाली मेसिनबाट तयार पारिएको ग्राभिङ जाली कुखुराको जाली ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ
2: प्रोपाइटर अमृत श्रेष्ठ बेचीसहर नगरपालिका 8 झिङ्गेखोला पुन्चोक पुरानो माइक्रो पार्किङ भएको ठाउँ मोबाइल नम्बर 9856046257 र 9840067787
1: बुढा ए बुढा यसपालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या
5: हुन त हो नि बुढी तर यो घरको हालत हेर त फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी
1: किन चिन्ता लिनुहुन्छ बुढा पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा
2: हाम्रा सेवाहरू हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ
1: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ प्रोपाइटर सृजना श्रेष्ठ
2: सम्पर्क नम्बर 9842618202 र 9840319799
1: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ
2: नोट सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: बुढी ए बुढी किन ल्याउ रुम्बुक लगाएर बस्थे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिकै आइसक्यो घर गहना किनि दिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनि दिएको होइन
0: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा विश्व सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गर गहना पाइन्छ नि त्यही जाउन
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98165 98066 66162 र 066521381 दिपा सुन्चादी पसल विश्वहर नगरपालिका 8 नारायण स्थान लम्जुङ
4: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्से जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
5: हो त है आमा बरु कहाँ जाने भन्नु त
4: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
6: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066520209 र मोबाइल नम्बर 98460558565 राशि अनुसारको पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्
7: तपाईँको नाम नै नबिर्स काम नै नबिर्स मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो
8: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो
7: सुन्नुहोस् न घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नुपर्ने साथै अफिसको लागि प्रिन्टर स्मार्ट बोर्ड नेटवर्किङ आइटी समाधान चाहिएको थियो त्यसैको लागि कहाँ जाने होला केही मेलोमेसै पाइन
8: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न
7: तपाईँ पनि ठट्टा गर्नुहुन्छ त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने म
8: तिमी पनि साह्रै लाठी छौ गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले हाम्रै लमजुङ बेस्तारमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि
7: ए हो र अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ
8: ल सुन त्यहाँ त कम्प्युटर ल्यापटप प्रिन्टर सिसिटिभी स्मार्ट बोर्ड कम्प्युटर एसेसरिज बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि
9: हजुर प्रविधि तपाईँको हातमा भरोसा हाम्रो साथमा लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भरपर्दो प्रविधिको साथी
3: प्रोप्राइटर कृष्ण भूषाल सम्पर्क नम्बर 98560 45 783 स्थान लुम्बिनी कम्प्युटर विश्वहर लमजुङ
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
1: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
0: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
1: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी शहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 9840 98 911।

0: दाई पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे?
1: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजानी गरी फर्किएको नि बहिनी।
0: अब के गर्नुहुन्छ त दाई?
1: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायसबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
0: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
2: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठा पाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स बेसी सहर नगरपालिका 8 सेरा ओरालो लमजुङ प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 98560445401 र 98261737799।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
4: आवश्यकता बेसी सहर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा लमजुङको मिति 2083 पाँच महिना 25 प्राप्त पत्र बमोजिम मिति 2083 पाँच 25 बसेको विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार यस विद्यालयमा रिक्त प्राथमिक तह तृतीय श्रेणी पदमा नयाँ शिक्षक पदपूर्ति गर्नुपर्ने भएको हुँदा यो सूचना प्रकाशित भएको मितिबाट 15 दिनभित्र योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवश्यक कागजातहरू सहित विद्यालयमा रित पूर्वक दरखास्त पेश गर्न सूचित गरिन्छ।
5: विज्ञापन नम्बर 2083 तह श्रेणी प्राथमिक तह तृतीय करार पद संख्या 1 न्यूनतम शैक्षिक योग्यता 10+2 वा सो सराह उत्तीर्ण तलब नेपाल सरकारको प्रचलित स्केल अनुसार उमेर 18 वर्ष पूरा भई 40 वर्ष नलागेको सत्ताखे दस्तुर ₹1200 मात्र परीक्षाको लिखित तथा मौखिक आवश्यकता अनुसार कक्षा अवलोकन दरखास्त दिने अन्तिम मिति 2083/06/8 कार्यालय भित्र दरखास्त दिने मिति 2083/06/8 कार्यालय भित्र सम्पर्क मिति 2083/06/8 अपराह 5 बजे परीक्षा मिति सम्पर्क मितिमा तोकिने दरखास्तका साथ पेश गर्नुपर्ने कागजातहरू
4: नेपाली नागरिकताको प्रमाण पत्रको प्रमाणित प्रति एक प्रति शैक्षिक योग्यताका प्रमाण पत्रहरूको प्रमाणित प्रतिलिपि एक एक प्रति अध्यापन अनुमति प्रमाण पत्रको प्रमाणित प्रतिलिपि एक प्रति नोट माथिल्लो शैक्षिक योग्यता भएका र अनुभवीलाई विशेष प्राथमिकता दिइनेछ परीक्षाको दिनमा आवश्यक सम्पूर्ण सकल कागजातहरू अनिवार्य ल्याउनु पर्नेछ थप जानकारीको लागि मोबाइल नम्बर 98565493 प्र 98451497 लेखा
5: प्रधान अध्यापक सूर्य बहादुर अधिकारी बेसी सहर नगरपालिका 1-3 जनकल्याण मावि उदिपुर।
6: निशुल्क स्वास्थ्य शिविर निशुल्क स्वास्थ्य शिविर
7: यही मिति 2083 असोज 24 विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा प्राज्ञ डाक्टर बसन्त ढुङ्गालाद्वारा एक दिने निशुल्क स्वास्थ्य शिविर हुने बारे अत्यन्त जरुरी सूचना मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा 14 गल्ली फोन नम्बर स्थान मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा 14 गल्ली फोन नम्बर 0664 यही मिति 2083 असोज महिनाको 24 शनिबार विश्व मानसिक स्वास्थ्य दिवसको दिन बिहान 11 बजेबाट चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा स्नायु मानसिक शारीरिक तथा लागौषध रोग विशेषज्ञ डाक्टर बसन्त ढुङ्गाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
4: निशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने निन्द्र नलाग्ने हात खुट्टा लाटो हुने झमझम गर्ने भएमा कामने छोप्ने ढल्ने बेला बेलामा बेहोस हुने छारे रोग भएमा डर लाग्ने झसङ्ग हुने हतालिने मुटुको ढुकढुक हुने मुटु हल्लेको महसुस हुने धेरै पसिना आउने मनमा छटपटाई हुने तर्सने मानसिक असन्तुलन घर छाडेर हिँड्ने एक्लै बस्न मन पराउने भएमा लागु पदार्थको दुर्व्यसनी वा अत्यधिक रौसीको सेवन गर्ने भएमा यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा उदास भइरहने जिउमा फूर्ति नहुने आलस्य भइरहने जिउ दुख्ने बढी रिसाउने दुब्लाउँदै जाने निन्द्रा र भोक नलाग्ने भएमा बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा सुत्केरी आमाले बच्चाको सिहार नगरेमा
7: निशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमसुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 066-520-004 साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ। मोडल सिटी हस्पिटल प्राली पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 066-520-004
8: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाइल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाडरक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451-39-647 र 98111-90-610 नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
9: जनै पूर्णिमाको लागि भाद्र 12 गते साथै खुसी औँसीमा गया काशी श्राद्धको लागि भाद्र 26 गते र असोज 11 गते पितृपक्ष 16 श्राद्धको लागि जाने भएकोले समयमै सम्पर्क गरौं।
10: बेसी सहरबाट चार धाम तीर्थयात्रा जाउँ श्राद्ध तीर्थ दान गरी पुण्य कमाऊ।
11: हजुर, तपाईँकै सुन्दर सहर बेसी सहर फिल्म हल चोकबाट चार धाम तथा गया काशीका लागि पितृ मोक्ष प्राप्तिका लागि बस जाँदैछ।
10: इच्छुक श्रद्धालुगणले समय भने सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला।
12: जाने स्थानहरू बेसी सहरबाट पुनपुन गया काशी बनारस प्रयागराज त्रिवेणी संगम मनगढ़ धाम श्री भगवान कृष्ण जन्मभूमि मथुरा श्री वृन्दावन धाम हरिद्वार ऋषिकेश श्री बद्रीनाथ धाम केदारनाथ धाम यमुनोत्री देवी दर्शन श्री माता गंगोत्री देवी दर्शन सहित श्री राम जन्मभूमि अयोध्या दर्शन गरी सुनौनी लुम्बिनी भ्रमण गरी देवधाममा होम पूजा गरी बेसी सहर फिर्ता हुनेछ। यात्रा अवधि 22 दिन मात्र साथमा खाना व्यवस्था पनि रहेको छ।
11: भाडा रकम नेपाली रुपियाँ 35,000 मात्र।
10: सम्पर्क मुन्ना गुप्ता गुप्ता मिठाई पसल बेसी सहर नगरपालिका 8 सेरा फिल्म हल चोक लमजुङ।
11: सम्पर्क फोन नम्बर 98461-28317 98461-92152 र 98146-62073।
12: भोटेडारका लागि सम्पर्क चित्रबहादुर कुवर मोबाइल नम्बर 98461-21175।
13: जो चार धाम जाएंगे वो मुखी को पाएंगे।
14: बुढ़ा ए बुढ़ा इस पाली बैशाख में हाम्रो छोरा को बिहे गर्ने भनेको होइन भन्या
1: हुना त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफूल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
14: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबिएस तथा दूरबीजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा
10: हाम्रा सेवाहरू हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ
14: सिबिस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ प्रोप्राइटर सृजना श्रेष्ठ
10: सम्पर्क नम्बर 9842618202 र 9840319799
14: सिबिएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ
10: नोट सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ
15: हाम्रो साथी सपना त कति भाग्यमानी रहेछ है कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी आफ्नो भने सबै पुरानो डिजाइनको
14: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र
15: बनाउन त हुन्थ्यो काठमाडौँ पोखरा जाने फुर्सद नै छैन
14: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त त्यसै त राम्रो गहना पाइने पसल अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ
15: नयाँ सजावट भने जस्तै गहना जय बुद्ध ज्वेलरी सबैको चाहना
14: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनसादीका गरगहना पाइन्छ साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ
15: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै प्रोप्राइटर मणिलाल विश्वकर्मा सम्पर्क फोन नम्बर 06652435 06552475 मोबाइल नम्बर 9856445

0: अर्जुन
1: यार मीठो अर्गानिक कफी कहाँ पाइन्छ नि? बेसी शहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्गानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वाह, कफी मात्रै कि खाना खाजा पनि छ। थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
2: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
3: प्रोपाइटर टेकजङ गुरु। नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रो, बेसी सहर नगरपालिका साथ मनाङ्गे चौतारा। सम्पर्क फोन नम्बर 063-520-903, मोबाइल नम्बर 98-461-8025।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाथ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाइल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाँडरक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ हरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कूल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपुत कस्तुरी टोल चितवन।
1: ओहो हेड सर, टाढैको सायद हो कि कस्तो, बेसी सहर जाने भए सँगै जाउँ है।
2: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो, यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
1: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
3: न्यू जनप्रेमी छापा खानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापा खानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेन्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
4: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका 8 नारायणस्थान चौक लमजुङ। सम्पर्क फोन नम्बर 0 66 520 227, मोबाइल नम्बर 9842 49 129 र 9841 52 091।
5: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो, जाने बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने, जहिल्यै बिरामी भएर केही मिलो मिसै गरिएन।
6: बुवा चिप नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालम, यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
5: हुन्छ बुहारी, लौ गइहालम, साह्रै गाह्रो भयो।
3: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8 सेरा।
4: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 9845664093।
1: किन हाँस्या हो नि बुढा, तुलाई फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि तोलै थर्किने गरी हाँसेका। हुन त हाम्रो बाले नि ताल बाराईमै राख्नु भएको के अरे दाँत, अहिलेसम्म भोलियै छन्, लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
3: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष गिजाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ।
4: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका 7 भीमसेन स्थान लमजुङ। प्रोपाइटर ज्ञानु केसी, सम्पर्क मोबाइल नम्बर 9841632004 र 9911209081।
7: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने, बोबा देशी शहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न सबै सामान एउटै ठाउँमा पाइन्छ
8: ए हो र
7: के पाइन्छ घर एसी तथा अफिसियल फर्निचर किचन सामग्री फर्निसिङ प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ
9: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स पलङ सोफा लो बेड दराज किचन र्याक आदि पाइन्छ फर्निसिङका सामानहरू कार्पेट पर्दा सिरक डसना सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू राइस कुकर पंखा हिटर मिक्सर आदि पाइन्छ साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा बाल्टी टेबल आदि ग्यारेन्टी का साथ पाइन्छ
10: नोट कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ
9: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर बेसी सहर नगरपालिका 8 सेरा बजार कारागार अगाडि राधाकृष्ण चोक लम्सुङ प्रोप्राइटर यज्ञराज सिधाई र रूपा सिधाई सम्पर्क फोन नम्बर 0665207727 मोबाइल नम्बर 98465424 र 98467915

0: तपाईको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
1: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
0: सुन्नुहोस् न, घर तथा कार्यालयमा सीसीटीभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आईटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
1: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
0: तपाईँ पनि ठट्टा गर्नुहुन्छ, त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
1: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेसरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
0: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
1: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सीसीटीभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
2: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र प्रभाव पर्दो प्रविधिको साथी।
1: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9856045783, स्थान लुम्बिनी कम्प्युटर सहर लमजुङ।
3: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वाह, कफी मात्रै कि खाना खाजा पनि छ। थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
4: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
5: प्रोप्राइटर टेकचङ गुरु, नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका सात, मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0665209003, मोबाइल नम्बर 9841680025।
6: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
7: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न, सबै सामान एउटै ठाउँमा पाइन्छ।
6: ए हो र, के पाइन्छ?
7: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
5: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घराइची तथा अफिसियल फर्निचरका सामानहरू, बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू, बाटा, बाल्टी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
8: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
5: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोप्राइटर यज्ञराज सेढाई र रूपा सेढाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 9845444265 र 9847609015।

0: ओहो
1: हेडसर टाढैको सायद हो कि कसो बेसी सहर जाने भए सँगै जाउँ है
2: कस्तो ठ्याक्कै पार्नुभयो हेर्नुहोस् न सर विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त
1: कायदाको कुरा गर्नुभयो सर म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने गाउँकै पसलको बिल पनि बनाउनु छ
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ लङ्चुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेन्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ
4: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका 8 नारायणस्थान चोक लमजुङ सम्पर्क फोन नम्बर 066-520-227 मोबाइल नम्बर 98462-49129 र 98461-5091
5: भोलि पार्टी छ कपाल भने यस्तो बिग्रेको
6: ल टेन्सन किन हाम्रै बेसी सहरमा बार्बर सप छँदैछ नि
5: बार्बर सप लेडिजको लागि पनि
6: हो बार्बर सप स्मार्ट लुक चाहिँदा होस् या लेटेस्ट स्टाइलमा हेयर कटिङ हाइलाइटिङ स्ट्रेटनिङ सबै सेवा एक्सपर्ट बार्बरको हातबाट
7: हजुर हामी कहाँ लेडिज तथा जेन्ट्सको लेटेस्ट स्टाइलमा हेयर कटिङ हेयर कलरिङ स्ट्रेटनिङ लगायत सम्पूर्ण सेवाहरू उपलब्ध छ बार्बर सप बेसी सहर नगरपालिका 8 प्रशासन चोक प्रोप्राइटर विनय ठाकुर सम्पर्क 97-627-48-848 र 98-131-65-915

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: के तपाईँ मादलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै लमजुङ बेसी सहर 8-13 ओह्रालोमा रहेको अनुष्का मादल पसलमा आउनुहोस्।
2: स्वरको साथ लयको मन, यहाँ बिहे, पर्व, भजन, कीर्तन, स्कुलका लागि आवश्यक सबै प्रकारका मादल, बाँसुरी, डमरू, खैजुरी, गिटार लगायत परम्परागत तथा आधुनिक वाद्य वादनका सामग्री पाइनुका साथै मर्मत पनि गरिन्छ। सस्तो र सुपथ मूल्यमा एकदमै राम्रो आवाज भएको टिकाउ र गुणस्तरीय वाद्य वादनको सामग्रीका लागि सम्झनुहोस् अनुष्का मादल पसल, राम्रो मादलको भर पर्दो ठाउँ। सम्पर्क फोन नम्बर 9840223051। पुनश अनुष्का मादल पसलको राइनस नगरपालिका 8 हरा बोर्डमा पनि शाखा रहेको जानकारी गराइन्छ।
3: दाईको बिहे आउन लागिसक्यो तर कपालको हालत हेरिसक्दै छैन, बेहुलाको कपाल पनि यस्तो हुन्छ त दाई?
4: ए बहिनी, त्यसैले त म सोच्दै थिएँ नि कपाल काट्न कहाँ जाने होला भनेर।
3: कहाँ जाने नि, तपाईँको कपाल र दाढीलाई स्टाइलिस र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानु पर्छ दाई।
4: कहाँ छ यो दोस्ती हेयर कटिङ, खुबै तारिफ गर्छिन् त मेरी बहिनी।
3: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है, तपाईँको बहिनीले आफ्नो अनुहार सुहाउँदो, नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाई। त्यहाँ हाम्रै बेसी सहरको प्रशासन चोकबाट क्याम्पस रोडमा जाँदै गर्दा बायाँपट्टि छ नि दोस्ती हेयर कटिङ।
5: हाम्रा सेवाहरू यस दोस्ती हेयर कटिङ सेन्टरमा कपाल काट्ने, मिलाउने, धुने, स्टाइलिङ गर्ने, कपाल कलर गर्ने, कपाल हाइलाइट गर्ने, स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ। साथै पुरुषका लागि दाढी जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ। प्रोप्राइटर मिलन कुमार, बेसी सहर नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस छाने रोड। सम्पर्क मोबाइल नम्बर 9827117782 र 9847447245।
6: दोस्ती हेयर कटिङ, तपाईँको स्टाइल हाम्रो दोस्ती, हाम्रो दोस्ती।
3: दाई, म केही दिन बेसी सालमा बस्नु पर्ने भयो, कुन होटेलमा बस्ने होला?
7: त्यसको लागि त घलेगाउँ होटल छँदै छ नि।
8: शान्त वातावरणमा सर्वसुलभ मूल्यमा सामान्य कोठादेखि अट्याच बाथरूम सहितका कोठाहरूमा तातो र चिसो पानीको व्यवस्था सहित उपलब्ध छ नि।
3: म त अलि लामो समयसम्म बस्नु पर्ने हुन सक्छ, त्यसको लागि केही छुटको व्यवस्था त होला नि है?
8: हो नि, लामो समय बस्नेहरूको लागि विशेष छुटको व्यवस्था छ, साथै दैनिक खाना खानेहरूको लागि पनि विशेष सहुलियतको व्यवस्था रहेको छ।
5: हजुर, हामी कहाँ शान्त वातावरणमा पर्याप्त सवारी पार्किङको साथ अर्ग्यानिक खाना र आरामदायी बासको व्यवस्था रहेको छ। लामो समय बस्नुपर्ने पाहुनाहरूको लागि विशेष सहुलियत रहेको पनि जानकारी गराइन्छ।
3: स्वादिष्ट स्वस्थकर खाना, हाई स्पिडको इन्टरनेट, वाइफाई तथा शान्त वातावरणमा बास बस्नका लागि उत्कृष्ट गन्तव्य घलेगाउँ होटल, बेसी सहर 8, लक्ष्मी नारायण पुस्तकालयबाट भित्रपट्टि। प्रोप्राइटर ओम प्रकाश गुरुङ, सम्पर्क फोन नम्बर 9849993740।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: आवश्यकता बेसिसर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा लमजुङको मिति 2083 पाँच महिना 25 प्राप्त पत्र बमोजिम मिति 2083 पाँच 25 बसेको विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार यस विद्यालयमा रिक्त प्राथमिक तह तृतीय श्रेणी पदमा नयाँ शिक्षक पदपूर्ति गर्नुपर्ने भएको हुँदा यो सूचना प्रकाशित भएको मितिबाट 15 दिनभित्र योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवश्यक कागजातहरू सहित विद्यालयमा रित पूर्वक दरखास्त पेश गर्न सूचित गरिन्छ।
2: विज्ञापन नम्बर 2083 तह श्रेणी प्राथमिक तह तृतीय करार पद संख्या 1 न्यूनतम शैक्षिक योग्यता 10+2 वा सो सराह उत्तीर्ण तलब नेपाल सरकारको प्रचलित स्केल अनुसार उमेर 18 वर्ष पूरा भई 40 वर्ष नलागेको दस्तखे दस्तुर रु 1200 मात्र परीक्षाको लिखित तथा मौखिक आवश्यकता अनुसार कक्षा अवलोकन दरखास्त दिने अन्तिम मिति 2083/06/8 कार्यालय भित्र दरखास्त दिने मिति 2083/06/8 कार्यालय भित्र सम्पर्क मिति 2083/06/8 अपराह 5 बजे परीक्षा मिति सम्पर्क मितिमा तोकिने दरखास्तका साथ पेश गर्नुपर्ने कागजातहरू
1: नेपाली नागरिकताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपि 1 प्रति शैक्षिक योग्यताका प्रमाण पत्रहरूको प्रमाणित प्रतिलिपि 1-1 प्रति अध्यापन अनुमति प्रमाण पत्रको प्रमाणित प्रतिलिपि 1 प्रति नोट माथिल्लो शैक्षिक योग्यता भएका र अनुभवीलाई विशेष प्राथमिकता दिइनेछ। परीक्षाको दिनमा आवश्यक सम्पूर्ण सकल कागजातहरू अनिवार्य ल्याउनु पर्नेछ। थप जानकारीको लागि मोबाइल नम्बर 98565449 प्र 98452497 लेखा
2: प्रधान अध्यापक सूर्य बहादुर अधिकारी बेसिसहर नगरपालिका 1 श्री जनकल्याण मावि उदिपुर।
3: निशुल्क स्वास्थ्य शिविर निशुल्क स्वास्थ्य शिविर
4: यही मिति 2083 असोज 24 गते विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा प्राज्ञ डाक्टर बसन्त ढुङ्गानाद्वारा एक दिने निशुल्क स्वास्थ्य शिविर हुने बारे अत्यन्त जरूरी सूचना। मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर स्थान मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर 0 6 5 20004 यही मिति 2083 असोज महिनाको 24 गते शनिबार विश्व मानसिक स्वास्थ्य दिवसको दिन बिहान 11 बजेबाट चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा स्नायु मानसिक शारीरिक तथा लागु औषध रोग विशेषज्ञ डाक्टर बसन्त ढुङ्गाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भए मौकाको फाइदा उठाउनुहोस्।
1: निशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखिराख्ने निन्द्रा नलाग्ने हात खुट्टा लाटो हुने झमझम गर्ने भएमा कामने छोप्ने ढल्ने बेला बेलामा बेहोस हुने छारे रोग भएमा डर लाग्ने झसङ्ग हुने हतालिने मुटुको ढुटुक हुने मुटु हल्लेको महसुस हुने धेरै पसिना आउने मनमा छटपटाई हुने तर्सने मानसिक असन्तुलन घर छाडेर हिँड्ने एक्लै बस्न मन पराउने भएमा लागु पदार्थको दुर्व्यसनी वा अत्यधिक औषधिको सेवन गर्ने भएमा यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा उदास भइरहने जिउमा फूर्ति नहुने आलस्य भइरहने जिउ दुख्ने बढी रिसाउने दुब्लाउँदै जाने निन्द्रा र भोक नलाग्ने भएमा बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा
4: निशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0 6 5 20 0 0 4 साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ। मोडल सिटी हस्पिटल प्राली पुरानो लमजुङ मोडेल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665200004।
5: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
6: जनै पूर्णिमाको लागि भाद्र 12 गते साथै खुसी औँसीमा गया काशी श्राद्धको लागि भाद्र 26 गते र असोज 11 गते पितृपक्ष 16 श्राद्धको लागि जाने भएकोले समयमै सम्पर्क गरौँ।
7: बेसी सहरबाट चार धाम तीर्थयात्रा जाउँ, श्राद्ध तीर्थ दान गरी पुण्य कमाऊ।
5: हजुर, तपाईँकै सुन्दर सहर बेसी सहर फिल्म हल चोकबाट चारधाम तथा गया काशीका लागि पितृ मोक्ष प्राप्तिका लागि बस जाँदैछ।
7: इच्छुक श्रद्धालुगणले समयमा नै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला।
8: जाने स्थानहरू बेसी सहरबाट कुनकुन? गया काशी बनारस प्रयागराज त्रिवेणी संगम मनगढ़ धाम श्री भगवान कृष्ण जन्मभूमि मथुरा श्री वृन्दावन धाम हरिद्वार ऋषिकेश श्री बद्रीनाथ धाम केदारनाथ धाम यमुनोत्री देवी दर्शन श्री माता गंगोत्री देवी दर्शन सहित श्रीराम जन्मभूमि अयोध्या दर्शन गरी सुनौली लुम्बिनी भ्रमण गरी देवधाममा होम पूजा गरी बेसी सहर फिर्ता हुनेछ। यात्रा अवधि 22 दिन मात्र, साथमा खाना व्यवस्था पनि रहेको छ।
5: भाडा रकम नेपाली रुपियाँ 35,000 मात्र।
8: सम्पर्क मुन्ना गुप्ता गुप्ता मिठाई पसल बेसी सहर नगरपालिका 8 13 फिल्म हल चोक लमजुङ।
5: सम्पर्क फोन नम्बर 9841 28 317 9841 93 152 र 9814 26 62 73।
9: भोटेडारका लागि सम्पर्क चित्रबहादुर कुवर मोबाइल नम्बर 9841 21 175।
10: जो चारे धाम जाए वो भूई को पाए।
11: बुढा ए बुढा, यस पाली बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
12: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने के गर्ने म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
11: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबिएस तथा डिभिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
12: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
11: सिबिएस तथा डिभिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ प्रोप्राइटर सृजना श्रेष्ठ।
12: सम्पर्क नम्बर 9462618202 र 9840319799।
11: सिबिएस तथा डिभिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ।
12: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
13: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
14: कुनै पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र हँ?
15: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
14: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
15: नयाँ सजावट भने जस्तै गहना जय बुद्ध ज्वेलरी, सबैको चाहना सबैको चाहना।
14: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
15: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 06652425, 06552475, मोबाइल नम्बर 9856445।

0: अर्जुन यार मीठो अर्गानिक कफी कहाँ पाइन्छ नि? बेसी शहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्गानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वाह, कफी मात्रै कि खाना खाजा पनि छ। थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
1: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
2: प्रोप्राइटर प्रेकजङ गुरुङ। नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0663529003, मोबाइल नम्बर 98।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: ओहो।

0: खेराचोक देखि काराकार जाने बाटो छ नि त्यही जाम बरु
1: हुन्छ बुहारी लौ गइहालम साह्रै गाह्रो भयो
2: सुभाष मेडिको फर्मा बेची सहर नगरपालिका आटो सेरा
3: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 9845664093
4: किन हाँस्या नि बुढा तुलाई फर्किने गरी
5: तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले देखाउनलाई होला नि टोलै थर्किने गरी हाँसेका
4: हुन त हाम्रो बाले नि ताल बाराईमै राख्नु भयो के अरे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
2: ताल बाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष घिजाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ
6: ताल बराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891209081
7: छोरा चाड पर्व आउँदैछ घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने
8: बोबा बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउन सबै सामान एउटै ठाउँमा पाइन्छ
7: ए हो र
8: के पाइन्छ घर एसी तथा अफिसियल फर्निचर किचन सामग्री फर्निसिङ प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ
2: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स पलङ सोफा लो बेड दराज किचन र्याक आदि पाइन्छ फर्निसिङका सामानहरू कार्पेट पर्दा सिरक डसना सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू राइस कुकर पंखा हिटर मिक्सर आदि पाइन्छ साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा बाल्टी कुर् टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ
3: नोट कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ
2: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर बेसी सहर नगरपालिका 8 सेरा बजार कारागार अगाडि राधाकृष्ण चोक लम्सुङ प्रोपाइटर यज्ञराज सिधाई र रूपा सिधाई सम्पर्क फोन नम्बर 0665207727 मोबाइल नम्बर 9845424264 र 9847609015

0: तपाईको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
1: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
0: सुन्नुहोस् न, घर तथा कार्यालयमा सीसीटीभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आईटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
1: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
0: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
1: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्टरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
0: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
1: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सीसीटीभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
2: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भरपर्दो प्रविधिको साथी।
1: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9856045783, स्थान लुम्बिनी कम्प्युटर बेस्टहल लन्जो।
3: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वा, कफी मात्रै कि खाना खाजा पनि छ। थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
4: यस नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
5: प्रोप्राइटर टेकचङ गुरुङ, नमस्ते थकाली किचन एन्ड बब्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7, मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0663520903, मोबाइल नम्बर 9841680025।
6: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
7: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न। सबै सामान एउटै ठाउँमा पाइन्छ।
6: ए हो र, के पाइन्छ?
7: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
5: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू, बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, कुर्सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
8: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
5: कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोप्राइटर यज्ञराज सेढाई र रूपा सेढाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 9845644265 र 9847609015।

0: ओहो
1: हेड सर
0: टाढै को सायद हो कि कसो बेसी सहर जाने भए सँगै जाउँ है
2: कस्तो ठ्याक्कै पार्नुभयो हेर्नुहोस् न सर विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त
0: कायदाको कुरा गर्नुभयो सर म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ हाम्रो पनि आईडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने गाउँकै पसलको बिल पनि बनाउनु छ
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ लमसुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेण्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ
4: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका 8 नारायणस्थान चौक लमजुङ सम्पर्क फोन नम्बर 0665220227 मोबाइल नम्बर 9842949129 र 9841652091
5: भोलि पार्टी छ कपाल भने यस्तो बिग्रेको
6: ल टेन्सन किन हाम्रै बेसी सहरमा बार्बर सप छँदैछ नि
5: बार्बर सप लेडिजको लागि पनि
6: हो बार्बर सप स्मार्ट लुक चाहिँदा होस् या लेटेस्ट स्टाइलमा हेयर कटिङ हाइलाइटिङ स्ट्रेटनिङ सबै सेवा एक्सपर्ट बार्बरको हातबाट
7: हजुर हामी कहाँ लेडिज तथा जेन्ट्सको लेटेस्ट स्टाइलमा हेयर कटिङ हेयर कलरिङ स्ट्रेटनिङ लगायत सम्पूर्ण सेवाहरू उपलब्ध छ बार्बर सप बेसी सहर नगरपालिका 8 प्रशासन चोक प्रोप्राइटर विनय ठाकुर सम्पर्क 9796478048 र 9811365915

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: के तपाईँ मादलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै लमजुङ बेसी सहर आठ र ओह्रालोमा रहेको अनुष्का मादल पसलमा आउनुहोस्।
2: स्वरको साथ लयको मन, यहाँ बिहे पर्व भजन कीर्तन स्कुलका लागि आवश्यक सबै प्रकारका मादल, बाँसुरी, डमरू, खैजुनी, गिटार लगायत परम्परागत तथा आधुनिक वाद्य वादनका सामग्री पाइनुका साथै मर्मत पनि गरिन्छ। सस्तो र सुपथ मूल्यमा एकदमै राम्रो आवाज भएको टिकाउ र गुणस्तरीय वाद्य वादनको सामग्रीका लागि सम्झनुहोस् अनुष्का मादल पसल, राम्रो मादलको भर पर्दो ठाउँ। सम्पर्क फोन नम्बर 9840223051। पुनश अनुष्का मादल पसलको राइनस नगरपालिका 8 हरा बोर्डमा पनि शाखा रहेको जानकारी गराइन्छ।
3: दाईको बिहे आउन लागिसक्यो तर कपालको हालत हेरिसाध्य छैन, बेहुलाको कपाल पनि यस्तो हुन्छ त दाई?
4: ए बहिनी, त्यसैले त म सोच्दै थिएँ नि कपाल काट्न कहाँ जाने होला भनेर।
3: कहाँ जाने नि, तपाईँको कपाल र दाढीलाई स्टाइलिस र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानुपर्छ दाई।
4: कहाँ छ यो दोस्ती हेयर कटिङ, खुबै तारिफ गर्छिन् त मेरी बहिनी।
3: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है, तपाईँको बहिनीले आफ्नो अनुहार सुहाउँदो, नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाई त्यहाँ। हाम्रै बेसी सहरको प्रशासन चोकबाट क्याम्पस रोडमा जाँदै गर्दा पायापट्टि छ नि दोस्ती हेयर कटिङ।
5: हाम्रा सेवाहरू यस दोस्ती हेयर कटिङ सेन्टरमा कपाल काट्ने, मिलाउने, धुने, स्टाइलिङ गर्ने, कपाल कलर गर्ने, कपाल हाइलाइट गर्ने, स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ। साथै पुरुषका लागि दाढी जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ। प्रोप्राइटर मिलन कुमार, बेसीसहर नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड। सम्पर्क मोबाइल नम्बर 9827117782 र 9847447245।
6: दोस्ती हेयर कटिङ, तपाईँको स्टाइल हाम्रो दोस्ती, हाम्रो दोस्ती।
3: दाई, म केही दिन बेसी सहरमा बस्नु पर्ने भयो, कुन होटेलमा बस्ने होला?
4: त्यसको लागि त घलेगाउँ होटल छ नि।
7: शान्त वातावरणमा सर्वसुलभ मूल्यमा सामान्य कोठादेखि अट्याच बाथरूम सहितका कोठाहरूमा तातो र चिसो पानीको व्यवस्था सहित उपलब्ध छ नि।
3: म त अलि लामो समयसम्म बस्नु पर्ने हुन सक्छ, त्यसको लागि केही छुटको व्यवस्था त होला नि है?
7: हो नि, लामो समय बस्नेहरूको लागि विशेष छुटको व्यवस्था छ, साथै दैनिक खाना खानेहरूको लागि पनि विशेष सहुलियतको व्यवस्था रहेको छ।
5: हजुर, हामी कहाँ शान्त वातावरणमा पर्याप्त सवारी पार्किङको साथ अर्ग्यानिक खाना र आरामदायी बासको व्यवस्था रहेको छ। लामो समय बस्नुपर्ने पाहुनाहरूको लागि विशेष सहुलियत रहेको पनि जानकारी गराइन्छ।
3: स्वादिष्ट स्वस्थकर खाना, हाई स्पिडको इन्टरनेट, वाईफाई तथा शान्त वातावरणमा बास बस्नका लागि उत्कृष्ट गन्तव्य घलेगाउँ होटल, बेसीसार 8 लक्ष्मीनारायण पुस्तकालयबाट भित्रपट्टि। प्रोप्राइटर ओम प्रकाश गुरुङ, सम्पर्क फोन नम्बर 9849993447।

अगाडिमा धान्छ चरी आएर खान्छ भन्देऊ चरीलाई कहाँ जान्छ मेरा बादुरे।

0: बुढी ए बुढी किन ल्याउ रुम्बुक लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिकै आइसक्यो घर गहना किन दिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किन दिएको होइन
0: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जा पाए त्यही किनेर पनि त भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा बिच सहरको नारायण चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गर गहना पाइन्छ नि त्यही जाउँ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोप्राइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98165852 98066662 र 06651381 दिपा सुन्चादी पसल विश्वह नगरपालिका 8 नारायण स्थान लम्जुङ
4: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्से जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
5: हो त है आमा बरु कहाँ जाने भन्नु त
4: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
6: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेन स्थान लम्जुङ प्रोप्राइटर बमबहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 06652209 र मोबाइल नम्बर 98460558565 राशि अनुसारको पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्
7: तपाईँको नाम नै नबिर्स काम नै नबिर्स मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो
8: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो
7: सुन्नुहोस् न घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नुपर्ने साथै अफिसको लागि प्रिन्टर स्मार्ट बोर्ड नेटवर्किङ आइटी समाधान चाहिएको थियो त्यसैको लागि कहाँ जाने होला केही मेलो मेसै पाइन
8: ल त्यसको लागि त तिमी लुम्बिनी जाऊ न
7: तपाई पनि ठट्टा गर्नुहुन्छ त्यति समस्याको लागि लम्जुङदेखि लुम्बिनी जानु पर्ने म
8: तिमी पनि साह्रै लाटी छौ गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले हाम्रै लम्जुङ बेस्तारमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि
7: ए हो र अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ
8: ल सुन त्यहाँ त कम्प्युटर ल्यापटप प्रिन्टर सिसिटिभी स्मार्ट बोर्ड कम्प्युटर एसेसरिज बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि
9: हजुर प्रविधि तपाईँको हातमा भरोसा हाम्रो साथमा लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भरपर्दो प्रविधिको साथी
3: प्रोप्राइटर कृष्ण भूषाल सम्पर्क नम्बर 98560045783 स्थान लुम्बिनी कम्प्युटर सहर लम्जुङ
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: दाई स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र
1: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह सुझाव र परामर्श पाइन्छ
0: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र
1: अवश्य मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ प्रोपाइटर लोक बहादुर रिमाल रिमाल मेडिकल हल बेसी शहर नगरपालिका साथ मनाङ्गे चौतारा लमजुङ सम्पर्क मोबाइल नम्बर 9846809011

0: दाई पैसा त तन्नै कमाएर ल्याउनु भयो क्यारे?
1: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजानी गरी फर्किएको नि बहिनी।
0: अब के गर्नुहुन्छ त दाई?
1: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी। जाँगर हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
0: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
2: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई
1: पाल्छु, दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
0: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त

0: 98261 7379 9।
1: शांति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
2: आवश्यकता बेसीसर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा लम्जुङको मिति 2083 पाँच महिना 25 को प्राप्त पत्र बमोजिम मिति 2083 पाँच 25 मा बसेको विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार यस विद्यालयमा रिक्त प्राथमिक तह तृतीय श्रेणी पदमा नयाँ शिक्षक पदपूर्ति गर्नुपर्ने भएको हुँदा यो सूचना प्रकाशित भएको मितिबाट 15 दिन भित्र योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवश्यक कागजातहरू सहित विद्यालयमा रित पूर्वक दरखास्त पेश गर्न सूचित गरिन्छ।
3: विज्ञापन नम्बर 2083 तह श्रेणी प्राथमिक तह तृतीय करार पद संख्या 1 न्यूनतम शैक्षिक योग्यता 10+2 वा सो सराह उत्तीर्ण तलब नेपाल सरकारको प्रचलित स्केल अनुसार उमेर 18 वर्ष पूरा भई 40 वर्ष नागेको दस्तखे दस्तुर रु 1200 मात्र परीक्षाको लिखित तथा मौखिक आवश्यकता अनुसार कक्षा अवलोकन दरखास्त दिने अन्तिम मिति 2083/06/8 कार्यालय भित्र दरखास्त दिने मिति 2083/06/8 कार्यालय भित्र सम्पर्क मिति 2083/06/8 अपराह 5 बजे परीक्षा मिति सम्पर्क मितिमा तोकिने दरखास्तका साथ पेश गर्नुपर्ने कागजातहरू
2: नेपाली नागरिकताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपि 1 प्रति शैक्षिक योग्यताका प्रमाण पत्रहरूको प्रमाणित प्रतिलिपि 1-1 प्रति अध्यापन अनुमति प्रमाण पत्रको प्रमाणित प्रतिलिपि 1 प्रति नोट माथिल्लो शैक्षिक योग्यता भएका र अनुभवीलाई विशेष प्राथमिकता दिइनेछ। परीक्षाको दिनमा आवश्यक सम्पूर्ण सकल कागजातहरू अनिवार्य ल्याउनु पर्नेछ। थप जानकारीको लागि मोबाइल नम्बर 98565493 98461

0: शक्ति वा अत्यधिक रक्सी को सेवन करने भएमा यौन इच्छा तथा शक्ति में कमी वा असामान्यपन भएमा उदास भइरहने जीव में फूर्ति नहुने आलस्य भइरहने जीव दुख्ने बड़ी रिसाउने दुब्लाउँदै जाने निन्द्रा र भोक नलाग्ने भएमा बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा
1: निशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमसुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 066-520-004 साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ। मोडल सिटी हस्पिटल प्राली पुरानो लमसुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 066-520-004
2: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाइल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाडरक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451-39-647 र 98111-90-610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कूल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
3: जनै पूर्णिमाको लागि भाद्र 12 गते साथै खुसी औँसीमा गया काशी श्राद्धको लागि भाद्र 26 गते र असोज 11 गते पितृपक्ष 16 श्राद्धको लागि जाने भएकोले समयमा सम्पर्क गरौँ।
4: बेसी सहरबाट चार धाम तीर्थयात्रा जाउँ, श्राद्ध तीर्थ दान गरी पुण्य कमाऊ।
1: हजुर, तपाईँकै सुन्दर सहर बेसी सहर फिल्महल चोकबाट चारधाम तथा गया काशीका लागि पितृ मोक्ष प्राप्तिका लागि बस जाँदैछ।
4: इच्छुक श्रद्धालुगणले समयमा नै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला।
5: जाने स्थानहरू बेसी सहरबाट पुनपुन गया काशी बनारस प्रयागराज त्रिवेणी संगम मनगढ़ धाम श्री भगवान कृष्ण जन्मभूमि मथुरा श्री वृन्दावन धाम हरिद्वार ऋषिकेश श्री बद्रीनाथ धाम केदारनाथ धाम यमुनोत्री देवी दर्शन श्री माता गंगोत्री देवी दर्शन सहित श्री राम जन्मभूमि अयोध्या दर्शन गरी सुनौनी लुम्बिनी भ्रमण गरी देवधाममा होम पूजा गरी बेसी सहर फिर्ता हुनेछ। यात्रा अवधि 22 दिन मात्र, साथमा खाना व्यवस्था पनि रहेको छ।
1: भाडा रकम नेपाली रुपियाँ 35,000 मात्र।
4: सम्पर्क मुन्ना गुप्ता गुप्ता मिठाई पसल बेसी सहर नगरपालिका 8 सेरा फिल्म हल चोक लमजुङ।
1: सम्पर्क फोन नम्बर 98461-28317 98461-93152 र 98146-62073।
5: भोटेडारका लागि सम्पर्क चित्रबहादुर कुमार मोबाइल नम्बर 98461-21175।
6: जो चाहे हम चाहे वो भूमि को पाए।
7: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
8: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
7: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नुभएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
4: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
7: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा।

0: प्रोप्राइटर सृजना श्रेष्ठ।
1: सम्पर्क नम्बर 9842618202 र 9840319789।
0: सीबीएस तथा ब्यू भिजन भण्डार विशेषहर नगरपालिका 8 सेरा लमसुङ।
1: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
2: माया, हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है। कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
3: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
2: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
3: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
2: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
3: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
2: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै। प्रोप्राइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 0665240435, 0665240475, मोबाइल नम्बर 9956045435।
4: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि?
5: बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ।
4: वाह, कफी मात्रै कि खाना खाजा पनि छ।
5: थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
6: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
7: प्रोप्राइटर टेकचङ गुरु। नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0665209003, मोबाइल नम्बर 9841680।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बात, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाइल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जागरक्षी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कूल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: ओहो हेड सर, टाढैको सायद हो कि कसो, बेसी सहर जानु भए सँगै जाउँ है।
2: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
1: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमसुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
4: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक लमजुङ। सम्पर्क फोन नम्बर 0665220227, मोबाइल नम्बर 9842649129 र 9841252091।
5: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो, झन् यही बेला पखाला लागेर हैरान। होइन, कहाँ जाने होला, के गर्ने के नगर्ने, कहिल्यै बिरामी भएर केही मिलो मिसै भइन।
6: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिकल फर्मामा गइहालौँ। यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
5: हुन्छ बुहारी, ल गइहालौँ, साह्रै गाह्रो भयो।
6: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका 8 सेरा।
4: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 9845664093।
1: किन हाँस्यौ नि बुढा, तुलाई फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि, टोलै थर्किने गरी हाँसेका। हुन त हाम्रो बाले नि ताल बाराईमै राख्नु भएको के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
3: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङका दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा, सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, गिजाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
4: तालबाराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका 7 भीमसेन स्थान लमजुङ। प्रोपाइटर ज्ञानु केसी, सम्पर्क मोबाइल नम्बर 9841632004 र 9191920981।
7: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
8: बोबा, बेसी शहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न। सबै सामान एउटै ठाउँमा पाइन्छ।
7: ए हो र,
8: के पाइन्छ? घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
0: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, कुर्सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
4: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
0: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमसुङ। प्रोप्राइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 98465424 र 98467915।

0: तपाईको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
1: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो?
0: सुन्नुहोस् न, घर तथा कार्यालयमा सीसीटीभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आईटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलो मेसै पाइन।
1: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
0: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
1: तिमी पनि साह्रै लाटी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तारमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
0: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
1: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सीसीटीभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
2: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एक साथ र भर पर्दो प्रविधिको साथी।
1: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9856045783, स्थान लुम्बिनी कम्प्युटर सहर लमजुङ।
3: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते फकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वा कफी मात्रै कि खाना खाजा पनि छ, फकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
4: नमस्ते थकाली किचन एन्ड पर्क बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ, साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
5: प्रोप्राइटर टेकचन्द गुरुङ, नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका साथ, मनाङ्गे चौतारा। सम्पर्क फोन नम्बर 0663 520 903, मोबाइल नम्बर 98।

0: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ, सबै सामान एउटै ठाउँमा पाइन्छ।
0: ए हो र,
1: के पाइन्छ? घरैसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
3: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोप्राइटर यज्ञराज सेढाई र रूपा सेढाई। सम्पर्क फोन नम्बर 0665204727, मोबाइल नम्बर 98465424 र 98467915।

0: ओहो
1: हेर्सन, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
2: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
1: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
1: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायणस्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 066-520-227, मोबाइल नम्बर 98-462-49129 र 98-461-5091।
4: भोलि पार्टी छ, कपाल भने यस्तो बिग्रेको।
5: ल टेन्सन किन, हाम्रै बेसी सहरमा बार्बर सप छँदैछ नि।
4: बार्बर सप लेडिजको लागि पनि?
5: हो, बार्बर सप स्मार्ट लुक चाहिँदा होस् या लेटेस्ट स्टाइलमा हेयर कटिङ, हाइलाइटिङ, स्ट्रेटनिङ, सबै सेवा एक्सपर्ट बार्बरको हातबाट।
6: हजुर, हामी कहाँ लेडिज तथा जेन्ट्सको लेटेस्ट स्टाइलमा हेयर कटिङ, हेयर कलरिङ, स्ट्रेटनिङ लगायत सम्पूर्ण सेवाहरू उपलब्ध छ। बार्बर सप, बेसी सहर नगरपालिका 8, प्रशासन चोक, प्रोप्राइटर विनय ठाकुर, सम्पर्क 97-627-48-848 र 98-131-65-915।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: के तपाईँ मादलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै लमजुङ बेसी सहर 8-13 ओह्रालोमा रहेको अनुष्का मादल पसलमा आउनुहोस्।
2: स्वरको साथ लयको मन, यहाँ बिहे, पर्व, भजन कीर्तन, स्कुलका लागि आवश्यक सबै प्रकारका मादल, बाँसुरी, डमरू, खैजुरी, गिटार लगायत परम्परागत तथा आधुनिक वाद्य वादनका सामग्री पाइनुका साथै मर्मत पनि गरिन्छ। सस्तो र सुपथ मूल्यमा एकदमै राम्रो आवाज भएको टिकाउ र गुणस्तरीय वाद्य वादनको सामग्रीका लागि सम्झनुहोस् अनुष्का मादल पसल, राम्रो मादलको भर पर्दो ठाउँ। सम्पर्क फोन नम्बर 9840223051। पुनश अनुष्का मादल पसलको राइनस नगरपालिका 8 हरा बोर्डमा पनि शाखा रहेको जानकारी गराइन्छ।
3: दाइको बिहे आउन लागिसक्यो तर कपालको हालत हेरिसक्दो छैन। बेहुलाको कपाल पनि यस्तो हुन्छ त दाइ?
4: ए बहिनी, त्यसैले त म सोच्दै थिएँ नि कपाल काट्न कहाँ जाने होला भनेर।
3: कहाँ जाने नि, तपाईँको कपाल र दाढीलाई स्टाइलिस र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानुपर्छ दाइ।
4: कहाँ छ यो दोस्ती हेयर कटिङ, खुबै तारिफ गर्छिन् त मेरी बहिनी।
3: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है, तपाईँको बहिनीले आफ्नो अनुहार सुहाउँदो, नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाइ। त्यहाँ हाम्रै बेसी सहरको प्रशासन चोकबाट क्याम्पस रोडमा जाँदै गर्दा पायापट्टि छ नि दोस्ती हेयर कटिङ।
5: हाम्रा सेवाहरू यस दोस्ती हेयर कटिङ सेन्टरमा कपाल काट्ने, मिलाउने, धुने, स्टाइलिङ गर्ने, कपाल कलर गर्ने, कपाल हाइलाइट गर्ने, स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्तो सेवाहरू प्रदान गरिन्छ। साथै पुरुषका लागि दाढी जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ। प्रोप्राइटर मिलन कुमार, बेसीसहर नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड। सम्पर्क मोबाइल नम्बर 9827117782 र 9847447243।
6: दोस्ती हेयर कटिङ, तपाईँको स्टाइल हाम्रो दोस्ती, हाम्रो दोस्ती।
3: दाई, म केही दिन बेसी सहरमा बस्नु पर्ने भयो, कुन होटेलमा बस्ने होला?
7: त्यसको लागि त घलेगाउँ होटल छँदै छ नि।
8: शान्त वातावरणमा सर्वसुलभ मूल्यमा सामान्य कोठादेखि अट्याच बाथरूम सहितका कोठाहरूमा तातो र चिसो पानीको व्यवस्था सहित उपलब्ध छ नि।
3: म त अलि लामो समयसम्म बस्नु पर्ने हुन सक्छ, त्यसको लागि केही छुटको व्यवस्था त होला नि है?
8: हो नि, लामो समय बस्नेहरूको लागि विशेष छुटको व्यवस्था छ, साथै दैनिक खाना खानेहरूको लागि पनि विशेष सहुलियतको व्यवस्था रहेको छ।
5: हजुर, हामी कहाँ शान्त वातावरणमा पर्याप्त सवारी पार्किङको साथ अर्ग्यानिक खाना र आरामदायी बासको व्यवस्था रहेको छ। लामो समय बस्नुपर्ने पाहुनाहरूको लागि विशेष सहुलियत रहेको पनि जानकारी गराइन्छ।
3: स्वादिष्ट स्वास्थ्यकर खाना, हाई स्पिडको इन्टरनेट, वाइफाई तथा शान्त वातावरणमा बास बस्नका लागि उत्कृष्ट गन्तव्य घलेगाउँ होटल, बेसीसार 8 लक्ष्मीनारायण पुस्तकालयबाट भित्रपट्टि। प्रोप्राइटर ओम प्रकाश गुरुङ, सम्पर्क फोन नम्बर 9849993740।

0: किन हाँसे हो नि बुढा तुलाई थर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले देखाउनलाई होला नि तुलाई थर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नुभयो के अरे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
1: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष गिजाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ
0: तालबाराही डेन्टल केयर सेन्टर प्रणाली बेसीसहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891920981
2: अर्जुन यार मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि
3: बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ
2: वाह कफी मात्रै कि खाना खाजा पनि छ
3: थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो
4: यस नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी विभिन्न प्रकारका कफी थकाली खाना खाजा सेट पाइन्छ साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ
5: प्रोपाइटर टेकजङ गुरु नमस्ते थकाली किचन एन्ड बब्स बिस्ट्रो बेसी सहर नगरपालिका साथ मनाङे चौतारा सम्पर्क फोन नम्बर 0663520903 मोबाइल नम्बर 9841680025
6: दाई पैसा त तन्नै कमाएर ल्याउनु भयो क्या रे
0: विदेशमा पैसा रुखमा फल्ने हो र अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी
6: अब के गर्नुहुन्छ त दाई
0: काम त कति कति नि जाँगर हुनु पर्यो नि बहिनी जाँगर हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायसबाट कुखुराको चल्ला ल्याउँछु पाल्छु दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु
6: आहा दाई कस्तो कायदाको कुरा गर्नुभयो म त त्यही बाटोको कुराको मासु दिनदिनै ल्याउँथे यस्तो कुरा यादै भएन
7: यस सुजल सप्लायर्समा कुखुराको चल्ला दाना गाई भैँसीको दाना चोकर मुङ्गुरको दाना मुङ्गुरका पाठापाठी ढुटो आदि पाइन्छ यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ नोट यस सुजल सप्लायर्सले मुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ सुजल सप्लायर्स बेसी सहर नगरपालिका 8 सेरा ओह्रालो लमजुङ प्रोपाइटर शरद बराल सम्पर्क नम्बर 9856044501 र 9826173779
6: ए मास्टर साहब कतै हुनु भएको एउटा सल्लाह गर्नु थियो यता आइदिनुहोस् त
0: ल ल आए बहिनी किन होला
6: सुन्नु न एउटा फलामको पर्स हालेर घर बनाउनु भनेको कहाँ जानु होला
0: चिन्ता नगर न बहिनी भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले विश्वको झिम खोलामा नन्न स्प्लाइस खोल्नु भएको छ ल आजै जाउँ म पनि जस्ता बाटो ल्याउनु छ
6: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू स्टिलको पाइप रङ्गिन जस्ता पाता ट्र्याक्टर गाडीलाई आवश्यक पर्ने च्यानल पाता कम्पाउन्ड जाली मेसिनबाट तयार पारिएको ग्राभिङ जाली कुखुराको जाली ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ
8: प्रोपाइटर अमृत श्रेष्ठ बेचीसहर नगरपालिका 8 झिङ्गे खोला पुलचोक पुरानो माइक्रो पार्किङ भएको ठाउँ मोबाइल नम्बर 9856046257 र 9840067787
9: ए दिदी बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको
10: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि कुखुराको दाना सकियो
3: त्यहाँ त ब्रोइलर कुखुरा चल्ला अन्डा र ताजा मासु पनि पाइन्छ रे
10: हो नि होलसेल र खुद्रा मूल्यमा पाइन्छ होम डेलिभरी सेवा पनि छ
3: ल त म पनि त्यतै जाने भए
5: बुढाथोकी ब्रदर्स सप्लायर सिउरीबारमा ब्रोइलर कुखुरा दाना चल्ला अन्डा ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ बुढाथोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउरीबार लम्जुङ प्रोप्राइटर हरिकृष्ण बुढाथोकी
11: सम्पर्क मोबाइल नम्बर 9855451 र 9863252615 नोट हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ
12: गुणस्तरीय उत्पादन भरपर्दो सेवा हरपर्दो सेवा
13: बुढी ए बुढी किन ल्याउ रुम्बुक लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
14: चाडबाड पनि नजिकै आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
13: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि
14: चिन्तै नगर्नुहोस् न बुढा बिसी सहरको नारायण चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो घर गहना पाइन्छ नि त्यही जाउ न
15: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
16: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारका गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोप्राइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
14: सम्पर्क फोन नम्बर 9816585209066662 र 0665231381 दिपा सुन्चादी पसल विश्वह नगरपालिका 8 नारायण स्थान लम्जुङ
17: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: अहिले साँझको छ बज्यो।
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी मदन पौड्यालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: लगातारको वर्षाले देशभरको जनजीवन प्रभावित, आइतबारसम्म उच्च जोखिम, सावधानी अपनाउन र पूर्व सूचना पाउन साथ सुरक्षित हुन विज्ञको सुझाव।
2: अत्यावश्यक नपरिन्जेलसम्म घरबाट बाहिर ननिस्किने, सुरक्षित ठाउँ कहाँ हो भनेर तत्काल ठाउँहरू पत्ता लगाउने र नेपाल सरकारले दिएका सूचनाहरू सुनेर आफूलाई सुरक्षित राख्ने।
0: बाढी र पहिरोको जोखिमका कारण केही सड़क अवरुद्ध, धेरै सड़कमा राति गाडी चलाउन नपाउने, अत्यावश्यक नपरि यात्रा नगर्न अपील।
1: पूर्व राष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेतामा चयन, स्थायी कमिटि सदस्यमा 7 जना मनोनित, नेपाली कांग्रेसको 15 महाधिवेशनको नारा र लोगो सार्वजनिक।
0: सिंगापुरमा सार्वजनिक बसका यात्रुलाई कड़ा नियम, जथाभावी गरे 500 सिंगापुर डलरसम्म जरिवाना।
1: र एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीलाई कम्तीमा कास्ले पदक पक्का, स्कटल्याण्डका म्याकमुलिनले फेरि सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्ने।
3: मज्जाको लगानी गर्ने अवसर,
4: अब लगानी गरौं भविष्यका लागि, किनकि अवसर छ सही लगानीको।
3: एनआईसी एसिया क्यापिटल लिमिटेडले ल्याएको छ म्युचुअल फण्डमा लगानी गर्ने सुनौलो अवसर।
4: यही असोज 7 गतेदेखि असोज 13 गतेसम्म निश्चिन्त लगानी गर्न सकिने आईपीओ खुल्ला, एनआईसी एसिया इक्विटी अपर्च्युनिटी फण्ड। 10 वर्ष योजना, दीर्घकालीन वृद्धिको सम्भावना अनि अनुभवी व्यवस्थापन र विविधीकृत लगानी सबै एउटै फण्डमा। त्यसैले बचत मात्रै गरेर नबस्नुहोस्, बचतलाई आफ्नो वित्तीय लक्ष्य अनुसार आजै लगानी गर्न सुरु गर्नुहोस्।
3: आवेदनको लागि मेरो शेयर, आसबा सदस्य ब्याङ्क तथा वित्तीय संस्था र एनआईसी एसिया मो ब्याङ्क प्लेटफर्मबाट सजिलै एप्लाई गर्न सकिन्छ।
4: थप जानकारीको लागि 98514-03-31 वा 97-56-409-48 सम्पर्क गर्न सक्नुहुनेछ।
3: अवसर सँगै अघि बढ्दै
4: एनआईसी एसिया क्यापिटल लिमिटेड, अब लगानीको पालो तपाईँको। कृपया योजनामा लगानी गर्नु अघि विवरण पुस्तिका राम्रोसँग अध्ययन गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। अहिले सुदूरपश्चिमको केही भाग बाहेक देशभर वर्षा भइरहेको छ। धेरै ठाउँमा हिजो दिउँसो शुरू भएको वर्षा निरन्तर छ। मौसम पूर्वानुमान महाशाखा अनुसार गएको 24 घण्टामा सबैभन्दा बढी पाल्पाको बल्ड्याङगढीमा 169 मिलिमिटर पानी परेको छ। बंगालको खाड़ीमा विकसित निम्नचापीय प्रणाली र मनसुनी वायुको प्रभावको कारण हिजो बेलुकादेखि आजसम्म विशेष गरी मध्य नेपालमा धेरै पानी परेको छ। मौसम पूर्वानुमान महाशाखा अनुसार आउँदो आइतबारसम्म मौसम अझै प्रतिकूल रहनेछ। आउँदो 24 घण्टा बढ़ी प्रतिकूल छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँका साथै मधेस, कर्णाली र सुदूरपश्चिमका केही भागमा मेघ गर्जन र चट्याङसहित मध्यमदेखि अत्यधिक वर्षाको सम्भावना छ। हिमाली तथा उच्च पहाड़ी भूभागमा वर्षासँगै हिमपात पनि हुनेछ। तराईका केही क्षेत्रमा हावाहुरी समेत चल्न सक्छ। वर्षाका कारण साना तथा ठूला नदीहरूमा जलसतह बढ़दै गएकाले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी तटीय क्षेत्र र खहरे खोला आसपासका बासिन्दालाई उच्च सतर्कता अप्नाउन अनुरोध गरेको छ। जल तथा मौसम विज्ञान विभागले बाढ़ीको पूर्वानुमान समय अवधि विस्तार गर्दै सर्वसाधारणलाई सचेत तर धैर्य रहन आग्रह गरेको छ। वर्षा आइतबारदेखि मात्र क्रमशः कम हुँदै जाने मौसमविदको अनुमान छ। लगातारको वर्षाले जनजीवन कष्टकर बनेको छ। लगातारको वर्षाका कारण विशेष गरी शैक्षिक क्षेत्र र दैनिक कामकाज प्रभावित भएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै शिक्षा तथा खेलकुद मन्त्रालयले आज र भोलि विद्यालयहरू बन्द गर्न तथा भोलिदेखि 11 गतेसम्म तोकिएका परीक्षाहरू स्थगित गर्न पालिका र सम्बन्धित निकायलाई निर्देशन दिएको छ। साथै सुरक्षित विद्यालय भवनहरूलाई अस्थायी आश्रय स्थलका रूपमा प्रयोग गर्ने व्यवस्था मिलाउन पनि मन्त्रालयले सहजीकरण गरेको छ।
1: निरन्तरको झरीका कारण देशका प्रमुख राजमार्ग तथा ग्रामीण सड़कहरू प्रभावित हुन थालेका छन्। धेरै जसो जिल्लामा ग्रामीण सड़कहरू अवरूद्ध हुन थालेको विवरण आएको सड़क विभागले जनाएको छ। यस्तै राष्ट्रिय राजमार्ग अन्तर्गतका सड़कहरूमा पनि अवरोध आएको छ वा केहीमा जोखिमका कारण स्थानीय प्रशासनले गाड़ी चलाउन रोक लगाएका छन्। जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ़ मुगलिन सड़क खण्डमा आज राति 8 बजेदेखि भोलि बिहान 5 बजेसम्म सम्पूर्ण गाड़ीको आवागमन बन्द गरेको छ। कार्यालयका अनुसार निरन्तरको वर्षा तथा बाढ़ी पहिरोको जोखिमलाई मध्यनजर गर्दै यो निर्णय भएको हो। यस्तै जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्गमा आज रातिदेखि 8 बजेदेखि भोलि बिहान 5 बजेसम्म गाड़ी चलाउन रोक लगाएको छ। त्यस्तै जिल्ला प्रशासन कार्यालय काभ्रेले बीपी राजमार्गको काभ्रे खण्डमा आजदेखि 4 दिन बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म गाड़ी चलाउन रोकेको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले कास्कीबाट अरू जिल्ला जाने रात्रिकालीन बस सेवा र जिल्ला भएभित्रका सम्पूर्ण पदयात्रा मार्गमा आवत जावत पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। पहिरोका कारण कान्ति लोकपथ पूर्ण रूपमा अवरूद्ध छ। कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमानथाङका सड़क खण्डको भोटखोला क्षेत्रमा बिहिबार आज ठूलो पहिरो खसेपछि हुङहुङ सड़क खण्ड अवरूद्ध भएको छ। जिल्ला प्रशासन कार्यालय इलामले आज बेलुका 7 बजेदेखि यही असोज 11 गते बिहान 5 बजेसम्म मेची राजमार्ग मेची करिडोर तथा अन्य जोखिमयुक्त सड़कमा रातमा गाड़ी चलाउन रोकेको छ। धनकुटा प्रशासनले पनि भेडेटार रवि राके सड़क खण्ड मूलघाटदेखि 5 थरको सीमासम्मको तमोर करिडोर तथा भेडेटारबाट 13 थुम शंखुवासभा भोजपुर र 5 थरतर्फ जाने आउने गाड़ीका लागि आज राति 9 बजेदेखि भोलि बिहान 5 बजेसम्म रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय दाङले राप्ती राजमार्ग अन्तर्गत दाङ सल्यान तथा मदन भण्डारी राजमार्ग अन्तर्गत दाङ कालीमाटी सुर्खेत सड़क खण्डमा आज बेलुका 5 बजेदेखि भोलि बिहान 6 बजेसम्म गाड़ी चलाउन रोक लगाएको छ। सल्यानमा राप्ती राजमार्ग अन्तर्गत लुहाम कपुरकोट तुलसीपुर सड़क राप्ती राजमार्गकै बांगेला खुरी झुलनेता सड़क र तुलसीपुर कालीमाटी सुर्खेत सड़क खण्ड अन्तर्गत कालीमाटीदेखि काल्चेसम्मको सड़कमा रातको समयमा गाड़ी चलाउन नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालय सल्यानले सूचना निकालेर आजदेखि आइतबारसम्म बेलुका 5 बजेदेखि बिहान 6 बजेसम्म ती खण्डमा यातायात सञ्चालन रोक लगाएको जनाएको हो। यस्तै ताप्लेजुङको पाथीभरा क्षेत्रमा वर्षा अवधिभर यात्रा तथा दर्शनमा ननिस्कन पाथीभरा क्षेत्र विकास समितिले आग्रह गरेको छ। सम्भावित जोखिममा रहेका सबै जिल्लाका जिल्ला प्रशासन कार्यालय तथा पालिकाले खोला तथा नदीका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन सार्वजनिक रूपमा अपील गरेका छन्।
0: मौसमविदहरूका अनुसार आउँदो 3 दिन निकै ठूलो र लगातार वर्षा हुने अनुमान छ। मनसूनका कारण पहिलेदेखि नै भिजेको जमीनलाई अहिलेको वर्षाले झन कमजोर बनाएको छ, जसले गर्दा बाढ़ी पहिरो लगायतका विभिन्न प्रकारका पानी जन्य विपद निम्त्याउँछ। साथी महेश गेवालीले अहिलेको लगातार वर्षाले कुन ठाउँमा कस्तो जोखिम हुन सक्छ भनेर विपत्तिज्ञ डाक्टर बसन्त अधिकारीलाई सोध्नु भएको छ।
2: पहिरो आएर खोला थुनिन सक्ने, थुनिएपछि फुट्दाखेरि तल्लो तटीय क्षेत्रमा रहेका बासिन्दाहरूले चाहिँ असर गर्ने सबभन्दा पहिलो देखिन्छ। खोलाको नजिकै तर एकदमै होचो ठाउँमा, खोलाभन्दा धेरै अग्लो ठाउँमा नभएका बस्तीहरूमा चाहिँ पानीको डुबानले गर्दा घरहरू क्षति हुने सम्भावना देखिन्छ भने हिमाली क्षेत्रमा अथवा पहाड़ी क्षेत्रमा जुन मध्य पहाड़ी उपत्यकाहरू छन् खोलाको नजिकै बसेकोमा त्यहाँ चाहिँ अलिकति सावधानी पुर्याउनु पर्ने देखिन्छ। र चुरे पर्वत श्रृङ्खलाको अगाडिपट्टि जुन हाम्रो तराई छ त्यहाँ चाहिँ छ्याक्कै नदीकै नजिकै जुन बस्तीहरू छन् बाढ़ीले प्रत्यक्ष रूपमा असर पार्न सक्ने भनेर चाहिँ प्रक्षेपण गरिएको छ।
8: बाढ़ीको सम्भावना भएको ठाउँका क्षेत्रहरूमा चाहिँ नागरिकहरूले चाहिँ के गर्ने के नगर्ने?
2: विगतका वर्षहरूमा पनि यस्ता पानी पर्दाखेरि पहिरो जाने र बाढ़ी जाने सम्भावना भएका क्षेत्रहरू कुन कुन हुन् भन्ने कुरो पहिला नै पहिचान गर्ने, सकेसम्म अत्यावश्यक नपरिन्जेलसम्म घरबाट बाहिर ननिस्किने अथवा पानी धमिलो आइरहेछन् कि भन्ने कुराहरूको चाहिँ अवलोकन गर्ने, यदि त्यस्तो भएको छ भने आफू सुरक्षित रहने र यदि माथिबाट चाहिँ पानी धमिलो आएको छ भनेर भन्ने थाहा पाइयो भने चाहिँ तल्लो तटीय क्षेत्रमा बस्ने मान्छेहरूलाई चाहिँ लहै बढी आउन सक्छ भनेर फोनबाट पनि सूचना दिने विद्यार्थीहरूलाई चाहिँ तत्काल चाहिँ घरबाट बाहिर निस्कन नदिने र अर्को सबभन्दा महत्वपूर्ण कुरा चाहिँ पानी जम्न सक्ने ठाउँहरूलाई चाहिँ खुल्ला गरेर लामो पक्ष त्यही ठाउँमा बग्न दिने चाहिँ व्यवस्था गर्नुपर्छ।
8: पहिरोको सन्दर्भ जोड्दाखेरि चाहिँ त्यसबाट सचेत कसरी हुन सकिन्छ?
2: पहिला गइसकेका पहिराहरू अथवा अहिले उनीहरूलाई चाहिँ जुन क्र्याकहरू दरारहरू परेका छन् कि छैन भनेर हेर्ने, त्यसपछि ती दरारहरूमा पानी गएको छ कि छैन भनेर हेर्ने, जमिन कट कट कट कट आवाज आएको छ कि छैन त्यो भनेर हेर्ने, अनावश्यक रूपमा चाहिँ कहिले काहीँ त्यही नखस्ने ढुङ्गाहरू अथवा जमिन चाहिँ खस्न लगाइरहेछ कि छैन भनेर हेर्ने, त्यस्तो अवस्था भयो भने चाहिँ पहिरो जान सक्ने सम्भावना हुन्छ। अब त्योबाट बस्नको लागि सबभन्दा पहिला त अघि नै मैले भनेका कुराहरूको अवलोकन गरेपछि आफू सुरक्षित ठाउँमा बस्ने, सकेसम्म त्यो ठाउँमा नजाने, गइहाल्न पर्यो भने पनि माथिबाट हेर्दै चाहिँ त्यो बाटो हिँड्ने र सुरक्षित ठाउँ कहाँ हो भनेर तत्काल ठाउँहरू पत्ता लाउने र नेपाल सरकारले दिएका सूचनाहरू रेडियो टेलिभिजन एफएमहरूबाट सबैबाट सुनेर आफूलाई सुसज्जित राख्ने।
8: यात्रासँगको जोखिम चाहिँ कस्तो हुन सक्छ र यस्तो बेलामा यात्रा गर्दाखेरि चाहिँ के सावधानी अपनाउने?
2: पहाड खोपेर बनाएका सडकहरू छन्, त्यसमा चाहिँ पानी परेको बेलामा धेरै पहिरो जाने सम्भावना छ र पहिरो पनि गइरहेका छन्। त्यही भएर कहिले काहीँ हामी गाडीमा हिँडिराख्दाखेरि अगाडि कस्तो जमिन छ भन्ने कुरो थाहा नहुनु पनि सक्छ, त्यसकारण चाहिँ सकेसम्म रातिको समयमा चाहिँ यात्रा गर्नु हुँदैन। यो तीन दिन जुन पानी पर्छ भनेको छ, अहिले पानीले असर गरेका ठाउँहरू र अघिल्ला बाढीहरूले असर गरेका ठाउँहरूमा अथवा सडक भाँसिएको छ पहिला नै एकदमै सावधानीपूर्वक हिँड्न पर्ने हुन्छ। त्यही भएर सकेसम्म चाहिँ बरु एक रात पछाडि त्यो बाटोलाई चाहिँ हामी पार गरौँला, तर रातिको समयमा चाहिँ पार नगरौं र नेपाल सरकारले विभिन्न ठाउँहरूमा बाटो भत्किएको छ कि छैन, पहिरो जान सक्छ कि सक्दैन भनेर विभिन्न सामाजिक सञ्जालहरू मार्फत सूचना प्रवाह गरिरहेको छ, ती सूचनाहरूलाई हेरेर आफ्नो यात्रा जारी राख्न अनुरोध गर्छु।
8: कृषिमा चाहिँ जोखिम के हुन सक्छ र के गर्न सकिन्छ?
2: तपाईँहरूले लगाएका बाली नालीहरूमा भू छए अथवा खेतका आली र कान्लाहरू भत्किएर हुने क्षति अथवा तराईमा धेरै पानी परेर बिगार्ने बालीहरूमा तपाईँले आफूले गरेर सकेसम्म हुनेसम्म चाहिँ पानीलाई तर्काउनु पर्ने अवस्था देखिन्छ। सकेसम्म चाहिँ त्यसलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने बारेमा चाहिँ नजिकको कृषि कार्यालय अथवा नेपाल सरकारका विभिन्न फोनहरूमा सम्पर्क गरेर अगाडि बढ्न सकिन्छ।
0: उहाँ विपद विज्ञ एवं विपद पूर्व तयारी सञ्जालका निर्देशक डाक्टर वसन्त अधिकारी। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा, खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
4: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%,
3: विशेषताहरू रु 3 करोड सम्मको कर्जा सुविधा,
4: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
4: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
9: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: हरेक मान्छेको सपना, जपना र चाहना पैसा,
4: पैसामा छ शक्ति, पैसामा छ सहारा।
10: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
4: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
10: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
4: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
10: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने,
4: इतिहास गाथा र कथा, गाँठका कुरा,
10: गाँठका कुरा।
4: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। तिनजेल हामीले लगातारको वर्षालाई देशभरको जनजीवन प्रभावित, आइतबारसम्म उच्च जोखिम, सावधानी अप्नाउन र पूर्व सूचना पाउन साथ सुरक्षित हुन विज्ञको सुझाव, बाढ़ी र पहिरोको जोखिमको कारण केही सड़क अवरूद्ध, धेरै सड़कमा राति गाड़ी चलाउन नपाउने, अत्यावश्यक नपरी यात्रा नगर्न अपील लगाएका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। प्रधानमन्त्री बालेन्द्र शाहले भोलि बिहान संयुक्त राष्ट्रसंघीय महासभाको 81 सत्रलाई सम्बोधन गर्नुहुने भएको छ। महासभामा सहभागी हुन उहाँ हिजो अमेरिकाको न्यूयोर्क पुग्नु भएको हो। प्रधानमन्त्री शाहले सम्बोधन अघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँग भेटवार्ता गर्ने कार्यक्रम पनि छ। महासभामा प्रधानमन्त्री शाहले नेपालले जलवायु परिवर्तनको गम्भीर असर भोगिरहेको विषय उठाउने तयारी गर्नुभएको छ। विकसित तथा बढ़ी कार्बन उत्सर्जन गर्ने देशले जलवायु संकटको असर भोगिरहेका नेपाल जस्ता देशलाई न्यायपूर्ण सहयोग गर्नुपर्ने विषयमा नेपालको जोड़ छ। यस्तै प्रधानमन्त्री शाहले भोटेकोशी बाढ़ी र जलवायुजन्य विपद, जलवायुजन्य क्षतिको क्षतिपूर्ति र आर्थिक सहयोग, हिमाली देशका समस्या, नेपाल जस्ता न्यून उत्सर्जन गर्ने देशको अवस्था, नेपालको वातावरणीय योगदान, अन्तर्राष्ट्रिय सहयोग र सद्भाव लगायतका विषय महासभामा उठाउनुहुनेछ। प्रधानमन्त्री शाह पर्सि शनिबार अमेरिकाबाट स्वदेश फर्किने कार्यक्रम छ।
0: राष्ट्रिय योजना आयोगले गएको भदौ 10 गते रसुवागढ़ी तथा भोस्टे कोशी नदी क्षेत्रमा आएको विनाशकारी बाढ़ीबाट प्रभावितहरूको विवरण संकलन गर्न अनलाइन पोर्टल संचालनमा ल्याएको छ। आयोगले आज सूचना निकालेर बाढ़ीमा परिज्यान गुमाएका, बेपत्ता भएका, घाइते भएका तथा सम्पत्ति र व्यवसायमा क्षति बेहोरेका व्यक्तिहरूलाई यही असोज 15 गतेभित्र पोर्टलमा विवरण दर्ता गराउन आग्रह गरेको हो। पुननिर्माण योजना तथा आवश्यक बजेटको अनुगमन तयार पार्न यो विवरण संकलन गर्न लागि हो। विशेष गरी रसुवागढ़ी भोटेकोशी क्षेत्रमा स्थायी बसोबास नभएका तर कामका लागि पुगेका मजदूर, चालक, तीर्थयात्री तथा पर्यटकहरू बाढ़ीमा परेकाले उनीहरूलाई लक्षित गरी विवरण मागेको आयोगले जनाएको छ। अरू जिल्लाबाट बाढ़ी प्रभावित क्षेत्रमा पुगी विपदमा परेका व्यक्तिका आफन्त वा कानूनी हकवालाले सम्बन्धित पालिकाले तोकिए कर्मचारी मार्फत पोर्टलमा विवरण भर्न सक्नेछन्।
1: ताप्लेजुङको मेरिङदेन गाउँपालिका तीन दोभान बजारमा आज दिउँसो आगलागी भएको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार आगलागीबाट 10 घर जलेका छन्। स्थानीय डण्डु शेर्पाको दुईतले घरमा रहेको कपड़ा पसल र होटलमा विद्युत सर्ट भई आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान छ। आगलागीबाट मानवीय क्षति भएको छैन। यसअघि 2077 सालमा पनि दोभान बजारमा ठूलो आगलागी हुँदा 40 भन्दा धेरै घर जलेका थिए। आज दिउँसो सल्किएको आगो सशस्त्र प्रहरी बल, सुरक्षाकर्मी र स्थानीय बासिन्दाको प्रयासमा नियन्त्रणमा आएको छ।
0: नेकपा एमालेको केन्द्रीय कमिटिको तेस्रो बैठकबाट पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी वरिष्ठ नेताको जिम्मेवारीमा चयन हुनु भएको छ। केन्द्रीय कमिटिको बैठक अघि आज भएको पार्टीको सचिवालय बैठकले वरिष्ठ नेतामा भण्डारी सहित केन्द्रीय सदस्यमा मनोनयन हुने सूची पारित गरेको थियो। पार्टीका पूर्व उपाध्यक्ष भण्डारीलाई पार्टीको सदस्य दिने नदिने विषयमा लामो आन्तरिक बहस चलेकामा अहिले सर्वसम्मतिले वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय भएको छ। एमालेका सचिव हिक्मत कार्कीले भण्डारी अब वरिष्ठ नेताको भूमिकामा रहने र उहाँको राजनीतिक तथा सांगठनिक अनुभवले पार्टीको आउँदो कार्यभारलाई प्रभावकारी रूपमा अघि बढ़ाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। बैठकपछि एमाले सचिव प्रमा अरियालले भण्डारी जस्तो अनुभवी र सम्मानित नेतालाई सदस्यता दिइसकेपछि विशुद्ध पार्टी सदस्य बनाएर मात्रै राख्न उपयुक्त नहुने भएकाले वरिष्ठ नेताको जिम्मेवारी दिएको बताउनुभयो। भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाएपछि यसअघि अध्यक्षीय ओलीपछि दोस्रो वरियतामा रहेका उपाध्यक्ष रामबहादुर थापा बादल वरियता क्रममा तेस्रोमा पुग्नु भएको छ। त्यस्तै सचिवालय बैठकले 7 नेताहरू ईश्वर पोखरेल, प्रदीप गेवाली, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित, थममाया थापा र काशीनाथ अधिकारीलाई स्थायी कमिटी सदस्यमा मनोनित गरेको छ। यी नाम पनि केन्द्रीय कमिटिबाट अनुमोदन भएको छ। यस्तै अन्य पार्टीबाट आएका 13 सहित 33 केन्द्रीय सदस्यमा मनोनित गरेको छ। विधानमा 10% मनोनित गर्ने व्यवस्था अनुसार केन्द्रीय सदस्यहरू मनोनयन गरिएको हो। गएको असोज 5 गतेदेखि चलेको केन्द्रीय कमिटिको बैठक यही असोज 5 गतेदेखि चलेको केन्द्रीय कमिटिको बैठक आज सकिएको छ। केन्द्रीय कमिटिको बैठकबाट यसअघि अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पारित भएको थियो।
1: यसैबीच नेपाली कांग्रेसले 15 महाधिवेशनको नारा र लोगो सार्वजनिक गरेको छ। कांग्रेसले आज सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेको नारा नेपाली कांग्रेसको 15 महाधिवेशन, परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प भन्ने रहेको छ। यस्तै लोगोमा बीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई, गिरजा प्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवासम्मको तस्विर राखिएको छ। कांग्रेसको 15 केन्द्रीय महाधिवेशन यही असोज 16 19 गतेसम्म काठमाडौँको खुल्ला मंचमा हुनेछ। यसैबीच नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवासम्मले समानान्तर महाधिवेशन गर्न 76 जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ। पूर्व महामन्त्री डाक्टर शशांक कोइरालालाई महाधिवेशन आयोजक समितिको संयोजक बनाएको समूहले असोज 15 गतेदेखि वडा अधिवेशन शुरू गरेर आउँदो मंगिर 21 23 गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। संयोजक डाक्टर कोइरालाले संयोजकको हैसियतमा हस्ताक्षर गरेर 77 मध्ये रूकुम पश्चिम बाहेक 76 जिल्लामै केन्द्रीय प्रतिनिधि खटाउनु भएको हो।
0: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपका महामन्त्री एवं सांसद विपिन आचार्यले सरकारी संयन्त्रमा व्याप्त सरूवा र बढ़ुवाको अस्वस्थ अभ्यासप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद आचार्यले नातागोता र शक्ति केन्द्रबाट हुने स्वार्थ प्रेरित दबाव रोक्न सरकारसँग तत्काल स्वायत्त सरूवा बोर्डको गठन गर्न माग गर्नुभयो। आफू राजनीतिमा आएपछि सबैभन्दा बढ़ी दबाव नै सरूवा बढ़ुवाका लागि झेल्नु परेको तितो यथार्थ पोख्दै उहाँले सुशासनको कुरा गर्नेहरू नै व्यक्तिगत स्वार्थका लागि धाउने गरेको टिप्पणी गर्नुभयो। राष्ट्रपाको बाचापत्रमा निश्चित विधि र पूर्वानु मानका आधारमा काम गर्ने स्वायत्त सरूवा बोर्डको व्यवस्था स्पष्ट उल्लेख भएको स्मरण गराउँदै उहाँले यो बोर्ड तुरन्त गठन गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद आचार्यको यो अभिव्यक्तिले निजामती प्रशासन र राजनीतिमा जरो गाडेर बसेको भन्छन् र पहुँचको स्थितिमाथि पुनः गम्भीर प्रश्न खड़ा गरिदिएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
12: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
11: बाढ़ीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
12: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को
1: देश हो खुशीको कनेक्शन
2: कृषि मन्त्र नार्क सँग
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं। असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। हिजो घटेको शेयर बजार आज बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से 11.77 अंकले बढ़ेर 2629.8 बिन्दुमा पुगेको छ। आज निर्जीवन बीमा बाहेक सबै समूहको उपसूचक बढ़ेकोमा उत्पादन समूहको शेयर 1.83% उकालो लागेको छ। आज नेप्से बढ़े पनि कारोबार रकम भने घटेको छ। हिजो 6.35 अर्ब कारोबार भएकोमा आज 356 कम्पनीको 1.72 करोड़ कित्ता शेयर 5.44 अर्ब रूपियाँमा किनबेच भएको छ।
4: अध्यागमन विभागले श्रम अनुमति बिना काम गरिरहेका 88 सिनियर नागरिकको व्यावसायिक भिसा रद्द गरेको छ। सिन्धुलीको मर्डेन गाउँपालिकामा रहेको जयमान फूड्स प्रणालीमा कार्यरत सिनियर नागरिकहरूले अन्य कम्पनीको नाममा व्यावसायिक भिसा लिएर उद्देश्य विपरीत काम गरेको पाइएपछि भिसा रद्द गरेको अध्यागमन विभागले जनाएको छ। भैंसीको मासु प्रशोधन गरी चिन्ने निर्यात गर्ने उद्देश्यले सिन्धु तियान फूड्स लिमिटेडको सहकार्यमा निर्माणाधीन उद्योगको सिन्धुलीका प्रमुख जिल्ला अधिकारीहरू सहितको टोलीले अनुगमन गरेको थियो। भिसा रद्द गरिएका नागरिकलाई अध्यागमन ऐन बमोजिम जरिवाना गरी देश निष्कासन अर्थात डिपोर्ट गर्ने प्रक्रिया अघि बढ़ाएको विभागले जनाएको छ। श्रम विभागका अनुसार कम्पनीले विदेशी नागरिकलाई काममा लगाउनका लागि आवश्यक पर्ने श्रम अनुमति लिएको थिएन।
5: काठमाडौँमा मनाइने ऐतिहासिक पर्व इन्द्रजात्राका सम्पूर्ण गतिविधि अब गल्ली म्याप एप मार्फत सजिलै थाहा पाउन सकिने भएको छ। काठमाडौँ महानगरपालिका र गल्ली म्यापको सहकार्यमा यो व्यवस्था मिलाइएको हो। एप मार्फत श्रीकुमारी गणेश र भैरवको रथ कुन स्थानमा छ, लाखे तथा पुलुकिसी नाच कहाँ भइरहेको छ भन्ने लायक जानकारी पाइनेछ। यसका साथै जात्राका कारण प्रभावित हुने सड़क, वैकल्पिक ट्राफिक रूट, खानेपानी तथा शौचालय रहेका ठाउँहरू बारे पनि एपले जानकारी गराउनेछ। काठमाडौँ महानगरका कार्यवाहक मेयर सुनिता डंगोलले यसपटक ट्राफिक र नागरिक सुविधाका थप फीचर समेटिएको बताउनुभयो। प्रविधिको प्रयोगले जात्रा अवलोकनकर्तालाई समय बचत हुनुका साथै आवागमन थप सहज हुने विश्वास लिएको पनि कार्यवाहक उपमेयर डंगोलले बताउनु भएको छ।
4: विमानस्थलबाट आज किलो सुनसहित भारतीय नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको छ। कतारको दोहा हुँदै काठमाडौँ आएका 42 वर्षका मोहम्मद चेरा थोडीलाई विमानस्थलको पार्किङ क्षेत्रबाट 536 ग्राम सुनसहित प्रहरीले पक्राउ गरेको। यस्तै कतारबाटै आएका अर्का एक नेपाली पनि सुनसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा 12 पचरौता नगरपालिका 33 वर्षीय अनिश अन्सारी छन्। प्रहरीले उनको साथबाट 69.6 ग्राम सुन बरामद गरेको छ। पक्राउ परेका दुवैजनालाई सुनसहित प्रहरी वृत्त गौशाला पठाएको छ।
5: नेपाल दर्पणमा अब केही विदेशका खबर। सिंगापुरले सार्वजनिक बसका यात्रुका लागि नयाँ र कड़ा नियम लागू गरेको छ। नयाँ नियम अनुसार बसको सीटमा खुट्टा राखेमा, ठूलो आवाजमा अडियो वा संगीत बजाएमा, खाने पिउने गरेमा तथा फोहोर फालेमा 500 सिंगापुर डलर अर्थात झण्डै 60,000 नेपाली रूपियाँसम्म जरिवाना हुन सक्नेछ। त्यस्तै बस टर्मिनलभित्र अन्य यात्रुलाई अवरोध वा खतरा सिर्जना गरेमा र भौतिक संरचनामा फोहोर पारेमा 5,000 डलरसम्म जरिवाना गरिने बीबीसीले जनाएको छ। यात्रालाई शान्त र सहज बनाउन विश्वका अन्य शहरहरूले पनि यस्तै कड़ाई गरिरहेका छन्। पोल्याण्डको काक्रोप शहरमा ठूलो आवाजमा मोबाइल बजाएमा 52 अमेरिकी डलरसम्म जरिवाना लिने गरिन्छ भने बेलायतमा पनि सार्वजनिक गाड़ीमा अनुमति बिना ध्वनि निकाल्न प्रतिबन्ध लगाइएको छ।
4: इरानका राष्ट्रपति मसूद पेजेस्कियानले संयुक्त राष्ट्रसंघको 81 महासभालाई सम्बोधन गर्दै आफ्नो देशमाथि लगाएका एकपक्षीय प्रतिबन्धहरूको कड़ा आलोचना गर्नुभएको छ। अमेरिकाको न्यूयोर्कमा रहेको राष्ट्रसंघको मुख्यालयमा बोल्दै राष्ट्रपति पेजेस्कियानले इरान विरूद्ध बाह्य दबाव र आर्थिक प्रतिबन्धहरू अन्यायपूर्ण रहेको बताउनुभयो। सम्बोधनको क्रममा उहाँले इरानले सधैँ शान्ति, कूटनीति र अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिँदै आएको दावी गर्नुभयो। पश्चिमा राष्ट्रहरूप्रति लक्षित गर्दै उहाँले एकपक्षीय प्रतिबन्धले आम नागरिकको जीवनमा गम्भीर असर पारेको र यसले संवादको वातावरण बिगारेको उल्लेख गर्नुभयो। इरानी राष्ट्रपतिले मध्यपूर्वमा जारी तनाव चिन्ता व्यक्त गर्दै क्षेत्रमा शान्ति कायम गर्न अन्तर्राष्ट्रिय समुदाय निष्पक्ष हुनुपर्नेमा जोड़ दिनुभयो। कड़ा प्रतिबन्धका बीच पनि कूटनीतिक अडान नछाडेका पेजेस्कियानको यो सम्बोधनलाई अन्तर्राष्ट्रिय राजनीतिमा चासोका साथ हेरिएको छ।
5: विश्वको ठूलो ई कमर्स कम्पनी अमेजनले भारतमा आफ्नो छिटो डेलिभरी सेवा विस्तार गर्न सन् 2030 3 अर्ब अमेरिकी डलर अर्थात झण्डै 4 खर्ब 60 अर्ब रूपियाँ लगानी गर्ने भएको छ। समाचार संस्था रोइटर्सका अनुसार कम्पनीले सन् 2027 भित्र 1 अर्ब र बाँकी 2 अर्ब डलर सन् 2030 लगानी गर्ने योजना बनाएको छ। भारतका शहरी क्षेत्रमा दूध चकलेटदेखि आइफोन र विद्युतीय उपकरणसम्म केही मिनटमै घरमै पुर्याइदिने क्विक कमर्स सेवाको माग तीव्र रूपमा बढ़िरहेको छ। यही प्रतिस्पर्धालाई ध्यानमा राख्दै अमेजनले भारतमा अहिलेसम्मकै ठूलो लगानी गर्न लागेको हो। विज्ञहरूका अनुसार अहिले 19 अर्ब डलरको रहेको भारतको यो छिटो डेलिभरी बजार सन् 2030 दोब्बर भन्दा बढ़ी बढ़ेर 41 अर्ब डलर पुग्ने अनुमान गरिएको छ।
4: नेपाल दर्पणमा अब खेल खबर। जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाल सेमी फाइनलमा प्रवेश गरेको छ। आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 34-24 हरायो। यो सँगै नेपालले कम्तीमा काश्य पदक जित्ने पक्का भएको छ। कबड्डीमा सेमी फाइनल पुग्ने टोलीले पदक पाउने प्रावधान छ। अब नेपाली महिला टोलीले सेमी फाइनलमा इरानसँग खेल्नेछ। यसअघि सन् 2023 चीनमा भएको 19 संस्करणको प्रतियोगितामा पनि नेपाली महिला कबड्डी टोलीले काश्य पदक जितेको थियो। यस्तै पुरूष कबड्डीमा नेपालले सान्तुना जित हासिल गरेको छ। आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई 73-52 हरायो। नेपाल यसअघि लगातार 3 खेलमा पराजित हुँदै सेमी फाइनल होडबाट बाहिरिएको थियो।
5: र सुदूरपश्चिम रोयल्सले स्कटल्याण्डका अलराउण्डर ब्रान्डन म्याकमुलेनलाई नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणका लागि अनुमोदन गरेको छ। यसअघि एनपीएलको पहिलो संस्करणमा पनि सुदूरपश्चिम रोयल्सबाट खेलेका म्याकमुलेनलाई टोलीले तेस्रो संस्करणका लागि फेरि अनुबन्ध गरेको हो। टोलीमा फेरि फर्किन पाउँदा उत्साहित रहेको बताउँदै म्याकमुलेनले सुदूरपश्चिम रोयल्ससँगको दोस्रो यात्राका लागि आफू तयार रहेको बताएका छन्। सुदूरपश्चिम रोयल्सले यसअघि न्यूजील्याण्डका स्कट कुगेइन र इंग्ल्याण्डका सेफ जैबलाई तेस्रो संस्करणको लागि विदेशी खेलाड़ीका रूपमा अनुबन्ध गरिसकेको छ। एनपीएलको तेस्रो संस्करणका लागि फ्रेन्चाइजी टोलीहरूले धमाधम विदेशी खेलाड़ीहरू अनुबन्ध गरिरहेका छन्। त्यस्तै पाकिस्तानका अनुभवी अलराउण्डर इफ्तखार अहमद नेपाल प्रिमियर लीग एनपीएल क्रिकेट खेल्न नेपाल आउने भएका छन्। एनपीएलको टोली जनकपुर बोल्ड्सले तेस्रो संस्करणका लागि इफ्तखारलाई अनुबन्ध गरेको सामाजिक सञ्जाल मार्फत जनाएको छ। 36 वर्षीय उनले पाकिस्तानका लागि 66 टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 4 अर्धशतक सहित 998 रन बनाउनुका साथै 8 विकेट लिएका छन्। एनपीएल आउँदो कार्तिक 9 देखि मंगिर 5 गतेसम्म काठमाडौँ किर्तिपुरमा रहेको त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ।
4: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: लगातारको वर्षाले देशभरको जनजीवन प्रभावित। आइतबारसम्म उच्च जोखिम, सावधानी अपनाउन र पूर्व सूचना पाउन साथ सुरक्षित हुन विज्ञको सुझाव।
4: बाढ़ी र पहिरोको जोखिमका कारण केही सड़क अवरूद्ध। धेरै सड़कमा राति गाड़ी चलाउन नपाउने, अत्यावश्यक नपरि यात्रा नगर्न अपील।
5: पूर्व राष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेतामा चयन। 7 जना स्थायी कमिटि सदस्यमा मनोनित। नेपाली कांग्रेसको 15 महाधिवेशनको नारा र लोगो सार्वजनिक।
4: सिंगापुरमा सार्वजनिक बसका यात्रुलाई कड़ा नियम, तथा भावी गरी 500 सिंगापुर डलरसम्म जरिवाना हुने।
5: र एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीलाई कम्तीमा काश्य पदक पक्का। स्कटल्याण्डका म्याकमुलेनले फेरि सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्ने।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी मदन पौड्याल र भजेन्द्र बस्नेत पनि विदा हुन्छौं। पानी परिरहेको छ। सम्भावित जोखिम घटाउने उपायहरू अपनाऊ। नमस्कार।

0: शांति र विकास का लागी हमरो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ट्ज के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौं।
2: रेडियो चौतारी 91.4 मेगा

0: जनावरी इन्टेक खुल्ला रहेको छ। अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्। प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक। सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-99।
1: दाईको बिहे आउन लागिसक्यो तर कपालको हालत हेरिसक्दो छैन। बेहुलाको कपाल पनि यस्तो हुन्छ त दाई?
2: ए बहिनी, त्यसैले त म सोच्दै थिएँ नि कपाल काट्न कहाँ जाने होला भनेर।
1: कहाँ जाने नि, तपाईँको कपाल र दाढीलाई स्टाइलिस र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानुपर्छ दाई।
2: कहाँ छ यो दोस्ती हेयर कटिङ, खुबै तारिफ गर्छिन् त मेरी बहिनी।
1: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है, तपाईँको बहिनीले आफ्नो अनुहार सुहाउँदो, नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाई। त्यहाँ हाम्रै बेसी सहरको प्रशासन चोकबाट क्याम्पस रोडमा जाँदै गर्दा पायापट्टि छ नि दोस्ती हेयर कटिङ।
3: हाम्रा सेवाहरू यस दोस्ती हेयर कटिङ सेन्टरमा कपाल काट्ने, मिलाउने, धुने, स्टाइलिङ गर्ने, कपाल कलर गर्ने, कपाल हाइलाइट गर्ने, स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ। साथै पुरुषका लागि दाढी जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ। प्रोप्राइटर मिलन कुमार, बेसीसहर नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड। सम्पर्क मोबाइल नम्बर 98-27-11-77-82 र 98-4-67-47-245।
4: दोस्ती हेयर कटिङ, तपाईँको स्टाइल हाम्रो दोस्ती, हाम्रो दोस्ती।
5: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
6: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
5: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
6: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ।

0: નાસિકમાં રાત્રિ સવારે આવાગમનમાં રોક. લમઝુંગકા 5 સ્થાનિક તહમાં શુક્રવાર વિદ્યાલય બંધ રહેશે. લમઝુંગકુ જીતી તિલાહારમાં રાષ્ટ્રીય વાણિજ્ય બેંક પુનઃસંચાલનમાં સ્થાનીયલાઈ સહજ હોને અપેક્ષા. સર્વોદય સેવાશ્રમ ધર્મનાથ ધામમાં આશ્રિત 26 જણાકો સ્વાસ્થ્ય પરીક્ષણ, ઔષધિ સમિત નિઃશુલ્ક વિતરણ. ર લમઝુંગકો સુંદર બજાર 8માં ઓડા કાર્યાલય ભવન નિર્માણકા લાગે ભૂમિપૂજા તથા શિલાન્યાસ સંપન્ન.
1: બુડી એ બુડી કિમા નેવરો મુખ લગાએર બસે કે કે ભયો મેરો બુડી લાગ
2: ચાડબાડ પણ નજીક આઈસક્યો. ઘર ગહના કિની દિન્છુ ભનેકો પણ કત્તિ ભઈસક્યો. ખૈ અહિલે સમ કિની જેકો હોઈન.
1: નરિસાઉ ન બુડી, ઘર ગહના જસ્તો કુરો જા પાઈ તે કિનીરો બંધ ભયન ને.
2: ચિંતા ન ગર્નુસ ન બુડા, બિચી શહરકો નારેશન ચોકમાં રહેકો દીપા સુંચાદી પસલમાં સબે પ્રકારકા આકર્ષક ર ભરપર્દ ઘર ગહના પાઇન્છ નિ, તેહી જાઉન.
3: विगत 50 वर्ष देखि सुंदर बजार नगरपालिका 9 घोटेडारमा सेवा दिदै आएको र अहिले बेसी शहरको नारायण स्थानमा शाखा रहेको दीपा सुन चाँदी पसल तपाईहरुकै सेवामा समर्पित छ.
4: हजुर, हामी कहाँ सिरफूल, सिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चूरा, नौगेडी माला र अर्डर अनुसारका गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ. पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ. प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार.
2: सम्पर्क फोन नम्बर 98165852020, 98066662162 र 0665213081. दीपा सुनचाँदी पसल वित्तह नगरपालिका 8 नारायण स्थान लमझुङ.
0: समाचार अब विस्तारमा. नेपाल मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसम बुलेटिन तथा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनालाई आधार मान्दै बेसी शहर नगरपालिकाले उच्च सतर्कता अपनाउन नगरवासी तथा सरकारवालालाई आग्रह गरेको छ. बंगालको खाड़ीमा बनेको न्यूनचापी क्षेत्रका कारण असोज 9 गते शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमदेखि भारी तथा कतिपय स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको नगरपालिकाले जनाएको छ. लमझुङको पहाड़ी भूभाग तथा मर्स्याङ्गी नदी र सहायक खोला नालाले घेरिएको क्षेत्र भएकाले उक्त अवधिमा नदी तथा खोलामा पानीको सतह अचानक बढ़न सक्ने, बाढ़ी, पहिरो, भूछे, सड़क अवरोध तथा डुबानको जोखिम रहन सक्ने भन्दै नगरपालिकाले सचेत गराएको हो. नगरपालिकाले मर्स्याङ्गी नदी तथा अन्य खोला नालाको छेउछाउमा नजान र खोला किनारका बस्तीमा बसोबास गर्ने परिवारलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ. साथै पहिरोको सम्भावना भएका भिरालो जमीन, कच्ची सड़क तथा डुबानको जोखिम भएका क्षेत्रमा नजान पनि अनुरोध गरिएको छ. त्यसैगरी अत्यावश्यक काम बाहेक लामो दूरीको यात्रा नगर्न, विशेष गरी रातीको समयमा यात्रा नगर्न तथा आकस्मिक अवस्थामा प्रयोग गर्नुपर्ने औषधि, सुक्खा खाना, पिउने पानी, टर्च लाइट, मोबाइल चार्ज लगायत आवश्यक सामग्री तयारी अवस्थामा राख्न नगरपालिकाले भनेको छ. नगरपालिकाले घर वरपरका ढल, नाली तथा पानी निकासको बाटो सफा राख्न र पानी जम्ने अवस्था सर्जन हुन नदिन समेत अनुरोध गरेको छ. बालबालिका, वृद्धवृद्ध, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा सुत्केरी महिलाको विशेष ख्याल राख्न आग्रह गरिएको छ. समस्या परेमा तत्काल सम्बन्धित निकायमा सम्पर्क गर्न अनुरोध गर्दै नगरपालिकाले बाढ़ी तथा वर्षा सम्बन्धी जानकारीका लागि 1155 विपदमा मद्दत माग्न 1234 अर्थात 1234 नेपाल प्रहरीको हटलाइन 100 तथा सशस्त्र प्रहरी बलको 1114 सम्पर्क गर्न सकिने जनाएको छ. त्यस्तै बेसी शहर नगरपालिका विपद व्यवस्थापन शाखा, नगर प्रहरी तथा नगरपालिकाको एम्बुलेन्स सेवाको सम्पर्क नम्बर समेत सार्वजनिक गर्दै नगरपालिकाले विपदको समयमा संयमित भई सुरक्षित रहन र अरूलाई पनि सुरक्षित राख्न सहयोग गर्न नगरवासीलाई आग्रह गरेको छ. नगरपालिकाले मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी हुने अध्यावधिक मौसम पूर्वानुमान तथा चेतावनीलाई निरन्तर जानकारीमा राख्न समेत सबैमा अनुरोध गरेको छ. यही असोज 9, 10 र 11 गते 3 दिनसम्म भारी वर्षा हुने नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको

0: पूर्वानुमानले मध्यनजर गर्दै लमजुङदेखि मनाङसम्म रातको समयमा सवारी आवागमनमा रोक लगाइएको छ। वर्षापछि हुन सक्ने पहिरो तथा डुबानको जोखिम बढ़ेपछि लमजुङमा रातीको समयमा सवारी साधन आवतजावतमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय लमजुङले जारी गरेको सूचना अनुसार नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले असोज 9 गते शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म भारीदेखि भारी अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। सो अवधिमा बाढ़ी पहिरो तथा डुबानका साथै सड़क र मानवीय क्षतिको जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको हो। जिल्ला सुरक्षा समितिको बिहिबारको निर्णय अनुसार असोज 12 गतेसम्म राति 9 बजेदेखि बिहान 6 बजेसम्म लमजुङ जिल्ला हुँदै मनाङको सीमासम्म जाने सवारी साधनको आवतजावतमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रशासनले विपदको अवधिभर अत्यावश्यक काम बाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा रहन सर्वसाधारणलाई अनुरोध गरेको छ। साथै सम्भावित बाढ़ी पहिरो तथा डुबानबाट हुन सक्ने जोखिमप्रति सतर्क रहन समेत आग्रह गरिएको छ। भारीदेखि अति भारी वर्षाको पूर्वानुमानसँगै बाढ़ी पहिरो तथा डुबानको जोखिम बढ़ेपछि लमजुङका पाँचैवटा स्थानीय तहले असोज 9 गते शुक्रबार विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। विद्यार्थीको सुरक्षा र सम्भावित प्राकृतिक विपदबाट जोगाउने उद्देश्यले स्थानीय तहहरूले एक दिनका लागि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेका हुन्। विद्यालय बन्द गर्ने निर्णय स्थानीय तहमा वैश्य शहर नगरपालिका, मध्य नेपाल नगरपालिका, सुन्दर बजार नगरपालिका, कोलासोथर गाउँपालिका र दोर्दी गाउँपालिका छन्। सम्बन्धित पालिकाहरूले छुट्टा छुट्टै सूचना जारी गर्दै असोज 9 गते शुक्रबार विद्यालयमा पठन पाठन बन्द रहने जानकारी दिएका छन्। पछिल्लो मौसम पूर्वानुमान अनुसार लमजुङ सहित विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको छ। लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ़नुका साथै बाढ़ी पहिरो र डुबानको जोखिम समेत बढ़न सक्ने भएकाले विद्यालय सञ्चालन गर्दा विद्यार्थी तथा शिक्षकको आवतजावतमा जोखिम हुन सक्ने अवस्थालाई मध्यनजर गरिएको पालिकाहरूले जनाएको छ। सम्बन्धित स्थानीय तहहरूले विद्यार्थी, शिक्षक तथा अभिभावकलाई मौसमको अवस्थाबारे सचेत रहन र सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्। लमजुङको राईनाथ नगरपालिका 8 रहेको सर्वोदय सेवाश्रम धर्मनाथ धाममा आश्रित ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गरिएको छ। सेवाश्रममा आश्रित 26 जनाको स्वास्थ्य अवस्था बुझ्न तथा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य परीक्षण सञ्चालन गरिएको हो। आज असोज 8 गते बिहिबार सेवाश्रम परिसरमै आयोजित स्वास्थ्य परीक्षण कार्यक्रममा सुगर प्रेसर लगायत विभिन्न स्वास्थ्य परीक्षण गरिएको थियो। स्वास्थ्य परीक्षणको क्रममा सेवाश्रममा आश्रित ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक स्वास्थ्य परामर्श समेत प्रदान गरिएको थियो। स्वास्थ्य परीक्षणका लागि मेडिकल अधिकृत डाक्टर रूक्सा थापा, अस्पताल व्यवस्थापन अधिकृत प्रमिला ढकाल, नर्सिङ अधिकृत उषा खत्री, वरूणा खत्री तथा अहेब एवं इमर्जेन्सी शाखा इन्चार्ज गणेश गुरूङ सहितको स्वास्थ्यकर्मीको टोली सेवाश्रम पुगेको थियो। स्वास्थ्यकर्मीहरूले आश्रममा रहेका 26 जनाको स्वास्थ्य परीक्षण गरी आवश्यकता अनुसार औषधि तथा स्वास्थ्य सम्बन्धी सुझाव दिएको आश्रमका प्रचार प्रसार संयोजक लक्ष्मी प्रसाद मिश्रले जानकारी दिनुभयो। परीक्षणको क्रममा आवश्यक देखिएका स्वास्थ्य समस्याका लागि औषधि समेत निशुल्क वितरण गरिएको थियो। आश्रममा आश्रित ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य सेवाको सहज पहुँच प्रदान गर्ने उद्देश्यले गरिएको यस कार्यक्रमबाट नियमित स्वास्थ्य जाँच तथा आवश्यक उपचारका लागि महत्वपूर्ण सहयोग पुगेको बताइएको छ। सेवाश्रममा रहेका ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्था समय समयमा परीक्षण गर्नु आवश्यक रहेकोले स्वास्थ्यकर्मीको टोलीले गरेको स्वास्थ्य परीक्षण तथा निशुल्क औषधि वितरणले उनीहरूलाई प्रत्यक्ष लाभ पुगेको छ। स्वास्थ्य परीक्षणका लागि सेवाश्रममै पुगेर सेवा प्रदान गरेको भन्दै सर्वोदय सेवाश्रमका अध्यक्ष कृष्ण राज ओलियाले स्वास्थ्यकर्मीको टोलीप्रति धन्यवाद व्यक्त गर्नुभएको छ। उहाँले सेवाश्रममा आश्रित ज्येष्ठ नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता स्वास्थ्य सम्बन्धी सहयोग र सेवाको निरन्तरताको अपेक्षा समेत व्यक्त गर्नुभएको छ। लमजुंग को बेसीसहर नगरपालिका 11 चिती तिलाहारमा राष्ट्रीय वाणिज्य बैंक को शाखा औपचारिक रूप में शुरू भएको छ, पुनः संचालनमा आएको छ। स्थानीयवासीलाई सहज र पहुँच योग्य बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले पुनस्थापित शाखाको उद्घाटन राष्ट्रिय वाणिज्य बैंक गण्डकी प्रदेश प्रमुख पुष्पचन्द्र थापाले चेक हस्तान्तरण गर्दै गर्नुभएको हो। शाखा पुनस्थापनाका लागि पहल गरेको भन्दै बेसीसहर 11 का वडा अध्यक्ष शिव जोशीले बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल सहित सम्पूर्ण बैंक परिवारप्रति धन्यवाद व्यक्त गर्नुभएको छ। लामो समयदेखि स्थानीय स्तरमा बैंकिङ सेवाको आवश्यकता रहेको अवस्थामा शाखा पुनः सञ्चालनमा आउनुले स्थानीयवासीलाई प्रत्यक्ष लाभ पुग्ने उहाँको भनाई छ। शाखा पुनः सञ्चालन भएसँगै बेसीसहर नगरपालिका 11 तथा दुर्दी गाउँपालिका वडा नम्बर 8 र 9 का स्थानीयवासीलाई बैंकिङ सेवा लिन सहज हुने अपेक्षा गरिएको वडा अध्यक्ष जोशीले बताउनुभयो। यसअघि बैंकिङ सेवाको लागि अन्यत्र जानुपर्ने बाध्यता रहेका स्थानीयलाई अब आफ्नै क्षेत्रमा सेवा उपलब्ध हुने भएपछि समय र खर्च दुवै बचत हुने अपेक्षा गरिएको छ। उडा अध्यक्ष जोशीले बैंकलाई आगामी दिनमा अझ व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्दै स्थानीय स्तरमा सेवा विस्तार गर्न बैंक तथा स्थानीयवासी बीच निरन्तर सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले शाखाले स्थानीयको आर्थिक गतिविधि, बचत तथा वित्तीय कारोबारलाई थप सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। वाणिज्य बैंकको शाखा शुक्रबारदेखि नियमित रूपमा सञ्चालनमा आउने जनाइएको छ। शाखा पुनः सञ्चालनसँगै स्थानीयवासीले दैनिक बैंकिङ कारोबार, बचत तथा अन्य वित्तीय सेवाहरू आफ्नै क्षेत्रबाट प्राप्त गर्न सक्ने भएका छन्। रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र एप र रेडियो चौतारीको फेसबुक पेजमा तपाई सुन्दै हुनुहुन्छ। साँझ 6:30 बजेको चौतारी खबर अब पालो भएको छ छोटो व्यापारिक विश्रामको।
1: हार्दिक निमन्त्रणा। हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युन्य समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युन्य मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी, श्रद्धालु, भक्तजन, जनप्रतिनिधि, बुद्धिजीवी, शुभचिन्तक तथा गाउँवासी बुवा आमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा उपस्थित का लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति, समय र स्थानमा सञ्चालन हुने बेवरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
2: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म, समय बिहान 10 बजेदेखि, स्थान साम्ब छ्योलिङ बौद्ध गुम्बा, मर्चङ्ती गाउँपालिका 1 र 2 होचोको घन पोखरा लम्जुङ, आयोजक घन पोखरा गुम्बा लामा परिवार घन पोखरा लम्जुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 98410-61454, घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 98465-56604।
3: नोट, मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
2: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भई सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं।

0: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
1: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
0: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
1: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल। अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
0: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
1: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
0: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 06652435, 06552475, मोबाइल नम्बर 9856045।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: विश्रामपछि चौतारी खबरमा पुनः स्वागत छ। अब बाँकी समाचार। लमजुङको सुन्दर बजार नगरपालिका 8 नयाँ ओडा कार्यालय भवन निर्माणका लागि भूमि पूजन तथा शिलान्यास गरिएको छ। गण्डकी प्रदेश सरकारसँगको लागत साझेदारीमा निर्माण हुन लागेको भवनको निर्माण कार्य शुभारम्भ गर्न ब्राह्मण पाठ पूजा सहित भूमि पूजा अर्चना तथा शिलान्यास गरिएको हो। ओडा कार्यालयको आफ्नै व्यवस्थित भवन निर्माण भएपछि स्थानीयवासीलाई ओडा तहबाट प्रवाह हुने विभिन्न सेवा लिन थप सहज हुने अपेक्षा गरिएको छ। हाल उपलब्ध भौतिक संरचनाको तुलनामा नयाँ भवनले कार्यालय संचालन तथा सेवा प्रवाहलाई व्यवस्थित बनाउने सहयोग पुग्ने नगरपालिकाले जनाएको छ। नयाँ भवनमा आवश्यक पूर्वाधार तथा सुविधा सहितका संरचना निर्माण भएपछि सेवाग्राहीले सहज वातावरणमा सेवा लिन सक्ने अपेक्षा गरिएको छ। भवन निर्माण सम्पन्न भएपछि ओडा कार्यालयबाट प्रदान हुँदै आएका प्रशासनिक तथा अन्य सार्वजनिक सेवाहरूलाई थप प्रभावकारी र व्यवस्थित रूपमा सञ्चालन गर्न सहयोग पुग्ने नगरपालिकाको विश्वास छ। गण्डकी प्रदेश सरकार तथा सुन्दर बजार नगरपालिका बीचको लागत साझेदारीमा निर्माण हुन लागेको उक्त भवनले उडाको संस्थागत पूर्वाधार विकासमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ। स्थानीय तहबाट प्रवाह हुने सेवा नागरिकको घर दैलोमै स्थप सहज र प्रभावकारी बनाउने उद्देश्य अनुरूप ओडा कार्यालय भवन निर्माणलाई महत्वपूर्ण पूर्वाधारका रूपमा लिइएको छ। लमजुङको बेसीसहर नगरपालिका 8 नारायण स्थान चोकस्थित बेसीसहर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बाढ़ी पीड़ितका लागि 50,155 रूपियाँ आर्थिक सहयोग गरेको छ। भदौ 10 रसुवा र नुवाकोटमा आएको बाढ़ीबाट प्रभावितको राहत तथा उद्धारका लागि संस्थाले उक्त रकम प्रदान गरेको हो। संस्थाले रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरेको जनाएको छ। बाढ़ीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको जनाएको छ। लगातारको भारी वर्षा र मौसममा देखिएको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै लमजुङको मर्स्याङदी गाउँपालिकाले पनि गाउँपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा एक दिन पठन पाठन बन्द गर्ने निर्णय गरेको छ। गाउँपालिकाको सूचना अनुसार असोज 10 हुने दशैं बिदाबाट एक दिनलाई घटाई विद्यालय विदा मिलान गर्ने निर्णय गरिएको हो। भारी वर्षाका कारण विद्यार्थी शिक्षक तथा कर्मचारीको आवत जावतमा जोखिम हुन सक्ने भएकाले यस्तो निर्णय गरिएको सूचनामा उल्लेख छ। गुरूङ भाषा संस्कृति र सामाजिक जीवनमा आधारित चलचित्र मलाई क्रमुको लमजुङमा शुभ मुहूर्त गरिएको छ। बेसीसहर स्थित ब्रदर्स क्याफे मनाङे चौतारामा चलचित्रको शुभ मुहूर्त गरिएको हो। ज्योति प्रडक्शनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रले गुरूङ समुदायमा बढ़दो विदेश मोह शिक्षालाई हेर्ने दृष्टिकोण र सामाजिक प्रतिष्ठालाई गलत ढंगले मापन गर्ने प्रवृत्तिलाई कथाको मुख्य विषय बनाएको छ। आमाको महत्वाकांक्षा छोराको आत्मसम्मान र समाजमा व्याप्त देखासेकीका बीच उत्पन्न हुने द्वन्द्वलाई चलचित्रमा यथार्थपरक र भावनात्मक ढंगले प्रस्तुत गरिने निर्माण पक्षले जनाएको छ। चलचित्रका निर्माता खेमेन्द्र गुरूङ हुन् भने निर्देशन पीटर गुरूङले गर्नुहुनेछ। चलचित्रमा मनोज गुरूङ, मनिका गुरूङ, मंजू गुरूङ, प्रतीक जंग तामाङ, गजेन्द्र गुरूङ, लालदेवी घले र रेशम गुरूङ लगायत कलाकार मुख्य भूमिकामा रहनेछन्। गुरूङ भाषा संस्कृति र मौलिक सामाजिक परिवेशलाई कथाको केन्द्रमा राखिएको चलचित्रको छायांकन लमजुङको बेसीसहर, घनपोखरा र भुजुङ लगायतको स्थानमा गरिनेछ। छिमेकी जिल्ला मनाङ जिल्लाका विभिन्न स्थानमा पनि छायांकन गर्ने तयारी रहेको निर्माण पक्षले जनाएको छ। प्राकृतिक र सांस्कृतिक विविधतायुक्त यी स्थानलाई चलचित्रको कथासँग जोडेर प्रस्तुत गरिने निर्माण पक्षको भनाइ छ। चलचित्रमा गुरूङ संस्कृति र मौलिकता झल्काउने गीत संगीतलाई पनि प्राथमिकता दिइएको छ। गीतमा आरके गुरूङको शब्द संगीत तथा स्वर रहनेछ भने उषा गुरूङ र अनु चौधरीको पनि स्वर रहनेछ। गुरूङ समुदायको मौलिक भाषा संस्कृति र सामाजिक जीवनसँग जोड़िएको कथामार्फ मार्फत समसामयिक सामाजिक विषयलाई पर्दामा ल्याउन मलाई क्रमो निर्माण गर्न लागिएको जनाइएको छ। बंगालको खाड़ीमा विकसित भई गहिरो न्यूनचापी प्रणालीमा परिणत भएको मौसमी प्रणालीका कारण नेपालभर वर्षाको गतिविधि तीव्र बनेको छ। भारतको उत्तरी आन्ध्र प्रदेश र दक्षिणी ओडिसाबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाका कारण पछिल्लो 24 घण्टामा कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाड़ी र हिमाली भेग बाहेक सबैजसो ठाउँमा पानी परेको छ। मौसमविदहरूका अनुसार यो प्रणाली अहिले कर्णालीदेखि पूर्वी भूभागसम्म फैलिएको छ। आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मध्यमदेखि मुसलधारे वर्षाको सम्भावना छ। भोलि शुक्रबार वर्षाको प्रभाव अझ बढ़ने र कर्णाली प्रदेशसम्म विस्तार हुनेछ। विशेष गरी भोलि र पर्सी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगमा ठूलो हिमपातको सम्भावना रहेकोले उच्च सतर्कता अपनाउन भनिएको छ। बाढ़ी र पहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै कर्णाली र नारायणी नदी जलाधार क्षेत्रमा रेड अलर्ट जारी गरिएको छ। देशभर 649 ठाउँलाई विपदको दृष्टिले जोखिमयुक्त क्षेत्र पहिचान गरी सुरक्षाकर्मी परिचालन गरिएका छन्। मौसमविदहरूले बाढ़ी, पहिरो र गेग्रान बहावको खतरा रहेकोले नदी किनारका बस्ती र यात्रामा रहेका सर्वसाधारणलाई विशेष सजगता अपनाउन र मौसम सम्बन्धी अध्यावधिक सूचना निरन्तर लिन आग्रह गरेका छन्। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। लमजुङमा भारी वर्षाको सम्भावना, बेसी शहर नगरपालिकाद्वारा उच्च सतर्कता अपनाउन आग्रह। भारी वर्षाको जोखिमपछि लमजुङ मनाङ सड़कमा रात्रिकालीन सवारी आवागमनमा रोक। लमजुङका 5 स्थानीय तहमा शुक्रबार विद्यालय बन्द रहने, मर्स्याङदी गाउँपालिकामा पनि विद्यालय बन्द रहने। लमजुङको चिती तिलाहारमा राष्ट्रिय वाणिज्य बैंक पुनः सञ्चालनमा, स्थानीयलाई सहज हुने अपेक्षा। सर्वोदय सेवाश्रम धर्मनाथ धाममा आश्रित 26 जनाको स्वास्थ्य परीक्षण, औषधि समेत निशुल्क वितरण गरियो। र लमजुङको सुन्दर बजार 8 उडा कार्यालय भवन निर्माणका लागि भूमि पूजन तथा शिलान्यास कार्यक्रम सम्पन्न। यिनै प्रसंगसँगै साँझ 6:30 बजेबाट प्रसारित चौतारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी सीताराम बस्नेतलाई धन्यवाद दिँदै समाचार कक्षबाट म पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्र एपमा रेडियो चौतारी सुन्दै गर्नुहोस्। नमस्कार।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: अहिले बेलुकीको 7 बज्यो।
2: शान्ति र विकासका लागि हाम्रो आवाज
3: Studio far, far away.
2: Radio Chautari, 91.4 MHz.
4: जीवनु र मर्नु यो संसारको रीत, कसैको हार त कसैको जीत। उमङ्ग कतै कहीँ वेदना, बाँकी अझै छ हामी जाग्न। जागृति
5: अब प्रस्तुत छ रेडियो नाटक जागृति। जागृतिका गत हप्ताका केही झलकहरू। माइलीको लोभ लाग्दा कुराहरू सुनेर घरका वृद्ध आमा बाबुलाई कुनै जानकारी नदी विदेशमा गई महिनाको 30-40 हजार रुपियाँ कमाई सुखी भविष्य बनाउने सपनाको माला उनेर गएका प्याउली र हरिगला अन्तत बम्बईको एउटा विश्वविद्यालयमा बेसिन पुग्छन्, जसलाई उनीहरूले आफ्नो भविष्य बनाइदिने अत्यन्त आदरणीय दिदी भनेर सम्झन्छन्। आखिर त्यही दिदी नै उनीहरूको निम्ति राक्षसनी साबित हुन पुग्छ। जहाजको टिकट लिन भनेर गएकी माइली कति बेला आउँछ भनेर बाटो हेरिरहेका उनीहरूको आँखा अगाडि अचानक एउटा भुस्तिग्री यन्ती पासु जब डङ्गरङ्ग उभिन्छ र प्याउलीतिर राता राता आँखा डुलाउँदै ज्याल काट्न थाल्छ, तब उनीहरूको होस हलास मुन्न पुग्छ। आफूले बुझ्दै नबुझ्ने भाषामा कुन्य के भन्दै प्याउलीलाई झन्कन थाल्दा ती बिचरीहरू आफ्नो संरक्षक ठानेकी कोठी मालिकले माधुरीतर्फ फर्की फर्की गुहार गुहारको लागि याचना गर्छन्। तर जब माधुरीले तिनीहरूलाई 1 लाख हारेमा खरिद गरी आफ्नो यौन व्यवसाय सञ्चालन गर्न लागेको खुलासा गर्छ, तब उनीहरू छाङ्गाबाट खसी जस्तो हुन्छन्। कैयौं अनुनय विनिनयको बावजुद पनि जबरजस्ती प्याउली त्यस भुस्तिग्रेको मुठीमा लतारिँदै अर्कै कोठातिर जानुपर्छ। आफ्नो साथीको त्यो दुर्दशा हेरेर अनेकौं चिन्तामा घोटिएकी हरिकला पुनः अर्को जुनी मुठीको फन्दामा तडपिन बाध्य हुन्छन्। यता घरतिर भने छोरीहरू हराएपछि भाव विभल भएका परिवारजनको कन्त बिजोग हुन्छ। प्याउलीका बा अछ्यान पर्छन्, तर मास्टर साहबको अथक प्रयासपछि उनीहरू माइलीको साथ लागि विदेश जाने बहानामा बम्बई पुगेको रहस्य खुल्दछ। अनि नेपाल प्रहरीको इण्डिया प्रहरीलाई सहयोग गरिदिने सिफारिस पत्र र चेलीबेटी बेचबिखन नियन्त्रण तथा मानव अधिकार संरक्षणको क्षेत्रमा काम गर्ने एकजना सहयोगीको साथ मास्टर साहब बम्बईतर्फ प्रस्थान गर्ने कुरा गरी प्याउली र हरिकलाको घर परिवारलाई सान्त्वना दिने गर्दा रोकिएको थियो।
6: नमस्कार सुरेन्द्रजी। नमस्कार।
7: नमस्कार मास्टर साहब। सकियो नुहाई धुवाई?
6: सकियो भन्नु पर्यो। अनि तपाईँको नि?
7: मेरो पनि सकियो भन्नु पर्यो, तर गाउँको धारोमा चिसो पानीमा खलफल नआए जस्तो हुँदो रहन्छ यो होटेलको बाथरुममा त।
6: के गर्ने सुरेन्द्रजी, चित्त नबुझ्ने कुरा त कति छन् कति नि, तर सहनै पर्दो रहेछ क्यारे। बरु चिया पिउने होइन त?
7: चिया त पिउनै पर्छ क्यारे।
6: उसो भए जाउन त काउन्टरतिर है।
7: किन जानु पर्यो काउन्टरतिर? यही मगाए त भइहाल्छ नि।
6: हुन त हो, तर हिजो थकाइले हो कि घर छोडेको भएर हो, खाना खानै मन लागेन। अहिले भोक लागे जस्तो भएको छ, त्यसैले उतै गएर हल्का खाना पनि खाउँ कि भनेर नि।
7: त्यसो भए जाउ न त। तर मैले हिजो राम्रैसँग खाएँ, पेट दम्मै छ, खाजा खाने मन पनि छैन।
6: जाउँ त जाउँ। अनि यो बम्बई त मेरो लागि मुगला नै जस्तो हो। अब कता जाने, के गर्ने, मलाई यस विषयमा केही जानकारी छैन।
7: म छँदैछु नि मास्टर साहब, पहिले चिया त पिउँ।
6: हुन्छ हुन्छ। ए सुरेन्द्रजी, हेर्नुहोस् त, ऊ त्यो पल्लोपट्टि कालो सर्ट र सेतो टाई लगाउनेको छेउमा बस्ने केटी छ नि, देख्नुभयो?
7: कुन चाहिँ?
6: ऊ त्यो टाउकोमा चस्मा सिउरेकी छ नि, हो त्यही केटी क्या?
7: ए देखे के भयो त उसलाई देखेर?
6: बुझ्नु भएन र? माइली भन्ने त्यही हो जसले हाम्रा चेलीबेटीलाई विदेशमा काम लगाइदिन्छु भनेर ल्याएकी थिए।
7: ए हो र? यसो गरौ न त, कसैलाई पनि पहिलो पटक नै गलत सोध्नु हुँदैन। त्यसकारण उसले चाहँदा चाहँदै पनि उनीहरू विदेश जान पो नसकेका हुन् कि, अथवा विदेशै गइसके कि, उनीहरूलाई नै भेटेर सोधौँ कि।
6: उनीहरू भन्नाले को? सुरेनजी
7: त्यही माइली र उसको छेउमा बस्ने ठिटो नि।
6: हेर्नु सुरेनजी, हामीले गाउँमा चिनेको माइली र यहाँ देखेको माइलीमा जमिन आसमानको फरक छ, त्यसैले यस विषयमा अलि सोच्नु पर्छ कि।
7: मैले सबै कुरा अलि बुझिन नि।
6: कुरा के भने नि, हजुर वा म मध्ये एकजना उनीहरूसँग कुराकानी गरौँ, एकजना इन्डियन प्रहरीसँग गएर कुराकानी गरी सम्पूर्ण विवरण सुनाऊ, बरु को जाने होला।
7: यसो गरौँ न त, त्यो माइली भन्नेसँग मेरो अलि राम्रो चिन्जान पनि छैन, त्यसकारण बरु तपाईँ उसँग कुराकानी गरेर भुलाउँदै रहनुहोस्, म पुलिसलाई रिपोर्ट गर्न आउँछु।
6: तपाईँले एकदम ठिक कुरा गर्नुभयो, म चाहिँ उसँग सोधपुछ गर्छु। यसको मतलब ती केटीहरूको बारेमा होइन कि अन्य विषयमा गफ गफ गर्दै गर्छु, तबसम्म तपाईँ आइहाल्नु होला हुँदैन र?
7: हुन्छ, म हिँडे उसो भए।
6: बरु ढिलो चाहिँ नगर्नु होला नि। ए नानी, तिमी हाम्रै माइली त होइनौ?
8: हो सर। हजुर, कताबाट सर?
6: कताबाट हुनु? छोरो बिरामी भएर उपचार गराउनलाई लिएर आएको छु।
8: छोरो? कुन छोरो सर?
6: कुन छोरो हुनु नि, एउटै छोरो त हो नि।
8: ए हो त साँच्चै? अनि के भएको रहेछ नि सर?
6: खै, निकै पेट दुखिरहन्थ्यो त्यसैले राम्रोसँग जताऊ कि भनेर।
8: हो त नि, अलि ठुलो अस्पतालमा ठुला डाक्टरले जाँच्दा राम्रै हुन्छ नि।
6: अँ त साँच्चै, तिमी त कता विदेशतिर काम गर्न गएकी छौ भन्ने सुनेको थिएँ, होइन र?
8: हो सर, हिजो मात्र आएकी।
6: अनि उहाँ बाबुलाई त चिनिन नि?
8: उहाँ यहीँको साउजी हुनुहुन्छ, विदेशमा पनि फ्याक्ट्री छ, म उहाँकै फ्याक्ट्रीमा काम गर्छु।
6: अनि ए सुरेनजी पनि आइपुग्नु भयो, अनि उनीहरू खै त?
7: बाहिरै बसेका छन्, हामीले कुरा गरौँ न त।
6: अँ त माइली, प्याउली र हरिकला कहाँ छन् त?
8: प्याउली?
6: हो, प्याउली र हरिकला तिमी सँगै आएका होइनन् र?
8: आउँदा त सँगै आएको हो, तर कुन को आफ्नो मान्छेसँग जान्छौ भन्थे, कता गएका हुन् मलाई त थाहा भएन नि सर।
6: माइली, तिमी अनावश्यक कुरा नगर, यहाँ बम्बईमा उनीहरूले चिनेको कोही मान्छे छैन, बरु भन उनीहरू कहाँ छन्।
8: हेर्नुहोस् सर, तपाईँले त्यसै दोष नलगाउनुहोस्, बुझ्नुभयो, मैले दुनियाँ केटीको ठेका लिन सक्छु।
7: एहे, जो चोर उसैको ठुलो स्वर, के फुर्ती लागेको? बम्बई तिम्रै मात्र होइन नानी, हामीले पनि चिनेका छौँ, खुरुक्क भन्ने हो कि पुलिसको जिम्मा लगाउँछौ।
8: मैले भनिसके उनीहरूको बारेमा मलाई केही थाहा छैन, विश्वास राख्दैन भने जे मन लाग्छ त्यही गर्नुहोस्।
7: उसो भए हामीसँग बाहिर हिँड।
8: किन? म किन जाने? तपाईँ को हो मलाई अर्डर गर्नु?
7: म को हुँ के हुँ भन्ने त्यो पछि जानेछौ, अहिले यति बुझ कि तिमीहरू जस्ताको भण्डाफोर गर्ने मान्छे हुँ म, खुरुक्क हिँड्ने कि पुलिसलाई भित्रै बोलाउ।
8: कहाँ जाने भन्नुभएको?
7: ती केटीहरू कहाँ छन् त्यही जाने।
8: मलाई विश्वास गर्नुहोस्, त्यसको बारेमा मलाई केही थाहा छैन।
7: मास्टर साहब, यसले त यसै मान्ने भएन, तपाईँ बस्दै गर्नुहोस्, पुलिसले म भित्रै ल्याउँछु। यही लड्की है सर, शराफत से पूछ रही लेकिन कुछ बताना नहीं चाहती।
9: ए लड़की, क्यों नहीं बताती? बोल, कौन सी कोठी में भेज दी?
8: मुझे नहीं मालूम है साहब।
9: सच सच बोलती हो या डंडा लगाना पड़ेगा? बोल।
8: बताती हूँ बताती हूँ।
9: तो कहाँ है वो लोग?
8: माधुरी बाई के पास है।
9: कितने रुपए में भेज दी? बोल।
8: 70,000।
9: बेहूदी कहीं की, तुझे शर्म नहीं आती? तू जैसा चंडाल इनको तो मर जाना चाहिए था। चल निकल, कहाँ है दोनों? चलिए भाई साहब, अब वहीं चलकर बातें करेंगे।
7: अच्छा सर।
10: अरे कौन है जी?
9: जल्दी दरवाजा खोलो।
10: ओ भाई साहब आप?
9: हाँ मैं, बहुत धंधा चलाती है?
10: जी जी, जरा कोई खास नहीं।
9: इसे पहचानती हो?
10: हाँ क्यों नहीं, ये माइली ही तो है अपनी।
9: तो कहाँ है वो लड़की जिसे इसने बेचा है?
10: है, यहीं पर है, हमारी कोठी में है।
9: तो बुलाओ उन दोनों को, उनके घर के आदमी ढूंढते ढूंढते यहाँ तक आ पहुँचे, उन दोनों को इनके साथ पठा दे और तू मेरे साथ चलो।
10: अरे मैं क्यों चलूं, मेरा क्या दोष है इसमें, मैंने जबरदस्ती थोड़ी ना रखी मुझसे। पर मेरे यहाँ रखने के लिए मैंने उसे पूरे 1,00,000 रुपए दिए है। मुझे मेरे रुपए वापस चाहिए पहले, तब मैं उन लड़कियों को छोड़ दूंगी। हाँ,
9: ज्यादा बकवास मत करना। मैंने कहा ना, उन दोनों को इनके पास लगा दे। तेरा और इसका हिसाब किताब तो थाने में जाकर होगा। जल्दी बोला, चालाकी करने की कोशिश की तो ठीक नहीं होगा।
10: अच्छा भाई साहब, बुलाती हूँ, चिल्लाते काहे को हो।
9: देखिए, आप लोग उन दोनों को ले जाइए, अगर रास्ते में कुछ परेशानी आ गई तो पुलिस का सहयोग ले लीजिएगा। और इस लड़की को कार्रवाई के लिए हमने नेपाल प्रशासन को जिम्मा में छोड़ देंगे, इसके लिए आप लोग चिंता न करें।
7: आपके लिए बहुत बहुत धन्यवाद सर, आपके ऊपर हमारा पूरा भरोसा है। फिर भी हमारा अनुरोध है कि ये लड़की की कार्रवाई होना चाहिए।
9: आप लोग निश्चिंत रहिए, कानून के मुताबिक इन दोनों को, यानी कि माइली और यह कोठी वाली को सजा मिल जाएगा। ये लोग कार्रवाई से नहीं बच पाएंगे।
7: अच्छा सर, हम लोग बहुत बहुत आभारी हैं। अगर आपका सहयोग नहीं मिला था तो हम लोग हमारे उद्देश्य में सफल नहीं हो पाते। सहयोग के लिए बहुत धन्यवाद है सर।
9: ये तो मेरा कर्तव्य था, धन्यवाद तो आप लोगों को मैंने देना चाहिए, क्योंकि इसके बारे में पुलिस को जानकारी कराकर अपना कर्तव्य निभाने की मौका जो दिया आपने।
6: नानीहरू, हरिगला, प्याउली, आओ यता आओ, हामी लिन आएको हो।
8: सर, हामी बर्बाद भयो सर, हामी बर्बाद भयो।
10: थुक्क नकटी, आफ्ना गाउँका चेली बेटी देख्न पल्केकी राक्षसी, यसलाई छोड्न हुन्न सर, यो दुष्टलाई छोड्न हुन्न। यसले हाम्रो जिन्दगी बर्बाद पारी, हामीलाई मर्नु न बाँच्नुको दोसारमा पारी यसले।
6: यसको तिमीहरूले चिन्ता लिनु पर्दैन, यो प्रहरीको कब्जामा परिसकेकी छ। यसले नेपालको जीव मास्ने बेच्ने अपराधको कानून बमोजिम सजाय पाउनेछ। हिँड हामीहरूसँग, यस नर्कबाट तिमीहरूलाई मुक्त गराउन आएका हौ। आऊ, अब यहाँ एक मिनट पनि बस्नु हुँदैन।
8: सर, अब हामी गाउँ जान लायक छैनौ, हामी बर्बाद भइसकेका छौ। अब हामी गाउँ गएर अनुहार देखाउन सक्ने अवस्थामा छैनौ, त्यसले हामीलाई यहाँ यही रूपमा नै रहन दिने सर।
6: तिमीले कस्तो कुरा गरेको हरिकाला? हो, मलाई थाहा छ, तिमीहरू माइलीको लोभ लाग्दा कुरामा फँसेर पछि लाग्यो। आफ्नै गाउँकी दिदीले यतिसम्म निज काम गर्ली भने तिमीहरूलाई लागेन, तर यसले यस्तो नर्कमा ल्याएर फसाई, त्यसमा तिमीहरूको केही दोष छैन। त्यसैले हिँड, अब घर जाउँ।
10: होइन सर, हामीलाई यही रहन दिनु, हामी अब घर जान लायक छैनौ। बरु हाम्रो घरमा गएर हामी मरिसक्यौ, अब हामीलाई बिर्सिदिए हुन्छ भनेर भनिदिनु सर।
6: प्याउली, कस्तो हिम्मत हारे कि, त्यस्तो किन भन्छौ? हँ, उठ जाउँ। होइन
10: आफ्नो जीवन किन बर्बाद पार्नुहुन्छ तपाईँ?
6: किन, के भनेको त्यस्तो?
8: हो सर, प्याउलीले ठिकै भनेको हो सर, हामीलाई एड्स भएको छ सर, कहिले सन्चो नहुने रोग लागेको छ रे हामीलाई।
6: यो के भनेको हरिकाला? कसले भन्यो एड्स लागेको छ भनेर?
8: डाक्टरले भनेको सर, हामी मर्नु न बाँच्नु भयो सर, बाबु आमाको आँखा चलेर उनीहरूलाई रुवाएर घर छोडेको दैवले पनि माफ दिएन सर, न त कालले चाँडै लान्छ न त बाँच्न लायक भयो। यस्तो भएर बाँच्न त गाह्रो हुँदो रहेछ सर, साह्रै गाह्रो हुँदो रहेछ।
7: नानी, त्यसरी मन सानो नपार, तिमीहरूले जे हुनु थियो त्यो त भइहाल्यो, तर अब रोएर पिर गरेर अनि पछुताएर मात्र हुँदैन, अब त आफ्नो मनलाई झन डह्रो पार्नु पर्छ। त्यसैले हिँड, घर जाउँ।
8: कुन मुख लिएर जाने सर? बाबुको बुढेसकालको सहारा बनाउला भन्ने सोचेको थिए, घरमा बाबाको कस्तो हालत होला, उल्टे यस्तो रोग लिएर घरको बोझ बन्नुमा जान्न सर, मलाई यही मर्न दिनुहोस्, अब कति पो बाँचोला न।
7: कस्तो अबुझ कुरा गरे कि नानी, तिमीहरूलाई यस्तो अवस्थामा छोडेर हामी जानु सक्दैनौ। मैले भने नि, मन डह्रो पार्नु पर्छ, सब ठिक हुन्छ।
10: घरमा गएर झन् परिवारलाई पनि यो रोग सर्छ, कहाँ गएर बस्ने? घर परिवारको छिछि र दुधुर अनि गाउँ समाजको हेला, त्यसरी बाँच्न त झन गाह्रो हुन्छ नि सर। बरु यहाँ जे छ जस्तो छ ठिकै छ नि, हामीले किन कर गर्नुहुन्छ सर? नगर्नुहोस् कर हामीलाई।
7: कसले भन्यो घर जाँदैमा परिवारलाई यो रोग सर्छ भनेर? अनि कसले गर्छ छिछि र दुधुर? हेर, यो रोग छुँदैमा, एकै ठाउँ बस्दैमा, स्याहार सुसार गर्दैमा कसैलाई पनि सर्दैन।
8: भो सर, जुन बेला केही गर्न सकिन्थ्यो त्यो बेला मातिर हिँड्यो, अब यस्तो रोग लागेर मर्ने बेलामा घर परिवारलाई झन पिर र बोझ थप्न किन जाने?
7: कसले भने यो रोग लाग्ने साथ मरिन्छ भनेर? हेर त, संसारमा जन्मिएको मान्छे को अजम्मरी छ? मर्न त सबैले मर्न पर्छ नि। हामी हेर त, के हामी अजम्मरी छौ? र हामी पनि त एक दिन मर्ने हो। फरक यति हो, कोही अलि धेरै वर्ष बाँच्छ अनि कोही चाँडै। त्यसरी चिन्ता नगर, तिमीहरूलाई केही भएको छैन, तिमीहरू अझ धेरै वर्ष बाँच्न सक्छ।
4: तर हामी बाँचेर पो के सार हुन्छ सर?
7: धेरै सार हुन्छ नानी, तिमीहरूले जे पनि गर्न सक्छौ। काम गरेर परिवारलाई सघाउन सक्छौ, समाजमा राम्रो काम गरेर देखाउन सक्छौ। जबसम्म बाँच्दछौ तबसम्म मानव कल्याण थुप्रै कामहरू गर्न सक्दछौ।
4: अनि सर, त्यहाँको समाजले हामीलाई सजिलै स्वीकार्न सक्ला र?
7: सक्छ, अवश्य सक्छ। हो, समाजमा सबै मान्छे कुरा नबुझ्ने मात्र कहाँ हुन्छन् र? कतिपय कुरा काट्ने, रिस र डा गर्ने पनि हुन्छन्। त्यस्ता व्यक्तिहरूको डरले विचलित हुनु हुँदैन, उनीहरूसँग त सङ्घर्ष गर्न सक्नुपर्छ।
4: सङ्घर्ष गर्न त गाह्रो छ सर। हामी आफै गल्ती गरेका, आफैले बाटो बिराएका अनि आफ्नो अधिकार आफैले गुमाएकाहरू कसरी सङ्घर्ष गर्न सक्छौ? हामी त जीवनदेखि थाकिसकेका छौँ सर।
6: हेर, जीवन आफैमा सङ्घर्ष हो। हेर त, ती दृष्टि गुमाएकाहरूलाई अनि ती हात पाउ नचल्ने ती अपाङ्ग असहायहरूलाई, उनीहरूले पनि त जीवनसँग सङ्घर्ष गरेकी छन् नि। तिमीहरूलाई त एचआईभी हुँदैमा के बिग्रेको छ र? तिमीहरूको त सिङ्गो शरीर छ, हरेक अङ्गहरू जस्ताको तस्तै छन्। इच्छा आकांक्षा शक्तिमा के कमी छ?
8: तर आफूबाटै गल्ती भएपछि आफ्नै आत्माले धिक्कार्दो रहेछ, सराप्दो रहेछ।
6: तिमीले ठिक भन्यो हरिकला, गल्ती गरेर पनि स्वीकार नगर्ने अनि अपराध गरेर पनि पश्चाताप नगर्नेहरू कहिले पनि मानव हुन सक्दैनन्। त्यसैले तिमीहरूले आफूबाट गल्ती भएको महसुस गर्नु भनेकै यथार्थमा मानवता हो, सामाजिक भावना हो। तर त्यसैमा अल्झिएर रुमलिनु चाहिँ आफैमा कमजोरी हो।
8: उसो भए हामीले के गर्नु पर्ला त सर?
6: विगतलाई बिर्सेर वर्तमानमा रमाउँदै भविष्यको लागि नयाँ गोरेटो कोर्नु पर्छ तिमीहरूले।
4: त्यो कसरी सम्भव होला सर?
7: संसारमा असम्भव भन्ने कुरै छैन, हामी तिमीहरूको साथमा छौ। तिमी दुई माथि आउने हरेक बाधा व्यवधान हटाउन हामी पछि पर्ने छैन, अनि तिमीहरू नै कार्य बनेर पछि हटे माइली जस्ता दुष्ट र समाजका कलङ्कहरू फेरि पनि सक्रिय हुनेछन्। र फेरि तिमीहरू मात्रै होइन, हजारौं पेउली र हरिकलाको यही अवस्था हुनेछ। त्यसकारण पनि तिमीहरू हामीसँग चेलीबेटी बेचबिखन र एचआईभी एड्सको नियन्त्रणको लागि कम्मर कसरी अभियान डट्नु पर्ने हुन्छ, के भन्छौ त?
4: ठिक छ सर, तपाईँहरू जस्ता अभिभावकको यो आग्रहलाई स्वीकार्छौँ हामी।
8: हो सर, जस्तोसुकै अपमान र तिरस्कार सहनु परे पनि तपाईँहरूको सुझाव अनुसार हामी गाउँ जान तयार छौँ।
6: धन्यवाद, मेरा चेली हो, आऊ होस्टेलमा हैन्से गरौँ।
7: त्यति मात्र होइन सर, एचआईभी एड्सलाई घृणा गरौँ तर संक्रमितहरूप्रति सद्भाव प्रकट गरौँ।

0: यस अङ्कको बाँकी भाग हामी अर्को हप्ता ठिक यसै समयमा प्रस्तुत गर्नेछौ।
1: श्रोता, यहाँहरूले भर्खरै सुन्दै हुनुहुन्थ्यो टीडब्ल्यूआर नेपालबाट सञ्चालित रेडियो कार्यक्रम जागृति। यसको बाँकी अंश हामी अर्को कार्यक्रममा सुनाउनेछौ। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? आफ्नो सुझाव, सल्लाह र अनुभव भएमा साथै अधिक जानकारीको लागि हामीलाई पत्र लेख्न सक्नुहुनेछ। पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकारको छ: कार्यक्रम जागृति, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ नेपाल। साथै हाम्रो इमेल एड्रेस twrnepal@yahoo.com अनि 9847035679 एसएमएस पनि गर्न सक्नुहुनेछ। तपाईँहरूको सुझाव, पत्र, इमेलको प्रतीक्षा गर्दै आजलाई हामी बिदा चाहन्छौ। अर्को समय यही मिटर बेन अनि यही समयमा पुनः भेट्नेछौ। तबसम्मलाई नमस्ते अनि बाई बाई।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
2: बुबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउन। सबै सामान एउटै ठाउँमा पाइन्छ।
1: ए हो र, के पाइन्छ?
2: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
3: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायची तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, कुर्सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
4: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
3: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोपाइटर यज्ञराज सेढाई र रूपा सेढाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 98465424 र 98467915।
5: ओहो, हेर सर, टाढैको सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
6: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
5: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
7: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
4: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665205227, मोबाइल नम्बर 98462149129 र 98461052091।
8: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
9: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
8: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
9: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98460098911।
10: नमस्कार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, भन्नुहोस्।
11: टेन्डर प्रक्रिया मिलाउनलाई करोडौं पैसा लिएर एउटा मान्छे जाँदैछ। यदि त्यो पैसा घुसखाने कर्मचारीको हात परेर टेन्डर भ्रष्ट कम्पनीलाई पारिदियो भने करोडौं घोटाला हुनेछ। जसरी हुन्छ त्यो पैसा रोक्नु पर्यो सर।
10: खबर पक्का हो?
11: पक्का हो सर, तर तिनीहरू खतरा मान्छे हुन्, तपाईँहरूलाई चिन्न पनि सक्छ।
10: त्यसको पीर नगर्नुहोस्, सूचनाको लागि धन्यवाद।
12: भेष बदल्न त तपाईँ माहिर हुनुहुन्छ क्या?
10: अनि तपाईँ चाहिँ मन बदल्न।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज
1: अनुसार यो प्रणाली अहिले कडालीदेखि पूर्वी भूभागसम्म फैलिएको छ। आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मध्यमदेखि मुसलधारे वर्षाको सम्भावना छ। भोलि वर्षाको प्रभाव अझ बढ्ने र कर्णाली प्रदेशसम्म विस्तार हुनेछ। विशेष गरी भोलि र पछि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगमा ठूलो हिमपातको सम्भावना रहेको उच्च सतर्कता अपनाउन भनिएको छ। बाढ़ी र पहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै कर्णाली र नारायणी नदी जलाधार क्षेत्रमा रेड अलर्ट जारी गरिएको छ। देशभर 649 ठाउँलाई विपदको दृष्टिले जोखिमयुक्त पहिचान गरी सुरक्षाकर्मी परिचालन गरेका छन्। अविरल वर्षाका कारण पृथ्वी राजमार्गमा आज रातेदेखि भोलि बिहानसम्म गाड़ी चलाउन रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले रात्रिकालीन गाड़ी आवागमनमा रोक लगाएको हो। प्रशासनका अनुसार राति 8 बजेदेखि भोलि बिहान 5 बजेसम्म पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण गाड़ीको आवागमन पूर्ण रूपमा बन्द हुनेछ। मौसम र सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले आग्रह गर्नुभयो।
2: मुख्य राजमार्ग पृथ्वी राजमार्ग करिब 86 किलोमिटर राजमार्ग लामो राजमार्ग पर्छ यहाँ। र त्यो राजमार्गबाट काठमाडौँ उपत्यका लगायत देशका 67 जिल्लाका सवारी साधनहरू यात्रुहरू आवागमन गर्ने एउटा मुख्य राजमार्ग भएको हुँदाखेरि यो राजमार्गको सुरक्षालाई विशेष ध्यान दिएर हामीले चाहिँ जिल्ला प्रशासन कार्यालयले आज असोज 8 गते बेलुका 8 बजेदेखि 9 गते बिहान 5 बजेसम्मको लागि सम्पूर्ण सवारी साधन र यात्रुहरूलाई सवारी साधन आवागमन गर्नको लागि पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।
1: साथै जोखिमयुक्त ठाउँमा नजान र सुरक्षा निर्देशिकाको पालना गर्न पनि प्रशासनले अनुरोध गरेको छ। यसैबीच 2 दिन हिमाली क्षेत्रमा जोखिम रहेकाले यात्रा नगर्न मौसमविदले सुझाव दिएका छन्। मौसमविद डेभिड ढकालले अहिले जोखिम रहेकाले तत्काल त्यस्ता क्षेत्रमा नजान आग्रह गर्नुभयो।
3: विशेष गरी यो अहिलेको याम भनेको चाहिँ पर्वतारोहणको याम हो। पर्वतारोहणको याम भएको कारणले गर्दा चाहिँ यति बेला चाहिँ हिमाली भूभागहरूमा चाहिँ पर्वतारोहणको लागि निस्किने याम भएको कारणले त्यो क्षेत्र चाहिँ भारी हिमपातको कारणले चाहिँ अलिकति बढी जोखिममुक्त क्षेत्र देखिएको छ। त्यसै भएर हामीले चाहिँ यो रातो रङको चेतावनी पनि दिएको छौँ। रातो रङको चाहिँ चेतावनी भनेको प्रतिकारै नै गर्नुपर्ने, टेक एक्सनै गर्नुपर्ने यस्तो किसिमको हामीले चेतावनी दिएका छौँ। अन्य भूभागमा चाहिँ रातो रङको चेतावनी हामीले दिएका छैनौँ भनेको सतर्क हुनुपर्ने क्षेत्रमा चेतावनी दिएका छौँ, तर चाहिँ एक्सनै लिनुपर्ने जस्तो चेतावनी दिएका छैनौँ। र यति बेला चाहिँ धान बाली कतिपय ठाउँहरूमा धान बाली काट्ने र कतिपय ठाउँमा धानको चाहिँ यो फूल खेल्ने समय भएको पनि हामीले पाएका छौँ। ती क्षेत्रहरूमा चाहिँ कृषि विज्ञको सल्लाह लिएर त्यसलाई कसरी चाहिँ राम्रो गर्न सकिन्छ, कसरी जोगाउन सकिन्छ भन्ने किसिमको कृषि विज्ञको सल्लाह लिएर चाहिँ अघि बढ्दा राम्रो हुने जस्तो देखिन्छ। विशेष गरी यो जुन जोखिमयुक्त विशेष गरी कमजोर भूभागहरू छन्, जहाँ चाहिँ पहाड़ी भूभागमा कमजोर भूभागहरू छन्, जुन चाहिँ पहिरो गइसकेको साथसाथै अबको भविष्यमा पनि पहिरो जान भनेर यकिन भइसकेका भूभागहरूमा चाहिँ अलिकति पहिरोको जोखिम बढी हुने गर्छ। त्यसै गरी ठूला तथा साना खोला तथा चाहिँ नदीहरूमा यो वर्षाले गर्दा चाहिँ बहावहरू बढ्ने सम्भावना बढी देखिन्छ, जसको कारणले तटीय क्षेत्रमा बस्ने बासिन्दाहरूले अलिकति बढी सजग हुनुपर्ने जस्तो देखिन्छ। अनि थोरै पानीले पनि अलिकति डुबान हुने क्षेत्रहरू छन्, ती क्षेत्रका पनि थोरै पानी जस्तै तपाईँको भारी वर्षाले गर्दाखेरि डुबान
4: तराईको अलि बढी क्षेत्रहरूमा त्यसपछि हुने समस्या हुन्छ।
3: तराईमा पनि प्लस उपत्यकामा पनि कतिपय ठाउँहरूमा जस्तै काठमाडौँ उपत्यकामा पनि भारी वर्षा हुँदाखेरि चाहिँ कतिपय ठाउँहरूमा चाहिँ
4: डुबान भइहाल्छ,
3: समस्या हुन सक्ने सम्भावना देखिन्छ। तराईतिर पनि अब अलिकति बढी वर्षा पहाड़तिरको वर्षा तराईतिर वर्षा कम हुँदै गर्दाखेरि पहाड़को वर्षाले चाहिँ डुबानको समस्या निम्तन सक्छ। ती क्षेत्रका बासिन्दाहरूले चाहिँ अलिकति

0: बढी सजग र सचेत हुनु पर्ने जस्तो देखिन्छ।
1: काठमाडौँको त्रिपुरेश्वरमा बसमा आगजनी हुँदा चालक स्वयं जलेको घटनाको सत्य तथ्य पत्ता लगाउन संसदीय समितिले तत्काल छानबिन समिति गठन गर्न निर्देशन दिएको छ। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल, समितिका सदस्य धनेन्द्र कार्की र उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ट उपरीक्षक एसएसपी सुरेश काफले बीच भएको छलफलमा यस्तो निर्देशन दिएको हो। नेपाल ट्रक यातायात व्यवसायी महासंघले रसुवा टिमुरेमा गत भदौ 10 गते आएको बाढ़ीमा 338 ट्रक तथा कन्टेनर बेपत्ता भएको जनाइएको छ। महासंघले सवारी साधनसँगै 441 जना चालक सहचालक तथा व्यवसाय समेत सम्पर्कविहीन भएका छन्। भोटेकोशी बाढ़ीबाट सार्वजनिक यातायात क्षेत्रमा भइएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन गर्ने क्रममा यातायात व्यवस्था विभागले सरकारी तथा गैर सरकारी निकाय, निजी संघ संस्था, संचार माध्यम, अनुसन्धानकर्ता तथा सरकारवालासँग क्षतिको तथ्याङ्क माग गरेको थियो। ताप्लेजुङको मेरिङ देन गाउँपालिका 3 दुभारमा भीषण आगलागी भएको छ। सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार आगलागीबाट 10 घर जलेका छन्। आगो सशस्त्र प्रहरी बल नेपाल नम्बर 1 कञ्चनजंघा गुल्मबाट सुरक्षाकर्मी र स्थानीयले निभाएका थिए। झण्डी 50 घर दूरी सहितको बाक्लो बस्तीमा आगलागी भएको प्रहरीले जनाएको छ। नेपाली कांग्रेस संस्थापक इतर पक्षले समानान्तर महाधिवेशन गर्न 76 जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ। निवर्तमान सभापति शेरबहादुर देउवा समूहले संयोजक डाक्टर कोइरालाले संयोजकका हैसियतमा हस्ताक्षर गरेर 77 मध्ये 76 जिल्लामै केन्द्रीय प्रतिनिधि घटाइएको हो। रूकुम पश्चिममा भने केन्द्रीय प्रतिनिधि घटाइएको छैन। समूहका नेता दीपक खड्काका अनुसार समूहले कोशी प्रदेशका ताप्लेजुङमा प्रताप प्रकाश, हंगाम पाँचथरमा सूर्य कुमार दाहाल, इलाममा सुजाता परियार केन्द्रीय प्रतिनिधि तोकेको हो। कांग्रेस नेता डाक्टर प्रकाश शरण महत
2: 14 अधिवेशन लेखीको सभापति उहाँले नै सुभाविक रूपमा 15 अधिवेशन उहाँको नेतृत्व हुनुपर्छ भनेर हामीले कानूनी लडाई पनि लगिराखेका छौँ र विशेष अधिवेशन प्रक्रिया गरेको भन्ने कुरामा सर्वोच्च अदालतले पनि त्रुटि आउँदैसकेको छ। त्यसो हुनाले हामीले 15 गते असोजबाट वडा अधिवेशन सुरु हुने गर्छ। मङ्सिर 21-22 गते अधिवेशन सम्पन्न हुने गरी अधिवेशन कार्यकालिका तोकिएको छ।
1: यसैबीच कांग्रेस संस्थापनले 15 महाधिवेशन अन्तर्गत आजसम्म 66 जिल्लाका 330 पालिकामा निर्वाचन सम्पन्न भएको छ। यसबीचमा विभिन्न स्थानमा भारी वर्षा भइरहेकाले 10 असोजका लागि तोकिएको प्रदेश सभा एवं प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनका निर्वाचन कार्यक्रम अनुकूलता अनुसार 13 असोजभित्र गरिसक्न निर्देशन दिएको छ। साझा खबरमा अब खेल खबर। विश्व एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाल सेमी फाइनलमा प्रवेश गरेको छ। आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 34-24 हरायो। नेपाल पहिलो हाफमा 19-13 र दोस्रो हाफमा 15-12 अग्रता सहित समग्रमा 9 अंकले अघि हरायो। यो सँगै नेपाली महिला टोलीले कम्तीमा कांस्य पदक जित्ने पक्का भएको छ। अब नेपाली महिला टोलीले सेमी फाइनलमा इरानसँग खेल्नेछ। यसअघि सन् 2023 चीनमा भएको 19 संस्करणको प्रतियोगितामा पनि नेपाली महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो। यस्तै पुरूष कबड्डीमा नेपालले सन्तोना जीत हासिल गरेको छ। आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई 73-52 हरायो। नेपाल यसअघि लगातार 3 खेलमा पराजित हुँदै सेमी फाइनल होडबाट बाहिरिसकेको थियो।
3: सन्तोषी रावल। भर्खरै जन्मेका साना बच्चाको हेरचाहमा बढी ख्याल गर्न स्वास्थ्य कर्मीको सुझाव।
4: छालामा बिबिराहरू आउने, नवजात शिशुलाई चाहिँ दूध खान नसक्ने अथवा खाएको सबै भमिट गर्ने, यस्ता खालका लक्षणहरू देखियो भने चाहिँ तुरन्तै स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नुहोस्।
3: बाढ़ी प्रभावित क्षेत्रका लागि सूचना तथा जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली नयाँ दलका सांसदप्रति पुराना दलका सांसदहरूको अपेक्षा, हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
5: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जा पनि ब्याग खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
6: सीता जाउ बाहिर पसलमा के खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
7: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
6: ओहो, तिमी त घरको खाने भएछौ नि।
8: के को सरसल्लाह हो दुईजनाको?
7: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
8: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
6: ए हो र राम सर, म पनि अब बजारिया बनी बना खान छोड्न सक्छु होला र?
8: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
3: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराबसी आइएन।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
10: बाढ़ीपछि रसुवा जिल्लाको 13 वडा पुग्ने सड़क बन्द छ। यी वडाहरूमा राहत पुर्याउने काम भइरहेको छ। रसुवाका सीडीओ कमल प्रसाद पाण्डे:
11: रसुवा सड़क सञ्जालबाट चाहिँ पूर्ण रूपमै नभनौ, यता नगरबाट नौकुण्ड हुँदै एउटा श्रमथलीको एउटा वैकल्पिक मार्ग मात्र प्रयोगमा छ। त्यो हिसाबमा चाहिँ अहिलेसम्म हामीले खाद्यान्न राहतको रूपमा हेली मार्फत, ड्रोन मार्फत र सड़क सञ्जाल पुगेका ठाउँहरूमा चाहिँ सवारी साधन मार्फत पनि हामीले खाद्यान्न पुर्याइरहेको अवस्था छ। अबको 10-15 दिनभित्र चाहिँ बेत्रावतीमा बेली ब्रिज राख्ने काम हुने भन्ने कुरा पनि भइरहेको छ। सँगसँगै स्याप्रो र धुन्सेको पनि पुलको कुरा अगाडि बढाउने भन्ने निर्णय गरेका छौँ। हामीले चाहिँ सड़क सञ्जाल टुटेका 13 वडालाई अलिक प्राथमिकरण गरी ती वडाहरूमा राहत प्रभावकारी रूपमा पुर्याउने भनेर योजनाबद्ध रूपमा पुर्याइरहेका छौँ।
10: बाढ़ी प्रभावित ठाउँहरूमा स्वास्थ्यमा कुनै पनि समस्या देखिए जति सक्दो छिटो आफ्नो गाउँठाउँमा रहेका स्वास्थ्य कर्मीलाई खबर गरिहाल्नुहोस्। प्रहरीको पैसा नलाग्ने फोन नम्बर 100 र 1234 फोन गरेर सहयोग लिनुहोस्। रसुवाका सीडीओ कमल प्रसाद पाण्डे: भर्खरै मात्र जन्मेका साना बच्चाको हेरचाहमा बढ़ी ख्याल गर्न स्वास्थ्य कर्मीले सुझाव दिएका छन्। जन्मेदेखि 28 दिनसम्मको यो समयका बच्चाका स्वास्थ्यमा केही समस्या देखिए तत्कालै स्वास्थ्य संस्थामा लैजानुपर्छ। मातृ तथा नवजात शिशु शाखाका वरिष्ठ अधिकृत निशा जोशी:
12: नवजात शिशुमा केही संक्रमणका लक्षणहरू जस्तो ज्वरो आउने, होइन, नवजात शिशु एकदम सीताङ्ग हुने, चिसो हुने, अनि त्यसपछि नवजात शिशुको नाभिमा संक्रमणहरू आउने, छालामा बिबिराहरू आउने, नवजात शिशुलाई चाहिँ दूध खान नसक्ने अथवा खाएको सबै भमिट गर्ने, यस्ता खालका लक्षणहरू देखियो भने चाहिँ तुरन्तै स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नुहोस्, स्वास्थ्य संस्थामा लानुहोस्। त्यो होल्डिङ सेन्टरमा पनि कुनै न कुनै प्रकारका स्वास्थ्य कर्मी हुनुहुन्छ, त्यहाँ उहाँले निरन्तर रूपमा त्यहाँ सेवा दिइरहनु भएको छ, परामर्श दिइरहनु भएको छ। केही पर्यो, केही जटिलता आयो भने उहाँले सम्बन्धित निकायमा समन्वय गरिदिइरहनु भएको छ। यसरी नै हामीले सेवाहरू दिइरहेका छौँ।
10: आमाको दूध खान नसक्ने, खाएको वान्ता गर्ने, ज्वरो आउने, नाभिमा संक्रमण भए, छालामा बिमिरा आए, असिन पसिन अनि शरीर चिसो भए तत्कालै नजिकैको स्वास्थ्य संस्थामा लगिहाल्नुहोस्। आजबाट देशका विभिन्न ठाउँमा ठूलो पानी परिरहेको छ। रसुवा भोटेकोशी बाढ़ी प्रभावित जिल्लाहरूमा चाहिँ आज राति र भोलि दिउँसोको मौसम कस्तो रहला? मौसमविद डेभिड ढकाल
0: विशेष गरी रसुवा नुवाकोट धादिङ आसपासमा आज बिहिबारको दिन पनि वर्षाको सम्भावना देखिएको छ कतिपय स्थानहरूमा वर्षा भइरहेको छ भने भारी वर्षाको सम्भावना पनि आज र भोलिको लागि अलिक बढी सम्भावना रहेको देखिन्छ विशेष गरी भोलिको दिनमा चाहिँ अलिकति बढी सम्भावना रहेको देखिन्छ त्यसपछिको दिनहरूमा भनेको शनिबार र आइतबारको दिनहरूमा चाहिँ अलिक कम सम्भावना हुने जस्तो देखिन्छ भोलिको हकमा चाहिँ विशेष गरी हामीले पनि रसुवा जिल्लालाई चाहिँ अलिकति रातो अलर्टको जारी गरेका छौँ भनेको ती क्षेत्रमा हिमाली भूभागहरूमा चाहिँ भारीसम्मको हिमपात हुन सक्ने सम्भावना देखिएको छ भने रसुवा नुवाकोट र धादिङ आसपासमा चाहिँ वर्षाको गतिविधि अलिकति बढ्ने जसले गर्दा चाहिँ डर त्रास भन्दा पनि अलिक समयमित भएर सावधानी अप्नाउनु पर्ने चाहिँ आजतिर देखिन्छ गोर्खा तनहुँ र चितवन आसपास पनि वर्षाको सम्भावना देखिएको छ भारी वर्षाकै सम्भावना देखिएको छ आज र भोलिको लागि र पर्सिको लागि चाहिँ अलिकति कम हुँदै जाने जस्तो देखिएको छ
10: तपाईलाई पनि बाढ़ी तथा विपद बारे आफ्नो अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ आजलाई मिलिजुली नेपाली यति नै अर्को अंकमा फेरि भेटौला
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ सांसदहरूका स्वभाव फरक फरक
13: सांसदका अभिव्यक्तिहरू
14: त्यो नयाँबाट मात्रै कि अथवा पुरानै सांसदहरूबाट
13: अब त्यो पुराना पनि पुरानो भन्नाले पनि कतिपयका त मानवीय स्वभावहरू पनि हुन्छन् होइन नयाँबाट बढी त्यो देखिन्छ
3: पुराना र नयाँ सांसदहरूले खेलिरहेको भूमिका हेलो सांसद लगायतका सामग्री बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
10: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ यस्तो अवस्थामा किसानले के गर्ने
15: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ
16: पशुको दाना पानी पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस् भिजेको ओसिलो ढुसी परेको दाना पराल खुवाउनु हुँदैन पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्
10: पशु स्वास्थ्य भ्यागुते चरचरे लम्पी स्किन पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ
16: नेपाल सरकार पशु सेवा विभाग संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश
17: तीन महिना तिर्नुहोस् सात महिना चलाउनुहोस् क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ साझा खबरमा अब हेलो सांसद
14: नमस्कार संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ म लील प्रकाश चन्द आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग अछाम क्षेत्र नम्बर 2 निर्वाचित सांसद यज्ञ बहादुर बोगटी हुनुहुन्छ यहाँलाई हार्दिक स्वागत छ मानिज्यू
13: धन्यवाद
14: 74 तपाईँले कति काम गर्नुभएको थियो अब अहिले तपाईँ 82 निर्वाचित भएर आउँदाखेरि अब चाहिँ के गर्नु बाँकी छ त क्षेत्र नम्बर 2
13: 74 चाहिँ 2 क्षेत्रको विद्युतीकरणका लागि हामीले चाहिँ कामहरू अगाडि बढाएका थियौं त्यो अहिले पनि पुर्याउन सकिरहेको छैन आज पनि हाम्रा 2 निर्वाचन क्षेत्रका र अछामकै भन्नुहोस् धेरै ग्रामीण बस्तीहरू धेरै भूभागहरूमा हाम्रा चाहिँ विद्युतहरू हामीले पुर्याउन सकिरहेका छैन जिल्ला अस्पताललाई 50 बेडको अस्पताल बनाउने भनेर 77 चाहिँ सरकारले निर्णय गरेका थियो र बजेट विनियोजित गरेका थियो टेन्डर गराइएको थियो 79 म सांसद छँदैखेरि र त्यो 79 टेन्डर काम हुन सकेन बल्ल अस्ति चाहिँ सांसद जितेर आइसके पछाडि स्वास्थ्य मन्त्रालय अनि राष्ट्रिय योजना आयोग शहरी विकास मन्त्रालय त्यतिखेर अहिले त भौतिक के अरे पूर्वाधार मन्त्रालय अन्तर्गत छ त्यसका विभागहरू ती सबैमा हाम्रा रोकिएका फाइलहरू रोकिएका जैवभन्दाहरूमा जो त्यो भवन निर्माण गर्ने बजेट सुनिश्चित गर्ने विषयवस्तुका बारेमा जितेर आइसकेको भोलिपल्टै शपथ ग्रहणको भोलिपल्टैदेखि मैले चाहिँ पहल कदमी गरियो।
18: कानून निर्माणको पाटो पनि म केही गर्छु भनेर चुनावको बेलामा भन्नुभयो कि पुलपुलेसा सड़कमै अलि बढ़ी तपाईँको बाचा छ जो तपाईँले पूरा गर्नुपर्नेछ।
13: कानून निर्माण पनि गर्नुपर्नेछ अनि विकास निर्माण पनि गर्नु छ भनेर जनताका बीचमा त्यही बाचा गरिएको। पहिलो कुरा त कानून निर्माणका सन्दर्भमा लोकतन्त्रको रक्षा अनिवार्य त्यसको पक्षमा म चाहिँ दृढ संकल्पित रहनेछु। अहिले पनि लोकतन्त्रलाई म चुनावमा उभिरहँदाखेरि चुनावमा चाहिँ जनताको बीचमा प्रचार प्रसार गरिरहँदाखेरिमा त्यतिखेर पनि हामीलाई लागिरहेको थियो लोकतन्त्रको अहिले लोकतन्त्रमाथि प्रहार भइरहेको छ, यो लोकतन्त्रमाथि प्रहार हुन दिनेवालो छैन, संसदमा गएर लोकतन्त्रलाई सुदृढ गर्ने खालका कानूनहरू निर्माण गर्नमा मेरो महत्वपूर्ण भूमिका रहन्छ भनेर भनेको थिएँ मैले।
18: अहिलेसम्म संसदमा कतिपल्ट आफ्नो विचार राखिसके जस्तो लाग्छ के छ?
13: मैले चाहिँ विचार राखेको छु, मैले धेरै विचार राखेको छु संसदमा चाहिँ
18: करिब यति पटक जति भन्ने त्यस्तो केही छ कि छैन?
13: मैले चाहिँ त्यो ठ्याक्कै यकिन गरेका छैन। हिजो मात्र मेरो चाहिँ मेरो बोल्ने समय र संशोधनका प्रस्तावहरू पनि मैले हालेको छु, चाहे त्यो बजेट निर्माणमा संशोधन भन्नुहोस्, चाहे त्यस पछाडि विधेयकहरूमा मेरा संशोधनहरू जनताका पक्षमा कानून बनाउने विधेयकहरू र त्यसपछि जनताका सरोकारका विषयवस्तुहरू बोल्ने अवसर र त्यो भन्ने अवसर पाएको अवस्थामा कुनै दिन छुटेको छैन संसदमा।
18: अनि यो मात्रै तपाईँले निर्वाचित भएर आइसकेपछि निकटतम अथवा प्रतिस्पर्धी अरू पार्टीका उम्मेद्वारहरूसँगको सम्बन्ध छुटिसक्यो अथवा अहिले पनि आफ्नो निर्वाचन क्षेत्रलाई राम्रो बनाउने विषयमा उहाँहरूसँग चाहिँ छलफल सम्वादहरू निरन्तर हुन्छ?
13: छलफल सम्वाद त्यति भएको छैन।
18: तपाईँको कारणले अथवा उहाँहरूको कारणले?
13: मेरो पनि आफ्नो व्यस्तता भयो, उहाँहरूको पनि व्यस्तता होला। हाम्रो बीचमा चाहिँ यो विकास निर्माणका सन्दर्भमा अछाममा कसरी जाने भन्ने कुरामा, विकास निर्माण यो गर्नुपर्छ भन्ने कुरामा हाम्रो असहमति काहीँ पनि छैन।
18: दोस्रो पटक प्रतिनिधि सभामा छिर्दै गर्दाखेरि अघिल्लोको तुलनामा तपाईँले के परिवर्तन महसुस गर्नुभयो भनेपछि?
13: एउटा त चाहिँ पहिला संसद भवनभित्र छिर्दाखेरि 74 अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र
18: बानेश्वरमा
13: हाम्रो चाहिँ भवन थियो। हुन त त्यो केपी ओली प्रधानमन्त्री हुँदाखेरि त्यहाँ शिलान्यास गरिएको थियो, तर वास्तविक प्रतिनिधि सभा कक्ष छ त्यो अहिलेसम्म निर्माण हुन सकिरहेको छैन।
18: अब नयाँ बन्दै गर्दाखेरि त त्यहाँ फेरि सुविधा बन्नै होला,
13: त्यो होला, त्यो हेरौँ। मैले पाएको भिन्नता क्या
18: व्यक्तिहरू सांसदहरू चाहिँ कस्तो देखिन्छ?
13: अब सांसद चाहिँ अब राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नयाँ हुनुहुन्छ, जोस र जाँगरका साथ आउनु भएको छ भन्ने मलाई अनुभूत भएको छ। संसदीय परम्परा संसदीय मर्यादाको पनि अलिअलि काहीँ लिएर चाहिँ खड्किन्छ कि त्यहाँभित्र कहिलेकाहीँ सांसदका अभिव्यक्तिहरू
18: त्यो नयाँबाट मात्रै कि अथवा पुरानै सांसदहरूबाट?
13: अब त्यो पुरानो पनि पुरानो भन्नाले पनि कतिपयका त मानवीय स्वभावहरू पनि हुन्छन् होइन, नयाँबाट बढी त्यो देखिन्छ।
18: चिने जानेका अघिल्लो पटक पनि सांसद भएका कतिजना सांसद तपाईँले अहिले दोस्रो कार्यकालमा पाउनुभयो?
13: मैले थोरै पाएको छु,
18: संख्यात्मक रूपमा
13: लगभग त्यही 10-12।
18: तपाईँहरूबाट अहिलेको नयाँ सांसदहरूले केही अपेक्षा गरेको जस्तो अथवा तपाईँहरूसँग त्यो सिक्ने अनुभवहरू लिने दिने त्यस्तो रुचि कतिको पाउनुभयो अरू सांसदहरू?
13: त्यस्तो छैन।
18: तपाईँ एमाले भित्रैका सांसदको पनि त्यस्तो भेटिँदैन?
13: एमाले भित्र त हाम्रो अब संसदीय दलको बैठक हुन्छ, छलफल हुन्छ, अब के गर्ने कस्तो गर्ने भन्ने हुन्छ, अनि अन्य दलको पनि त्यो हुँदैन। अब हाम्रैमा पनि अलिअलि अगाडिको सांसदको अनुभव के छ कस्तो छ कसरी जाने होला भन्ने खालको त्यसो हुँदैन। यो एआईका तर्फबाट यो
18: एआई च्याट जीपीटीलाई
13: अध्ययन गर्छन् साथीहरू, अनि त्यहीबाट चाहिँ संसदमा प्रस्तुत हुन्छ। अहिलेको मैले पाएको त्यो
18: सांसद पनि कि अरू पार्टीका सांसद?
13: मैले अधिकांशको त्यही देख्छु।
18: तपाईँले त कतिको चलाउनुहुन्छ?
13: मैले चलाउनु, मैले चाहिँ मेरो मनको कुरा आफ्नो चाहिँ मनबाट जे आयो तल जनताको कुरा जे जनताको छ त्यही जस्ताको तस्तै बोल्छु।
18: नयाँ व्यक्ति अथवा नयाँ पार्टीका सांसदहरू अब सबैको नराम्रै पनि होइन होला, केही लोभलाग्दो विषय छ कुनै पार्टी अथवा कुनै सांसदमा जो तपाईँ नाम भन्न नचाहे पनि एउटा विषयवस्तु चाहिँ राख्न सक्नुहुन्छ?
13: होइन,
18: यो चाहिँ असाध्यै राम्रो लाग्छ।
13: होइन, केही प्रतिपक्षका सांसदहरू पनि छन् जो चाहिँ देशप्रति माया भएका, अहिले सत्तापक्षका पनि सबै सांसद पुरै अराजक खालका, त्यो चाहिँ संसदीय मर्यादा भन्दा विपरीत जाने खालका सबै छैन, त्यहाँ पनि महत्वपूर्ण एकदम राम्रा मान्छे पनि छन्। संसदीय मर्यादालाई कायम गर्नुपर्छ, संविधानलाई हामीले पालना गर्नुपर्छ, लोकतन्त्रको रक्षा गर्नुपर्छ भन्ने खालका सांसदहरू पनि छन्। मैले त्यो पाएको छु, त्यहाँभित्र पनि थुप्रै सांसदहरू र सत्ता पक्षमा लोकतन्त्र संविधानको रक्षा राष्ट्रियताको रक्षाका निम्ति चाहिँ एकदम राष्ट्रियताप्रतिको भावना दृढ भएको त्यस्तो सांसदहरू पनि भेटाउँछु.
18: त्यस्ता सांसदहरूसँग संवाद गरौँ, भेटघाट अलिकति
13: हाम्रो कुरा गरौँ जस्तो केही अब कुराकानी हुन्छ, के छ यस्तावती भन्ने भएको छैन, कुराकानी हुन्छ. संसदमा भेट भएको बेला होला है, के छ नमस्ते, संविधानलाई जोगाउनु पर्यो अनि राष्ट्रियतालाई जोगाउनु पर्यो, यो अहिले राम्रो भएन भन्ने हुन्छ. ती साथीभाइहरूसँग पनि कुराकानी हुन्छ, प्रतिपक्षघातको लगभग धेरैको सँग त अब कुराकानी मिल्छ.
3: हेलो सांसदको विस्तृत रूप भोलि बिहानको साझा खबर पछाडि प्रसारण हुनेछ. बंगालको खाड़ीमा विकसित भई गहिरो न्यूनचापीय प्रणालीमा परिणत भएको मौसमी प्रणालीका कारण नेपालभर वर्षाको गतिविधि तीव्र बनेको छ. अविरल वर्षाका कारण पृथ्वी राजमार्ग आज रातीदेखि भोलि बिहानसम्मका लागि रोक लगाइएको छ. काठमाण्डुको त्रिपुरेश्वरमा बसमा आगजनी हुँदा चालक स्वयं जलेको घटनाको सत्य तथ्य पत्ता लगाउन संसदीय समितिले छानबिन समिति गठन गर्न निर्देशन दिएको छ. नेपाल ट्रक यातायात व्यवसाय महासंघले रसुवाको टिमुरेमा गत भदौको 10 गतेको बाढ़ीमा 338 ट्रक तथा कन्टेनर बेपत्ता भएको जनाएको छ. नेपाली कांग्रेस संस्थापन नेतृत्वले समानान्तर महाधिवेशन गर्न 76 जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ. र बीसौं एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाल सेमी फाइनलमा प्रवेश गरेको छ र पुरूष कबड्डीमा भने नेपालले सान्त्वना जित निकालेको छ. हवस् त आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद. भोलि असोज 9 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला. अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु. नमस्कार, शुभरात्री.

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि
2: स्थानीय राष्ट्रीय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
2: नेपाली पात्रो अब तपाईँको मोबाइलमा
1: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि
2: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
2: नेपाली पात्रो अब तपाईँको मोबाइलमा
3: क्लासिक टेकको 60th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz
5: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
6: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
5: अब जापान ट्राई होइन स्योर गरौ
6: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
5: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
6: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
5: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर बेसी सहर 8 नारायण स्थान चोक नवीन बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक
6: सम्पर्क नम्बर 066-590-299 मोबाइल नम्बर 98-560-602-299
7: किन हाँस्या हो नि बुढा तुलै फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले देखाउनलाई होला नि तुलै थर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भएको के अरे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
8: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विस्तृत उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङका दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष गिजाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ
7: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 98461-32004 र 98191-20981
9: अर्जुन यार मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ वा कफी मात्रै कि खाना खाजा पनि छ थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो
10: यस नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी विभिन्न प्रकारका कफी थकाली खाना खाजा सेट पाइन्छ साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ
11: प्रोप्राइटर फेकजंग गुरुंग नमस्ते थकाली किचन एंड बॉब्स बिस्ट्रो बेसी शहर नगर पालिका सात मनांगे चौतारा संपर्क फोन नंबर 0664520903 मोबाइल नंबर 9841680025
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
1: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
0: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
1: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
0: ल त, म पनि त्यतै जाने भएँ।
2: बुढा थोकी ब्रदर्स सप्लायर्स सिउडी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर्स सप्लायर्स सुन्दर बजार नगरपालिका 9 सिउडी बार लमजुङ, प्रोप्राइटर हरिकृष्ण बुढा थोकी।
3: सम्पर्क मोबाइल नम्बर 9855451 र 9863526015। नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
4: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, भरपर्दो सेवा।
5: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
6: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
5: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको

0: भाउजूले हाम्रै विचार नगरपालिका आठ सेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
1: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी, फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका आठ सेरा, लमजुङ। प्रोप्राइटर सृजना श्रेष्ठ।
1: सम्पर्क नम्बर 98462 र 98403 1989।
0: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका आठ सेरा, लमजुङ।
1: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
2: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
2: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आज सम्पर्क गर्नुहोस्।
2: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8, नारायणी स्थान चोक, नवीन बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
5: भकारीका धान मेरा बहादुरे, भकारीका

ए भकारीमा धान्छ चरी आएर खान्छ भन्देऊ चरीलाई कहाँ जान्छ मेरा बाजुरे।

0: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौ।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98560-2099।

0: বড় দুঃখে কাইলে টাউকে দুখনি কাইলে পেট দুখনি কে দুঃখে আও দুঃখে আও জানি এই বেলা পখালা লাগের হইরান হইন কাহ জানি হলা কে করনি কে নগর্নি কইলেই বিরামী ভয়ের কেই মেলো মেসে খাইল
1: বুয়া চিপ নগর্নোস ঝট্টই সুভাষ মেডিকো ফার্মামা গই আলম এই বিশেষজ্ঞ সেরা চোখ দেখি কারাকার জানে বাদো ছ নি তিন জাম বরু
0: হুন্ছ বুয়ারি লো গই আলম সারে গারো
1: সুভাষ মেডিকো ফার্মা বিশেষহর নগরপালিকা আট সেরা
2: ইহা অনুভবী স্বাস্থ্য কর্মী দ্বারা স্বাস্থ্য পরীক্ষণ গর্নুকা সাথে উচিত পরামর্শ দিইন্ছ সবই খালে ঔষধিমা বিশেষ ছুটকো ব্যবস্থা ছ প্রোপাইটার সুভাষ দনাই সম্পর্ক মোবাইল নম্বর 9845664093
3: ए मास्टर साहब कतै हिँड्नु भएको एउटा सल्लाह गर्नु थियो यता आइदिनुहोस् त
4: ल ल आए बहिनी किन होला
3: सुन्नु न एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला
4: चिन्तै नगर न बहिनी भर्खर मात्रै तिम्रो हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले विश्वको झिम खोलामा नन्द स्लाइस खोल्नु भएको छ ल आजै जाउँ म पनि जस्ता बाटो ल्याउनु छ
3: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू स्टिलको पाइप रङ्गीन जस्ता पाता ट्याक्टर गाडीलाई आवश्यक पर्ने च्यानल पाता कम्पाउन्ड जाली मेसिनबाट तयार पारिएको ग्राभिङ जाली कुखुराको जाली ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ
2: प्रोपाइटर अमृत श्रेष्ठ बेसीसहर नगरपालिका 8 झिङ्गेखोला पुलचोक पुरानो माइक्रो पार्किङ भएको ठाउँ मोबाइल नम्बर 9856046257 र 9840067787
1: बुढा ए बुढा यसपालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या
5: हुन त हो नि बुढी तर यो घरको हालत हेर त फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी
1: किन चिन्ता लिनुहुन्छ बुढा पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा
2: हाम्रा सेवाहरू हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ
1: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमसुङ प्रोपाइटर सृजना श्रेष्ठ
2: सम्पर्क नम्बर 9842618202 र 9804039789
1: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमसुङ
2: नोट सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई?
1: चाडबाड पनि नजिक आइसक्यो, घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
0: नरिसाउ न बुढी, घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
1: चिन्तै नगर्नुहोस् न बुढा, बिची सहरको नारायण चोकमा रहेको दिपा सुन चाँदी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गर गहना पाइन्छ नि, त्यही जाउँ न।
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
3: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
1: सम्पर्क फोन नम्बर 98165852, 98066162 र 06651381। दिपा सुन चाँदी पसल, विश्वहर नगरपालिका 8, नारायण स्थान, लमजुङ।
4: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
5: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
4: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
6: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
3: जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 8, भीमसेनी स्थान, लमजुङ। प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 06652209 र मोबाइल नम्बर 98460558565। राशि अनुसारको पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
7: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
8: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
7: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो, त्यसैको लागि कहाँ जाने होला, केही मेलोमेसै पाइन।
8: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
7: तपाईँ पनि ठट्टा गर्नुहुन्छ, त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानुपर्ने? म
8: तिमी पनि साह्रै लाटी छौ, गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
7: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
8: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
9: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भर पर्दो प्रविधिको साथी।
6: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98560-45783, स्थान लुम्बिनी कम्प्युटर बेस्सहर, लमजुङ।
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
1: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
0: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
1: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 9840 98 911।

0: दाई पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे?
1: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
0: अब के गर्नुहुन्छ त दाई?
1: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लाइसबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
0: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यहीबाट कुखुराको मासु दिनदिनै ल्याउँथे, यसको कुरा यादै भएन।
2: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट: यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओरानु, लमजुङ, प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 98560454401 र 98261737799।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
4: आवश्यकता बेसी सहर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा लमजुङको मिति 2083 पाँच महिना 25 प्राप्त पत्र बमोजिम मिति 2083 पाँच 25 बसेको विद्यालय व्यवस्थापन समितिको बैठक हो। निर्णय अनुसार यस विद्यालयमा रिक्त प्राथमिक तह तृतीय श्रेणी पदमा नयाँ शिक्षक पदपूर्ति गर्नुपर्ने भएको हुँदा यो सूचना प्रकाशित भएको मितिबाट 15 दिनभित्र योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवश्यक कागजातहरू सहित विद्यालयमा रित पूर्वक दरखास्त पेश गर्न सूचित गरिन्छ।
5: विज्ञापन नम्बर 2/2083 तह श्रेणी प्राथमिक तह तृतीय करार पद संख्या 1 न्यूनतम शैक्षिक योग्यता 10+2 वा सो सराह उत्तीर्ण तलब नेपाल सरकारको प्रचलित स्केल अनुसार उमेर 18 वर्ष पूरा भई 40 वर्ष नलागेको दस्तखे दस्तुर रु 1200 मात्र परीक्षाको लिखित तथा मौखिक आवश्यकता अनुसार कक्षा अवलोकन दरखास्त दिने अन्तिम मिति 2083/06/8 कार्यालय भित्र दरखास्त दिने मिति 2083/06/8 कार्यालय भित्र सम्पर्क मिति 2083/06/8 अपराह 5 बजे परीक्षा मिति सम्पर्क मितिमा तोकिने दरखास्तका साथ पेश गर्नुपर्ने कागजातहरू
4: नेपाली नागरिकताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपि 1 प्रति शैक्षिक योग्यताका प्रमाण पत्रहरूको प्रमाणित प्रतिलिपि 1-1 प्रति अध्यापन अनुमति प्रमाण पत्रको प्रमाणित प्रतिलिपि 1 प्रति नोट माथिल्लो शैक्षिक योग्यता भएका र अनुभवीलाई विशेष प्राथमिकता दिइनेछ। परीक्षाको दिनमा आवश्यक सम्पूर्ण सकल कागजातहरू अनिवार्य ल्याउनु पर्नेछ। थप जानकारीको लागि मोबाइल नम्बर 98565449934 प्र 98462497 लेखा
5: प्रधानाध्यापक सूर्य बहादुर अधिकारी बेसी सहर नगरपालिका 1 श्री जनकल्याण मावि उदिपुर।
6: निशुल्क स्वास्थ्य शिविर निशुल्क स्वास्थ्य शिविर
7: यही मिति 2083 असोज 24 विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा प्राज्ञ डाक्टर वसन्त ढुङ्गानाद्वारा एक दिने निशुल्क स्वास्थ्य शिविर हुने बारे अत्यन्त जरूरी सूचना। मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर स्थान मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर 0665200004 यही मिति 2083 असोज महिनाको 24 शनिबार विश्व मानसिक स्वास्थ्य दिवसको दिन बिहान 11 बजेबाट चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा स्नायु मानसिक शारीरिक तथा लागु औषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुङ्गाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
4: निशुल्क जाँच हुने रोगहरू: लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्रा नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने भएमा, काम्ने, छोप्ने, ढल्ने, बेला बेलामा बेहोस हुने, छारे रोग भएमा, डर लाग्ने, झसङ्ग हुने, हतालिने, मुटुको ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाई हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा, लागु पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा, उदास भइरहने, जिउमा फुर्ती नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको सिहार नगरेमा।
7: निशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमसुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665200004 साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ। मोडल सिटी हस्पिटल प्राली पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665200004।
8: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाइल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39647 र 98111 90610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी।

0: आफ्नो शिर सुरक्षित गर्नुहोला। जाने स्थानहरू बेसी सहरबाट पुनपुन, गया, काशी, बनारस, प्रयागराज, त्रिवेणी संगम, मनगढ़ धाम, श्री भगवान कृष्ण जन्मभूमि मथुरा, श्री वृन्दावन धाम, हरिद्वार, ऋषिकेश, श्री बद्रीनाथ धाम, केदारनाथ धाम, यमुनोत्री देवी दर्शन, श्री माता गंगोत्री देवी दर्शन सहित श्री राम जन्मभूमि अयोध्या दर्शन गरी सुनौली लुम्बिनी भ्रमण गरी देवधाममा होम पूजा गरी बेसी सहर फिर्ता हुनेछ। यात्रा अवधि 22 दिन मात्र, साथमा खानाको व्यवस्था पनि रहेको छ।
1: भाडा रकम नेपाली रुपियाँ 35,000 मात्र।
0: सम्पर्क मुन्ना गुप्ता, गुप्त मिठाई पसल, बेसी सहर नगरपालिका 8 सेरा, फिल्म हल चोक, लमजुङ।
1: सम्पर्क फोन नम्बर 98461-28317, 98461-93152 र 98146-62-73।
2: भोटेडारका लागि सम्पर्क चित्रबहादुर कुवार, मोबाइल नम्बर 98461-21175।
3: जो चारे काम जाएगी वो भूमि को पाएगी।
4: बुढा, ए बुढा, इस पाली बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
5: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
4: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
0: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
4: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8 सेरा, लमजुङ। प्रोप्राइटर सृजना श्रेष्ठ।
0: सम्पर्क नम्बर 98462-18202 र 98403-19789।
4: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8 सेरा, लमजुङ।
0: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
6: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है। कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
4: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र?
6: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
4: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदै छ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ जाउ लाग्ने भएको छ।
6: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
4: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
6: जय बुद्ध ज्वेलरी, बेसी सहर नगरपालिका 7, कृषि विकास बैंक नजिकै। प्रोप्राइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 06652-4335, 06652-4375। मोबाइल नम्बर 98560-45745।

0: अर्जुन यार मीठो अर्गानिक कफी कहाँ पाइन्छ नि? बेसी शहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्गानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वाह, कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
1: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
2: प्रोप्राइटर टेकचङ गुरु। नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङ्गे चौतारा। सम्पर्क फोन नम्बर 063-520-903, मोबाइल नम्बर 98-461-8025।